0: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
1: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रो बेसी सहर सात पुरानो बेङ्सोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
2: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्सोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
3: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ढडाइसक्नु भएछ त।
4: ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
5: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
4: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका सात त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
6: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
7: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
1: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
9: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
10: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
9: ल, नानीहरू पनि सबैजना ध्यान दिएर सुना। धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नादार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
10: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
9: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
10: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
11: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
12: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
13: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
12: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
13: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
1: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 15 गते शुक्रबार, सन् 2026 मे 29 तारीक, अधिक जेठ शुक्ल पक्षको त्रयोदशी तिथि, आज गणतन्त्र दिवस।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेका अर्घाखाँचीको रेडियो मालारानी 95.7 मेगाहर्ज र लमजुङको रेडियो चौतारी 91.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भर पर्दो स्रोत विनै ठूलो, आकारको घाटा बजेट ल्याइँदै चालू आर्थिक वर्षको बजेटमा वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम पूरा भएनन्।
0: देशका धेरै ठाउँमा हावाहुरी सहित वर्षा, गर्मीबाट राहत, आज र भोलि पनि हावाहुरी सहित पानी पर्ने।
1: राजदूतका लागि पहिलो पटक आवेदन खुल्ला, अहिले 17 कूटनीतिक नियोग नेतृत्व विहीन, मध्य भदौसम्म थप 7 पद रिक्त हुँदै।
0: एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका र इरान युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयास अन्योलमा।
1: र नेपाली एमएमए फाइटर रविन्द्र ढाट रोड टू यूएफसी को सेमी फाइनलमा, साफ महिला च्याम्पियनशीपमा बंगलादेश सँगै भारत सेमी फाइनलमा।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856714 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
0: काया कैरनमा अब खबरको सिलसिला। ठूलो आकारको बजेटको विरोध गर्दै आएका अर्थमन्त्री सोनी मुवागलेले नै स्रोत समितिले दिएको सीमा नागेर आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै हुनुहुन्छ। राजस्व संकुचित भएको र वैदेशिक अनुदान आशातीत रूपमा बढ़न नसकिरहेका बेला अर्थमन्त्री वागले राजस्व संकलनको महत्वाकांक्षी लक्ष्यसहित ठूलो आकारको घाटा बजेट ल्याउन लाग्नु भएको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष 2083-84 को बजेट सिलिङ सीमा 18,90,000,000,000 रूपियाँ तोकेको थियो, तर त्यो सीमाभित्र रहेर बजेट बनाउन नसक्ने भएपछि आज गएको बुधबार अर्थमन्त्रीकै आग्रहमा बसेको स्रोत समितिले यसअघि दिएको बजेटको सिलिङ बढ़ाएर करिब 21.5 खर्ब हाराहारीमा पुर्याएको छ। त्यस अनुसार 21.5 खर्ब रूपियाँसम्मको बजेट ल्याउन पाइन्छ, तर ठ्याक्कै कति अर्बको बजेट आउँछ भन्ने निश्चित नभएको अर्थमन्त्रीले आज हिजो राति मात्रै गर्नुहुन्छ। बजेट निर्माणमा संलग्न एक अधिकारीले भनेका छन् मेरो अनुमानमा 21-22 खर्ब रूपियाँ भित्रको बजेट आउँछ। 21.5 खर्ब रूपियाँको बजेट आए चालू आर्थिक वर्षको बजेटको संशोधित अनुमान भन्दा 4.5 खर्ब रूपियाँले बढ़ी हुन्छ। आउँदो बजेटमा कर्मचारीको तलब वृद्धि गर्नुपर्ने सरकार दबावमा छ। कृषि ऊर्जा पर्यटन क्षेत्र पनि बजेटको प्राथमिकतामा पर्ने स्रोतले जनाएको छ। बजेट मार्फत सरकारले ठूला पूर्वाधारलाई प्राथमिकता दिएको स्रोतको भनाइरहेको खबर आजको कान्तिपुरले लेखेको छ। सुशासन आर्थिक पुनर्संरचना तथा समृद्धि एकीकृत पूर्वाधार सर्वव्यापी सामाजिक उत्थान तथा मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता सैद्धान्तिक धरातलमा रहेर बजेट ल्याउने अर्थ मन्त्रालयले तयारी गरेको छ। यसैबीच चालू आर्थिक वर्षको बजेटमा ल्याइएका वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम अधूरै रहेका छन्। यस्ता कार्यक्रम विगतदेखि नै बजेटमा आउने तर कार्यान्वयनमा नआउने गरेकोमा चालू आर्थिक वर्षमा पनि त्यस्तै प्रवृत्तिले निरन्तरता पाएको खबर कारोबार दैनिकले लेखेको छ।
1: हिजो बेलुकादेखि देशका धेरै ठाउँमा पानी परेको छ। केही ठाउँमा हावाहुरी समेत चलेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै कञ्चनपुरमा 142 मिलिमिटर पानी परेको छ। रूपन्देहीको लुम्बिनी र बुटवल, धादिङ र गोर्खाको सिमानामा पर्ने आरूघाट पर्वत लगायतका ठाउँमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा गैराती ठूलो पानी परेको छ। ठूलो पानी परेपछि धेरैजसो सड़क जलमग्न भएका छन्। ललितपुरको खुमलटार वर्षा मापन केन्द्रमा रेकर्ड भए अनुसार राति 3 घण्टामै 57 मिलिमिटर पानी परेको छ। सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरै जसो ठाउँमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिमसहित धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन्। आज दिनभर र भोलि पनि पानी पर्ने र केही ठाउँमा हावाहुरी समेत चल्ने महाशाखाले जनाएको छ। आज मधेस, कोशी र बागमती प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै ठाउँहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
0: नेपाली नागरिकको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको 18 वर्ष पूरा भएको छ। 2065 जेठ 15 गते संविधान सभाको पहिलो बैठकबाट 240 वर्षदेखि सत्तासीन राजतन्त्रात्मक व्यवस्था अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको हो। व्यवस्था प्राप्तिका लागि संघर्ष गरेका नागरिक अगुवा, अर्थशास्त्री, कूटनीतिज्ञ एवं नवयुवा अभियन्ताहरू अबको यात्रा आर्थिक विकास र सुशासन हुनुपर्ने बताउँछन्। गणतान्त्रिक व्यवस्थाले नागरिकलाई सत्ता सञ्चालनको जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनीहरू अब समुन्नतिका लागि सुशासन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थायित्वतर्फ केन्द्रित हुनुपर्ने बताउँछन्। गोर्खापत्रमा खबर छ।
1: नेपालको इतिहासमै पहिलो पटक सरकारले खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन खुल्ला गरेको छ। परराष्ट्र मन्त्रालयले राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। राजदूत नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्ने कि विज्ञ तथा अनुभवी व्यक्तिलाई सिधै नियुक्ति गर्ने भन्ने बहस चलिरहेका बेला सरकारको यो कदम आएको हो। आवेदन दिने अन्तिम म्याद जेठ 22 तोकिएको छ। हाल 17 वटा कूटनीतिक नियोग प्रमुख विहीन छन् भने मध्य भदौसम्ममा थप 7 नियोग खाली हुनेछन्। आवेदकसँग अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीतिक शास्त्र, कानून, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर वा सोभन्दा माथिको शैक्षिक योग्यता हुनुपर्नेछ। साथै कूटनीति, अन्तर्राष्ट्रिय व्यापार तथा बहुपक्षीय वार्ता सम्बन्धी विशेष तालिम वा प्रमाणपत्र पनि आवश्यक हुनेछ। नेपालको परराष्ट्र नीतिसँग सम्बन्धित शैक्षिक प्रकाशन, अनुसन्धान वा विद्वत्तापूर्ण योगदानलाई अतिरिक्त योग्यता मानिनेछ। कान्तिपुरमा खबर छ।
0: काया कैरनमा बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकता बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ। बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भरपर्दो स्रोत बिनै ठूलो आकारको घाटा बजेट ल्याइँदै चालू आर्थिक वर्षको बजेटमा वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम पूरा भएनन्। देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षा, गर्मीबाट राहत, राजदूतका लागि पहिलो पटक आवेदन खुल्ला लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग, सरकारले आज ल्याउन लागेको बजेटमा कृषि क्षेत्रतर्फ कस्ता कार्यक्रम र कार्यान्वयनको बजेट के कति होला भनेर चासोका साथ हेरिएको छ। 51 अर्ब हाराहारीको सिलिङभित्र अट्ने कृषि बजेटमा आधा भन्दा धेरै हिस्सा रासायनिक मलको रहन्छ। यसपटकको नीति तथा कार्यक्रम अनुसार केही नयाँ कार्यक्रम पनि समेटिनेछन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो कृषितर्फको बजेट उत्पादन र उत्पादकत्व वृद्धि, किसानलाई सहुलियत तथा रासायनिक मल र यसको विकल्पका कार्यक्रममा केन्द्रित हुने जनाएको छ। थप जानकारी सहित साथी मदन पौड्याल।
3: सरकारले आउँदो आर्थिक वर्षको बजेट आज दिउँसो ल्याउँदैछ। कृषितर्फको सिलिङ अनुसार चालू आर्थिक वर्षको विनियोजित बजेट 57 अर्ब 47 करोड़को तुलनामा केही कम हुने देखिन्छ। बजेटको आकारमा केही कटौती भए पनि मन्त्रालयले उपलब्ध स्रोतलाई उत्पादनमुखी र किसान केन्द्रित बनाउने लक्ष्य राखेको छ। कृषिमा सबैभन्दा धेरै प्राथमिकता रासायनिक मलको विषय पर्छ। चालू वर्षमा कृषिको झण्डै आधा हिस्सा ओगटेको रासायनिक मलको बजेट कार्यान्वयनबाट अहिलेसम्म मलको आपूर्ति अवस्था के छ त? कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ,
4: हामीलाई जति बजेट प्राप्त छ त्यो बजेट पूरै हाम्रो खर्च हुन्छ। यो वर्ष हामीलाई 28 अर्ब 82 करोड 14 लाख होइन, त्यतिले पनि पुग्दैन जति हामीले मल भित्राइसकेका छौँ। तपाईँलाई थोरै तथ्याङ्कको सहाराले बताउँ भनिहालौं, यो वर्ष इतिहासमै हामीले सबैभन्दा धेरै रासायनिक मल वितरण गर्छौं।
3: खेतीको सिजन शुरू भइसकेको छ। किसान यति बेला मुख्य बाली धानको बिउ जोहो तथा ब्याडको तयारीमा छन्। अहिलेसम्म आपूर्ति भएको र सरकारसँग मौजदात झण्डै 1.5 लाख मेट्रिक टन मलले असारसम्म धान नसक्ने अवस्था छ। त्यसपछिका लागि आवश्यक रासायनिक मलको व्यवस्थापन मुख्य चुनौती छ।
4: तीनटा कारण भयो, एउटा त ठ्याक्कै हर्मुजकै कारणले मल आउन रोकियो त्यहाँ अवरोध भएर, दोस्रो कुरा भनेको चाहिँ यो युद्धको कारणले गर्दा धेरै ठाउँमा फर्टिलाइजर प्लान्टले खास गरी युरिया प्लान्टले युरिया उत्पादन गर्न नसक्ने अवस्था आएको कारणले गर्दा विश्वव्यापी रूपमा मलको उत्पादन घटेको छ। तेस्रो कुरा भनेको चाहिँ उत्पादन कम, माग बढेको कारणले गर्दाखेरि मूल्य आकाशिएको छ।
3: सरकारको मुख्य प्राथमिकता अझै पनि रासायनिक मल आपूर्तिमै रहेको देखिन्छ, तर पर्याप्त रासायनिक मल आपूर्ति हुन कठिन छ। यस्तो अवस्थामा मलको विकल्पका कार्यक्रम हालैको नीति तथा कार्यक्रमले समेटेको छ। प्राङ्गारिक कृषि सरकारको प्राथमिकतामा परेको छ। नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने हुँदा अब किसानले जैविक एवं प्राङ्गारिक मलमा पनि अनुदान पाउन सक्नेछन्। यस्तो विकल्प दिगो कृषिका लागि कोसेढुङ्गा बन्न सक्छ भन्नुहुन्छ मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ।
4: अब विकल्प के त भन्दाखेरि चाहिँ यसपालि चाहिँ यो सबै परिवेशको कारणले गर्दाखेरि पनि नयाँ सरकारको पनि प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने उच्च प्राथमिकतामा राखेको कारणले पनि हामी अर्को वर्षमा अघि हामीले चर्चा गरे जस्तै विभिन्न खालको चाहिँ हाम्रो प्राङ्गारिक खेतीलाई होइन जैविक खेतीलाई प्रवर्धन गर्ने खालको कार्यक्रम हामीले त्यसरी ल्याएको हो। त्यो एकदमै समय सान्दर्भिक छ। त्यसले चाहिँ हामीलाई जुन भन्छौं नि हाम्रो आत्मनिर्भरमुखी स्थानीय खाद्य प्रणाली विकासको एउटा कोसे ढुङ्गा मान्न सकिन्छ।
1: सरकारले आज ल्याउन लागेको बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकता बारे कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर राम

0: उल्लंघनकर्ताको अभिलेख राख्न सक्छ, संयुक्त राष्ट्रसंघका विभिन्न मञ्चमा प्रश्न उठ्न सक्छ र कर्मचारीको वृत्ति विकास र विदेश भ्रमणमा समेत प्रभाव पर्न सक्ने खबर आजका पत्रिकाहरूले छापेका छन्।
1: सरकारले गठन गरेको कार्यदल संविधान संशोधनको बहस पत्र निर्माणको गृह कार्यमा जुटिरहेका बेला प्रमुख राजनैतिक दलहरू पनि संविधानमा संशोधन गर्नुपर्ने विषयमा पार्टीका धारणा तय गर्न आन्तरिक छलफलमा लागेका छन्। कांग्रेस, एमाले र नेकपाले छुट्टा छुट्टै कार्यदल बनाएर संशोधनका प्रस्तावबारे छलफल गरिरहेका छन्। सरकारको कार्यदलले संविधान संशोधनबारे छलफल चलाउने आधारका 54 विषय अघि सारेको छ। तीनै विषयमा सरकारवाला विभिन्न पक्षसँग छलफल चलाएर बहस पत्र तयार गर्ने कार्यदलको तयारीमा छ। सत्तारूढ रासोपाले गएको निर्वाचनको वाचा पत्रकै आधारमा संविधान संशोधनका लागि कार्यदललाई सुझाव दिएको छ। रासोपाले गएको निर्वाचनको वाचा पत्रकै आधारमा बहस पत्र तयार गर्न सुझाव दिएको छ। त्यही अनुसार सरकारले प्रस्ताव अघि बढ़ाएको नेताहरूको भनाई छ। संविधानका चार खम्बा गणतन्त्र, लोकतन्त्र, संघीयता र समावेशितालाई आधार मानेर संविधान संशोधन हुनुपर्छ। संसदीय प्रणाली बलियो बनाउनुपर्छ, कांग्रेस कार्यदल सदस्य राधेश्याम अधिकारीले बताउनु भएको छ। यसै गरी संविधानको समीक्षा गरी संशोधन गर्न पार्टी सैद्धान्तिक रूपमा सहमत छ, तर सरकारी कार्यदलले प्रस्ताव मागेकाले हामी पनि प्रस्ताव तयार गर्दैछौ, एमाले कार्यदल सदस्य महेश बर्तौला बताउनुहुन्छ। साथै प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक प्रस्ताव अघि सार्ने तयारी रहेको र यी लगायत विषयमा मस्यौदा तयार गरेपछि पार्टीको उच्च तहबाट टुंगो लगाइने नेकपा कार्यदल सदस्य खिमलाल देवकोटाले बताउनु भएको खबर कान्तिपुरमा छ।
2: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
4: हाम्रा सेवाहरू
5: ओपीडी सेवा,
4: विशेषज्ञ ओपीडी सेवा,
5: निशुल्क औषधि वितरण,
4: सशुल्क फार्मेसी सेवा,
5: फिजियोथेरापी सेवा,
4: अकुपंचर सेवा,
5: योग परामर्श सेवा,
4: क्रियाकल्प सेवा,
5: पूर्व कर्म पञ्चकर्म सेवा,
4: छार सूत्र सेवा,
5: जलौका सेवा,
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
4: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
6: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। आज मई 29 सगरमाथा दिवस। हरेक वर्ष मनाइने सगरमाथा दिवसले हिमाल संरक्षण, पर्यटन प्रवर्धन र पर्वतारोहीहरूको योगदानलाई सम्मान गर्दछ। सन् 1953 को मई 29 11:30 बजे संसारको सर्वोच्च शिखर सगरमाथा जहाँ हावाको गति आँधीदै थियो, तापक्रम शून्य पछाडि कुदिरहेको थियो, त्यही चुचुरोमा दुईजना

0: मानिस सगौरव उभिएका थिए जसको पाइलाले इतिहासको नयाँ अध्याय कोर्दै थियो। एक थिए आत्मविश्वासले भरिएका न्यूजील्याण्डका पर्वतारोही एडमन्ड हिलारी र अर्का थिए हिमालका छोरा साहसका पर्याय तेन्जिङ नोर्गे शेर्पा। आज सगरमाथाको आकाशमा ड्रोनको भुनभुन सुनिन्छ। साहसिक पर्यटनको नाममा मानिसहरू उच्च प्रविधियुक्त क्यामेरा बोकेर हिमालको पर्फेक्ट शट लिन तल्लीन छन्। तर यो भीड़भाड़ र व्यावसायिक चमक धमकले ती मानिसहरूको त्यागलाई कता कता ओझेलमा पारेको छ, जसले आफ्नो क्यामेराको लेन्स भन्दा बढ़ी आफ्नो आत्मबललाई विश्वास गर्थे। हिमालमा हाई प्रोफाइल आरोहीहरूको भीड़ बढ़दा सुरक्षा र गोपनीयताको जुन विरोधाभास पैदा भएको छ, त्यसले मेलोरी र इर्विनको त्यो शुद्ध साहसिक युगलाई आजको व्यावसायिक युगसँग आम्ने सामने गराएको छ। के शिखर चुम्नु नै सबैभन्दा ठूलो सफलता हो कि शिखरको बाटोमा हराउनु नै एउटा अदम्य इतिहास? एक अनुत्तरित प्रश्नको जवाब खोज्ने बेला भएको छ। यस वर्ष सगरमाथा आरोहणका लागि 494 जना आरोहीले अनुमति लिएका थिए, जुन विगतकै तुलनामा सबैभन्दा उच्च संख्या हो। अन्नपूर्ण पोस्टमा खबर छ।
1: अब विदेशको खबर। मध्य पूर्व युद्ध शुरू भएको 3 महिनापछि अमेरिका र इरानले एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयासलाई प्रभावित पारेको छ। इजरायलले देशको दक्षिणी भागलाई युद्ध क्षेत्र घोषणा गरेपछि र बेरूत नजिकै आक्रमण बढ़ाएपछि लेबनानी क्षेत्रमा तनाव चर्किएको छ। बिना अनुमति हर्मुज जलमार्ग पार गर्न खोज्ने 4 जहाजमाथि इरानी सेनाले गोली चलाएको इरानी सरकारी प्रसारक आरआईबीले जनाएको छ। इरानले युद्ध शुरू भएदेखि नै जलमार्गमा नाकाबन्दी गर्दै आएको छ। आफ्नो समूहले हर्मुज र वरपरका 5 ड्रोनहरूको आक्रमण र बन्दर अब्बासको दक्षिण बन्दरगाह क्षेत्रको भू नियन्त्रित स्टेशनबाट 6 आक्रमणलाई रोकेको अमेरिकी सेनाले जनाएको छ।
0: अब खेल खबर। नेपाली मिक्स मार्शल आर्ट एमएमए फाइटर रविन्द्र ढाटले रोड टू यूएफसी सीजन 5 सेमी फाइनलमा स्थान बनाएका छन्। मकाउको ग्यालेक्सी अरेनामा हिजो भएको क्वार्टर फाइनलमा ढाटले फिलिपिन्सका किम्बर्ट अलिन्टो जोनलाई दोस्रो राउण्डमा टेक्निकल नकआउट मार्फत पराजित गरे। उनी प्रतियोगिताको अन्तिम चारमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। खेलको शुरूदेखि नै आक्रामक शैलीमा खेलेको ढाटले दोस्रो राउण्डको अन्त्यतिर लगातार प्रहार गरेका थिए। त्यसपछि रेफ्रीले खेल रोकेका थिए। अल्टिमेट फाइटिङ च्याम्पियनशीप यूएफसीको आधिकारिक नतिजा अनुसार उनले ग्राउण्ड एण्ड पाउण्ड मार्फत जीत दर्ता गरेका हुन्। सेमी फाइनलमा ढाटले अस्ट्रेलियाका काशिब मर्डोकको सामना गर्दैछन्। मर्डोकले क्वार्टर फाइनलमा जापानका युनोसुके मिनामीलाई हराएका थिए। रोड टू यूएफसी एसियाली खेलाड़ीलाई यूएफसीमा प्रवेश गराउने छनौट प्रतियोगिता हो। प्रतियोगितामा प्रत्येक तौल समूहका विजेताले यूएफसी कन्ट्याक्ट प्राप्त गर्ने व्यवस्था छ। अब प्रसंग साफ महिला च्याम्पियनशीपको। साफ महिला च्याम्पियनशीप अन्तर्गत समूह बीबाट साविक विजेता बंगलादेशसँगै भारत सेमी फाइनलमा प्रवेश गरेका छन्। हिजो सम्पन्न भएको खेलमा बंगलादेशले मालदिप्सलाई 4-2 पराजित गर्दै लगातार दोस्रो जीतसहित अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। यो सँगै मालदिप्स लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। समूह एमा नेपाल, भूटान र श्रीलंका प्रतिस्पर्धामा छन्। पहिलो खेलमा नेपालसँग 1-0 पराजित भएको भूटानले दोस्रो खेलमा श्रीलंकालाई 4-0 हराउँदै सेमी फाइनलको सम्भावना कायम राखेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपालले बराबरी गरे पनि नेपाल सेमी फाइनलमा पुग्नेछ भने जितेमा समूह विजेता बन्नेछ।
1: कायाकै रनमा अब केही खबर संक्षेपमा। मध्य पूर्व युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण क्षेत्रमा मात्र 10 अर्ब रूपियाँको नोक्सानी भएको भन्दै नेपाल निर्माण व्यवसाय महासंघले मूल्य समायोजन गर्न माग गरेको छ। निर्माण व्यवसाय महासंघले गरेको मूल्य वृद्धि समायोजनको मागलाई निजी क्षेत्रका 3 प्रतिनिधिमूलक संस्थाले ऐक्यबद्धता जनाएका छन्।
0: नियमन अभावमा बचत मनपरी परिचालन हुँदा सहकारीमा व्यतिथि भित्रिएको सरकारी अध्ययन प्रतिवेदनले औल्याएको छ। सहकारी क्षेत्रमा बचत संकलन तथा ऋण लगानीको सीमा, साना बचत रकमको बीमा र बचत रकमको स्रोत सीमा बीमा र स्रोत नहुँदा समस्या देखिएको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनले देखाएको हो।
1: र उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थामा जाने गरेका भए पनि राज्यले त्यसको यकिन अभिलेख नराखेको पाइएको छ। नेपाली विद्यार्थी विभिन्न माध्यमबाट छात्रवृत्ति पाएर उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन्। तर ती विद्यार्थी मध्ये कुन तह र विषयमा कति विद्यार्थी त्यसरी विदेश जान्छन् र कति फर्केर आउँछन् भन्ने स्पष्ट तथ्याङ्क सरकारी निकायसँग नभएको खबर आजको गोर्खा पत्रले लेखेको छ। काया कैरनमा अब पालो उखानको
0: बिगारे जति अरूले सपारे जति आफूले।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: भर पर्दो स्रोत बिनै ठूलो आकारको घाटा बजेट ल्याइँदै चालू आर्थिक वर्षको बजेटमा वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम पूरा भएनन्।
1: देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षा, गर्मीबाट राहत आज दिनभर र भोलि पनि हावाहुरीसहित पानी पर्ने।
0: राजदूतका लागि पहिलो पटक आवेदन खुल्ला, अहिले 17 कूटनीतिक नियोग नेतृत्व विहीन, मध्य भदौसम्म थप 7 पद रिक्त हुँदै।
1: एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका र इरान युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयास अन्योलमा।
0: र नेपाली एमएमए फाइटर रविन्द्र ढाट रोड टू यूएफसी को सेमी फाइनलमा, साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँगै भारत सेमी फाइनलमा।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले उत्तम नेपालले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। गणतन्त्रमा आम नागरिकले खोजेर रोजे जस्तो अझै भइ नसकेको नयाँ पुराना दलहरूलाई चाहिँ हुनसम्म भएको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ गणतन्त्र भनेर लेखिएको ठूलो दुहुनु गाई छ। एकजना महिला गाईलाई घाँस हाल्दैछिन्, उनका श्रीमान बाल्टी बोकेर पसिलतिर उभिरहेका छन्। तल भुइँमा एकजना राजनीतिक दल भनेर लेखिएको ठूलो कोट लगाएका मान्छे गाईको थुनमा सिधै पाइप जोडेर दूध चुह्दैछन्। घाँस हाल्ने अर्को, गोबर सोर्ने अर्को, अनि आफू चाहिँ मजाले दूध मात्रै चुस्न पल्केका ती मान्छे रित्तो बाल्टी बोकेर उभिएका तिनै घाँस भकारो गर्ने नागरिकतिर हेरेर भन्दैछन्, तपाईँहरूलाई यी गोबर छँदैछ नि। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। ओमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
1: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुन। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
4: बेसी सहर नगरपालिकाको जरुरी सूचना। बेसी सहर नगरपालिकाको सहकारी ऐन 2074 दफा 52 अनुसार सहकारी संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्र तपसिल बमोजिमका विवरणहरू सहितको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने बेहोरा अवगत नै छ। हालसम्म पनि कतिपय सहकारीले उक्त प्रतिवेदन पेश नगरेको हुँदा 10 दिनभित्र गत आर्थिक वर्ष 81-82 प्रतिवेदन उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ। साथै उक्त विवरणहरू र यस आर्थिक वर्ष 82-83 मासिक, चौमासिक वित्तीय विवरण तथा वार्षिक साधारण सभा प्रतिवेदन विवरणहरू यस नगरपालिकाको कार्यालयमा उपलब्ध गराई सहकारी विभागको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा समेत प्रविष्ट गर्नुहुन अनुरोध गरिन्छ।
5: बुझाउनु पर्ने कागजातहरू, कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेख परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचत सम्बन्धी नीति तथा योजना, संचालकको नाम तथा बाँकी कार्यविधिको सूची, साधारण सभाको बैठक सम्बन्धी जानकारी, शेयर सदस्य संख्या र शेयर पूँजी, संचालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम।
4: मनोज सिंह बोरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत, बेसी सहर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बेसी सहर, लम्सुङ।
6: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली, बेसी सहर साथ, लम्सुङ।
7: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
6: थप जानकारी को लागि सम्पर्क 0665909999, 98477-69229। सेवा मोडल हस्पिटल प्राली, बेसी सहर स्वाद, सानीमा बैंकको ठीक अगाडि।
8: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
9: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
10: हाम्रा सेवाहरू एमएस पाइप, फलाम आल्मुनियम स्टील का संपूर्ण सामान सुपथ मूल्य में पाइन का साथ ही ट्रस ग्रिल सटर आल्मुनियम पार्टिशन र स्टील रेलिंग का कार्य दक्ष एवं अनुभवी कालीगर द्वारा प्रत्यक्ष निगरानी में जडान गरिन्छ। गुणस्तरीय छड़ सीमेंट ईटा रंगरोगन लगायत भवन निर्माण का सामान होलसेल तथा खुद्रा मूल्य में पाइन्छ।
11: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ यूनिवर्सल चोक लमसुङ। थप जानकारी का संपर्क 0663520973 मोबाइल 97463506501।
12: तपाईको सन्तुष्टि हाम्रो चाहना।

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org मा बिहानको मर्सेङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज गणतन्त्र दिवस, टुडी खेलको कार्यक्रमलाई प्रधानमन्त्री बाइडेनले सम्बोधन नगर्ने। बेसीसह नगरपालिका वड़ा नम्बर 3 बालमैत्री वड़ा घोषणा। गणतन्त्र दिवसको पूर्व सन्ध्यामा सर्वोदय सेवा आश्रममा खाद्यान्न तथा फलफूल वितरण, वृक्षारोपणसँगै बालगृहमा स्टेशनरी प्रदान। र यस वर्षको अन्नपूर्ण आरोहण दिवस लमजुङको दोर्दीमा विशेष कार्यक्रम गरी मनाइदै लमजुङका 2 सहित 3 पर्वतारोहीलाई सम्मान गर्नेछ।

0: विस्तारमा आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी आयोजना गरी देशभर मनाइदेछ। देशको दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ। साथै सैनिक मंच टुरीखेलमा आज बिहान विशेष समारोह आयोजना हुँदैछ। त्यसअघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतम तोप पड़काएको छ। सैनिक मंच बिहान 8 बजेदेखि शुरू हुने समारोहमा राष्ट्रपति प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरूको सहभागी रहनेछन्। सो समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्नेछन्। लमजुङको विशेषह नगरपालिका वड़ा नम्बर 3 बालमैत्री वड़ा घोषणा गरिएको छ। सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका 51 सूचक पूरा गरेसँगै विशेषह नगरपालिका वड़ा नम्बर 3 बालमैत्री वड़ा घोषणा गरिएको हो। मंगलबार भएको बालमैत्री वड़ा घोषणा कार्यक्रममा विशेषह नगरपालिका प्रमुख गुमान सिंह अर्यालले 3 वड़ा अध्यक्ष चित्रबहादुर दनाईलाई बालमैत्री वड़ा भएको प्रमाणपत्र प्रदान गरेसँगै उक्त वड़ा बालमैत्री वड़ा घोषणा भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कार्यालयले बाल बालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय तहले बालमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। वहाँले बाल बालिकाको स्वास्थ्य शिक्षा सुरक्षा तथा समग्र विकासका लागि नगरपालिकाले निरन्तर काम गरिरहेको उल्लेख गर्दै अन्य वड़ालाई समेत बालमैत्री बनाउने अभियानलाई अघि बढ़ाइने बताउनुभयो। वहाँका अनुसार यस अघि 5 वड़ालाई घोषणा गरिसकेको छ भने आगामी 25 गते वड़ा नम्बर 5 बालमैत्री वड़ा घोषणा गर्ने कार्यक्रम रहेको छ। नगर प्रमुख कार्यालयले राम्रो तयारी प्रभावकारी अनुगमन तथा सबै पक्षको सहकार्यबाट वड़ा नम्बर 3 बालमैत्री वड़ा घोषणा गर्न सफल भएको भन्दै वड़ा कार्यालय वड़ा अन्तर्गतका संघ संस्था ग्रामीण सामुदायिक विकास केन्द्र तथा वर्ल्ड भिजनलाई धन्यवाद व्यक्त गर्नुभयो। बालमैत्री वड़ा घोषणाका लागि तयार पारिएको 51 सूचक पूरा गरेमा वड़ा नम्बर 3 कुल 94.11% अंक प्राप्त गरी बालमैत्री वड़ा घोषणा भएको छ। बालमैत्री वड़ा घोषणा गर्न कम्तीमा 80% अंक प्राप्त गर्नुपर्दछ। बालमैत्री वड़ा घोषणा कार्यक्रममा नगरपालिका उपप्रमुख पद्मा गुरूङ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, बेसीसह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, वर्ल्ड भिजनका प्रतिनिधि प्रकाश तिवारी, लमजुङ माविका प्रधानाध्यापक सीता बराल, वड़ा स्तरीय बाल क्लबका अध्यक्ष दिपेश थापा लगायतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा बालमैत्री वड़ा घोषणा गर्दा पूरा गर्नुपर्ने 51 सूचकको अवस्थाका बारेमा नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले जानकारी गराउनु भएको थियो। 51 सूचकमा दक्ष स्वास्थ्य कर्मीबाट सुत्केरी गराइएको हुनुपर्ने, 5 वर्ष मुनिका सबै बाल बालिकाको जन्म दर्ता भएको हुनुपर्ने, स्थानीय तह बाल विवाह मुक्त भएको हुनुपर्ने, सड़क बाल बालिकाको संख्या 0 भएको हुनुपर्ने, 5-14 वर्ष उमेर समूहका 100% बाल बालिकाले आधारभूत शिक्षा पूरा गरेको हुनुपर्ने लगायतका बाल बालिकाको समूहसँग सम्बन्धित विषयहरू रहेका छन्। विशेषहन वड़ा नम्बर 3 वड़ा अध्यक्ष चित्रबहादुर दनाईको अध्यक्षतामा भएको बालमैत्री वड़ा घोषणा कार्यक्रममा बालमैत्री वड़ा घोषणा गर्न सूचक अनुसार आर्थिक भौतिक र सांस्कृतिक रूपमा सहयोग गर्ने संघ संस्थालाई सम्मान गरिएको थियो भने विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए। औपचारिक घोषणा कार्यक्रम अघि वड़ा नम्बर 3 गाउँ शहर दरबारदेखि लमजुङ माविको प्रांगणसम्म आमो समूह लगायतले र्याली निकालेका थिए। लमजुङ उद्योग वाणिज्य संघ लमजुङले गणतन्त्र दिवसको पूर्व सन्ध्यामा सर्वोदय सेवा आश्रममा खाद्यान्न तथा फलफूल वितरण गरेको छ। बिहिबार आश्रममै पुगेर संघले विभिन्न खाद्यान्न सामग्री तथा फलफूल वितरण गरेको हो। उद्योग वाणिज्य संघ लमजुङका अध्यक्ष भरत कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै प्रमुख जिल्लाधिकारी खनालले समाजमा रहेका असहाय तथा संरक्षणको आवश्यकता भएका व्यक्तिहरूप्रति प्रति सबैले मानवीय भावना राख्नुपर्ने बताउनुभयो। वहाँले सामाजिक सेवामूलक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राख्नुभयो। कार्यक्रममा सर्वोदय सेवा आश्रमका अध्यक्ष कृष्णराज ओलियाले आश्रमको वर्तमान अवस्था सेवा तथा सञ्चालनबारे जानकारी गराउनु भएको थियो। वहाँले आश्रममा स्थित व्यक्तिहरूको संरक्षण तथा व्यवस्थापनमा विभिन्न संघ संस्थाको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रथम उपाध्यक्ष विकास श्रेष्ठले धन्यवाद मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी बल गणका प्रहरी नायब उपरीक्षक विकास अधिकारी, उद्योग वाणिज्य संघ गण्डकी प्रदेश तथा लमजुङ जिल्लाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। विशेषतः नगरपालिकाले बालगृहका बालबालिकालाई स्टेशनरी वितरण गरेको छ। नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा सञ्चालित बालगृहमा स्टेशनरी सामग्री वितरण गरेको हो। बिहिबार विशेषतः नगरपालिका उप प्रमुख पद्मा गुरूङ, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेल, महिला बालबालिका शाखा प्रमुख दुर्गा गुरूङ सहितको टोलीले बालगृहमा सचिव हुमा गुरूङलाई स्टेशनरी सामग्री प्रदान गर्नुभएको हो। कार्यक्रममा प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनाल, प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतको उपस्थिति रहेको थियो। गणतन्त्र दिवसकै अवसरमा बेसीसह नगरपालिका 8 स्थित कर्पूरेश्वर पार्कमा वृक्षारोपण गरिएको छ। डिभिजन वन कार्यालय लमजुङको सहयोगमा विभिन्न कार्यालयका प्रमुख एवं कर्मचारीले पार्क परिसरमा वृक्षारोपण गरेका हुन्। तपाईहरूले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। अति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
4: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ।
5: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
4: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
6: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक फौडेल। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0663-520-497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिला दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
10: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
9: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
11: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
9: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसात, लमजुङ। सम्पर्क फोन नम्बर 0665-90-999, मोबाइल 98477-69229।
12: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
13: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो यता कता पाइन्छ होला
12: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
14: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
15: प्रोपाइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि थप जानकारीका लागि सम्पर्क 9856774486
16: मुख्य समाचारका प्रायोजक
17: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध
0: विश्रामपछि स्वागत छ अब बाँकी समाचार लमजुङको दोर्दी गाउँपालिकामा यस वर्षको अन्नपूर्ण आरोहण दिवस विशेष कार्यक्रम हुने भएको छ 76 अन्नपूर्ण आरोहण दिवसको अवसरमा लमजुङको दोर्दी गाउँपालिका 3 श्री मन्जाङ लामा गाउँमा विशेष कार्यक्रम हुने भएको हो पर्यटन प्रवर्धन क्षेत्रमा विशेष काम गर्दै आएको ट्रेकिङ एजेन्सी एसोसिएशन नेपालको आयोजना एवं गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय पर्यटन बोर्ड र सम्बन्धित स्थानीय तहको समन्वयमा कार्यक्रम गर्न लागेको हो दिवसका अवसरमा पर्वतारोही पूर्णिमा श्रेष्ठसँगै सगरमाथा आरोहण गर्ने लमजुङका दुईजनालाई विशेष सम्मान कार्यक्रम हुने टानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लमजुङ रायनसका नरेन्द्र शाही र मणिराज गुरूङलाई सम्मान गर्ने कार्यक्रम तय भएको हो कार्यक्रममा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालसँगै पर्यटन क्षेत्रका विज्ञ पर्यटन व्यवसाय एवं सरोकारवालाहरूको सहभागिता हुने भएको छ हरेक वर्ष जून 3 अन्नपूर्ण आरोहण दिवसको रूपमा मनाइन्छ 8091 मीटर अग्लो अन्नपूर्ण एक हिमाललाई फ्रान्सेली नागरिक मौरिस हर्जोकले पहिलो पटक सन् 1950 जून 3 सफल आरोहण गरेका थिए यस ऐतिहासिक सफलताको स्मरण गर्दै नेपालमा यो दिवस मनाउने गरिएको छ सोही सफल आरोहण पश्चात नेपालले विश्व पर्वतारोहीको इतिहासमा पहिलो पटक 8000 मीटर भन्दा अग्लो हिमाल चुचुरोमा पाइला टेकेको थियो सो दिन नेपालको पर्वतीय पर्यटनको विशिष्ट दिन मानिन्छ दिवसको अवसरमा यसअघि विशेष गरी पोखरा र अन्नपूर्ण क्षेत्र वरपर ट्रेकिङ एजेन्सीज एसोसिएशन नेपाल टान तथा अन्य पर्यटन संस्थाहरूको सहकार्यमा विभिन्न कार्यक्रम पदयात्रा र म्याराथन प्रतियोगिताहरू हुँदै आएका थिए अन्नपूर्ण क्षेत्रभित्र पनि लमजुङ र हाल गोर्खा लमजुङ लगायतका क्षेत्रलाई समेटेर टानले प्रवर्तन गरिरहेको बुद्ध ट्रेकिङ रूटसँगै लिपे लेकको प्रवर्धनका लागि दोर्दीमा कार्यक्रम आयोजना गरिएको टानले जनाएको छ बेसेसह नगरपालिका वडा नम्बर 3 मौरी पालन सम्बन्धी प्राविधिक शिव विकास तालिम सम्पन्न भएको छ बेसेसह नगरपालिकाले गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत 7 शिव विकास तालिम सञ्चालन गरेको हो सहभागी लघु उद्यमीहरूलाई मौरी पालन सम्बन्धी व्यावहारिक तथा प्राविधिक ज्ञान प्रदान गर्नुको साथै व्यवसाय सञ्चालनका लागि मौरी घार वितरण गरिएको थियो लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मौरी पालन व्यवसाय गर्न चाहने 12 सहभागीलाई गोला सहित मौरी घाट तथा मौरी पालन व्यवसायका लागि आवश्यक अन्य सामग्री प्रदान गरिएको हो कार्यक्रमले स्थानीय स्तरमा स्वरोजगार सिर्जना तथा आय आर्जन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ हिजो बेलुकीदेखि देशका धेरै ठाउँमा पानी परेको छ केही ठाउँमा हावाहुरी समेत चलेको छ पछिल्लो 6 सबैभन्दा धेरै कञ्चनपुरमा 142 मिलिलिटर पानी परेको छ रूपन्देहीको लुम्बिनी र बोटवाल धादिङ र गोर्खाको सीमानामा पनि आरूघाट पर्वत लगायतका ठाउँमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ काठमाडौँ उपत्यकामा गैराती ठूलो पानी परेको छ ठूलो पानी परेपछि धेरैजसो सड़क जलमग्न भएका छन् ललितपुरको खुमलटार वर्षा मापन केन्द्रमा रेकर्ड भए अनुसार राति 3 57 मिलिलिटर पानी परेको छ सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरैजसो ठाउँमा पानी परेको छ पानी परेपछि लुम्बिनी र सुदूरपश्चिम सहित देशका धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन् आज दिनभर र भोलि पनि पानी पर्ने र केही ठाउँमा हावाहुरी समेत चल्ने महाशाखाले जनाएको छ। आज मधेश, कोशी र बागमती प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै ठाउँहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
16: मुख्य समाचारका प्रायोजक
18: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: आज गणतन्त्र दिवस, टुडीखेलको कार्यक्रमलाई प्रधानमन्त्री बालिनले सम्बोधन नगर्ने, बेसीसह नगरपालिका वडा नम्बर 3 बालमैत्री वडा घोषणा, गणतन्त्र दिवसको पूर्व सन्ध्यामा सर्वोदय सेवा आश्रममा खाद्यान्न तथा फलफूल वितरण, वृक्षारोपणसँगै बालगृहमा स्टेशनरी प्रदान र यस वर्षको अन्नपूर्ण आरोहण दिवस लमजुङको दोर्दीमा विशेष कार्यक्रम गरी मनाइदिई लमजुङका 2 सहित 3 पर्वतारोहीलाई सम्मान गर्ने। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
3: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
4: अया मरे नि आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस्ट डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865677272।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुसी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसहर नगरपालिका 7 पुरानो बैङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
8: हाम्रो शाखा बेसीसहर नगरपालिका 7 एनआईएमबी बैङ्कको ठिक अगाडि पनि रहेको छ।
9: विगत लामो समयदेखि सञ्चालित लम्जुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसहर नगरपालिका 7 लम्जुङ। सम्पर्क फोन 066-520-209।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California.
1: Extreme energy drink.
2: 아니, 쿠시, 게 칸쇼? 아스칼타 전에이 푸르디르 스와스타 데크추타.
3: 칸이타 카스세 케이 호이나 디디. 람중 에그로비 컨선 드와라 우트파딧 수드다 람중 마하 비하나 벨루카 다이닉 에케 참차 칸이 가리고 추.
2: 아니 마하 사이 수드다 라 오르가닉 네 홀라 라?
3: 호니 디디. 람중 마하 타 1350 미터 우차이 마 아프네이 펌마 정갈리 스로드 바타 우트파딧 카티키 오르가닉 마하 호.
2: 마하 바이크 어루 케케 파인차 데 한?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषणको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सत्तामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँस नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिउ। लमजुङ कालिका यातायात सञ्चालक प्रणाली दोषी सर लमजुङ।
6: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
6: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
6: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 98560 46244।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
5: प्रोपाइटर नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दै थौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: दिने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9560-13375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
8: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
7: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
7: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665-90-999, मोबाइल 98-477-69-229।

0: California.
1: Extreme energy drink.
2: सूचना सूचना सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
2: रोजगार सेवा केन्द्र बेसी सहर 98470-14549।
4: नेशनल सिटी हॉस्पिटल
5: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
6: विशेषज्ञ चिकित्सक र सेवाहरू
7: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
6: पेट कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
6: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
6: फिजिसियन डाक्टर गौरीराम महतो,
7: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
6: हार्ड जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
7: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेति,
6: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
6: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 056-93-611।
5: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
8: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
9: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
8: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
9: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
10: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
11: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
12: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
13: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
12: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 98461-26344, 98461-26344।
14: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
15: ओए अस्मी,
0: हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
15: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
16: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
17: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
16: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
17: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
16: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
17: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
18: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801677246
19: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
20: हेलो मर्सिङ एफएम 95 मेगाहर्ज

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही डेट 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
6: सन्तोष जी, तपाईँले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
7: ल बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
6: धन्यवाद सञ्जय जी, हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
7: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
8: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
9: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
10: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
11: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
12: यो मोबाइलले पनि तनावै दियो भने
13: होइन, के तनाव दियो ए खुशी,
12: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
13: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
10: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
13: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940 र 98130949532।
14: स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद,
5: लमजुङ एजुकेशन सेन्टर र सुबारु कन्सल्टेन्सीको संयुक्त आयोजनामा लमजुङ जिल्ला स्तरीय मावि एकल छात्र छात्रा ब्याडमिन्टन प्रतियोगिता 2083
14: मावि तह कक्षा 9 12 सम्म हाल यसै परीक्षा दिएको तथा कक्षा 12 परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि सहभागी हुन पाउनेछन्। तर विद्यालयको सिफारिश अनिवार्य आवश्यक हुनेछ।
5: पुरस्कारहरू छात्र छात्रा दुवै तर्फ। प्रथम पुरस्कार नगद रु 6,000 मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार नगद रु 4,000 मेडल र प्रमाण पत्र। तृतीय पुरस्कार नगद रु 2,000 मेडल र प्रमाण पत्र।
14: कार्यक्रम हुने मिति 2083 जेठ 15 र 16 गते। स्थान बेसी सहर 8 फिटनेस कम्प्लेक्स कबाड हल। टीम दर्ता अन्तिम मिति 2083 जेठ 13 गते बेलुका 5 बजेसम्म। टीम दर्ता निशुल्क रहेको छ।
5: थप जानकारीका लागि कर्ण गुरुङ 9556602990, राजकुमार धिकाल 9841652091, विनोद तामाङ 9556033366।
15: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
16: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषणको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सत्तामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सभ्य नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिउं। लमजुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी सर लमजुङ।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल।

0: वा मनाऊ हरावरा
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरूवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरूवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरूवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरूवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560-46244।
2: ब्याङ्की खैमुज बिली चौधरी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्कर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्क दे नील पर्दिमो न्यो तने सतर्क तना ठजरिक्या बचेना सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
4: जय श्री राम जय श्री राम।
5: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
4: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने
6: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
4: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट ब्याङ्क नजिकै लमजुङ सम्पर्क मोबाइल नम्बर 98464-95-94 र 98-065-58-74।

0: भएपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Bifonia.
1: Extreme energy drink.
2: लमजुङ कालिका यातायात संचालक प्रणाली विशेषहरूको सूचना. यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ. तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित

0: गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मर्मत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिउं। लमसुङ कालिका यातायात संचालक प्राली बेसी सर लमसुङ।
1: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाघले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत चाया पोतो धुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
2: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
1: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
2: स्थान केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 98 4 90 68 924 98 4 50 86 780।
1: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
0: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
0: रोजगार सेवा केन्द्र बेसी सहर 98 4 70 14 549।
4: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
5: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
6: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, बिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लमजुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
8: हेलो, मर्सेङ्गे एफएम 95 मेगाहर्ज

0: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
1: ओहो दाई, टीभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टीभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टीभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
5: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
5: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
6: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204735, 5204775। विश्वास तपाईँको, सेवा हाम्रो।
8: स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, लमजुङ एजुकेशन सेन्टर र सुबारु कन्सल्टेन्सीको संयुक्त आयोजनामा लमजुङ जिल्ला स्तरीय मावि एकल छात्र छात्रा ब्याडमिन्टन प्रतियोगिता 2083
9: मावि तह कक्षा 9 बाह्र सम्म हाल यसै परीक्षा दिएको तथा कक्षा 12 परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि सहभागी हुन पाउनेछन्, तर विद्यालयको सिफारिश अनिवार्य आवश्यक हुनेछ।
8: पुरस्कारहरू छात्र छात्रा दुवै तर्फ, प्रथम पुरस्कार नगद रु 6,000 मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार नगद रु 4,000 मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार नगद रु 2,000 मेडल र प्रमाण पत्र।
9: कार्यक्रम हुने मिति 2083 जेठ 15 र 16 गते। स्थान बेसी सहर 8 फिटनेस कम्प्लेक्स कवाड हल। टीम दर्ता अन्तिम मिति 2083 जेठ 13 गते बेलुका 5 बजेसम्म। टीम दर्ता निशुल्क रहेको छ।
8: थप जानकारीका लागि कर्ण गुरुङ 9560602900, राजकुमार भिताल 9461052091, विनोद तामाङ 9560633066।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अन बिचेबल क्याश डिस्काउन्ट अनि अन बिचेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 36 महिनाको इएमआईमा र साथै फ्री एक्सेसोरिजहरू पनि उपलब्ध छ।
1: मेला हुने मिति यही जेठ 17 गतेदेखि 22 गतेसम्म। स्थान सुन्दर बजार नगरपालिका उडान नम्बर 9 सिउडी बजार चोक भोटे उडान।
2: आयोजक स्मार्ट अटो ट्रेड बजाज सोरुम बेसी सहर लमजुङ। विस्तृत जानकारीको लागि सम्पर्क 98167852 98664531331 र 98460969956।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665251
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्जुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099 हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
5: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
6: मुटु रोगका बिरामी अब लम्जुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
7: जाँच हुने दिन र समय यही डेट 16 गते शनिबारका दिन बिहान 9 बजेबाट
5: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लम्जुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477269229
8: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ फेरि कति राम्रो फिट भएको
9: यो ब्लाउज न्यू रिचु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको
8: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाएँ नि
9: अरू त्यहाँ के सिलाइन्छ त दिदी
8: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
9: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू ऋतु लेडिज एन्ड जेन्ट्स चिल्ड्रेन सेन्टर सुट स्पेसलिस्ट बेसीसहर नगरपालिका साथ त्रिवेणी टोल लम्जुङ एसबीआई ब्याङ्कको ठिक अगाडि प्रोप्राइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 9841992406 र 9816734372
8: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
9: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
1: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा, टुँडीखेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने। सुशासनलाई प्राथमिकता राख्दै 20 खर्ब भन्दा माथिको बजेट ल्याउने तयारी। पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनमा जोड़। आज सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना। केही ठाउँमा हावाहुरी समेत चल्ने भएकाले सावधानी अप्नाउन आग्रह। बढ़दो तनावबीच शान्ति स्थापनामा संयुक्त राष्ट्र संघको जोड़। सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य। र नेपाल ए क्रिकेट टीम भारत प्रस्थान। नेपाल खबरमा अब पूरा खबर। नागरिकको त्याग, जनसंघर्ष र जनआन्दोलनबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा भएको छ। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। 240 वर्षदेखि कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ। लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ। विश्वमा अभ्यासमा रहेका शासन व्यवस्था मध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले नागरिकको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रबिन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्नेमा नागरिक अगुवाहरूले जोड़ दिँदै आएका छन्। राजनैतिक स्थिरता र आर्थिक विकासले मात्रै गणतन्त्र सुदृढ हुने उनीहरूको भनाई छ। गणतन्त्र दिवसको अवसरमा काठमाण्डौको सैनिक मंच टुँडीखेलमा अहिले विशेष समारोह हुँदैछ। अघिल्ला वर्षहरूमा राष्ट्रपति सहित विशिष्ट व्यक्ति सहभागी समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा भए पनि यसपटक प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने हुनुभएको छ। सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर व्यवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ। यसैगरी निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने सरकारले तयारी गरेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको जनाएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनर्संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामा जोड़ने तथा राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्तनको स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी रहेको छ। बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। राष्ट्रिय स्रोत अनुमान समितिले गएको फागुन 15 सरकारलाई आगामी आर्थिक वर्षका लागि करिब 18.94 अर्ब रूपियाँको बजेट सिलिङ निर्धारण गरेको थियो, जसमा चालुतर्फ 7.55 अर्ब 24 करोड़ र वित्तीय हस्तान्तरणतर्फ 4.19 अर्ब 15 करोड़को सीमा दिएको थियो। यसै गरी पुँजीगततर्फ 3.67 अर्ब 10 करोड़ र ऋणको ब्याज सावा भुक्तानीतर्फ 3.48 अर्ब 95 करोड़को सिलिङ तय भएको थियो। तर सरकारले समितिले तोकेको सिलिङ भन्दा माथिको बजेट ल्याउने तयारी गरेको छ। पछिल्ला वर्षहरूमा बजेटको आकार दुई गुणा बढ़ीले विस्तार भए पनि त्यसै अनुसार राजस्व र खर्च भने बढ़ेको देखिँदैन। बजेटको मुख्य स्रोत राजस्व संकलन बजेटको तुलनामा विस्तार नहुँदा सरकारलाई हरेक वर्ष स्रोत व्यवस्थापनको दबाव पर्ने गरेको छ। आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भूभागमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागसहित देशका अरू ठाउँमा हावाहुरीको समेत सम्भावना रहेकाले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। हिजो बेलुकीदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ, केही ठाउँमा हावाहुरी समेत चलेको छ। सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरै जसो ठाउँमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिमसहित धेरै ठाउँ नागरिकले गर्मीबाट राहत पाएका छन्। पश्चिम तराईमा केही दिन यता तापक्रम 40 डिग्री सेल्सियस र त्यो भन्दा माथि पुगेकोमा पानी परेपछि भने तापक्रम घट्न थालेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
2: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
3: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
3: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सीधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले पहिलो पटक राजदूत नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो। आवेदन दिने अन्तिम समय जेठ 22 गतेसम्म तोकिएको छ। राजदूतका लागि आवेदन दिन कम्तीमा 35 वर्ष उमेर पुगेको नेपाली नागरिक तथा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण भएको हुनुपर्नेछ। भ्रष्टाचार, नैतिक पतन वा सरकारी सेवाबाट बर्खास्त भएका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ। विदेशी स्थायी वा अस्थायी बसोबास अनुमति भएका तथा अन्तर्राष्ट्रिय सहायता प्राप्त गैर सरकारी संस्थामा कार्यरत व्यक्तिहरू पनि अयोग्य हुनेछन्। मन्त्रालयले विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति अनुभव, अंग्रेजी भाषामा दक्षता र उच्च नैतिक चरित्रलाई अनिवार्य योग्यता मानेको छ। परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायत लगायत झण्डै 1.5 दर्जन देशमा रिक्त रहेको राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाउँदै खुल्ला आवेदन आह्वान गरेको हो। आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदैछ। सन् 1953 मे 29 तारीकका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए। त्यही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे 29 दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो। सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघले विश्वभर बढ़दो द्वन्द, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता झन बढ़दै गएको बताएको छ। विगत 78 वर्षदेखि यो विश्व संस्थाले द्वन्द प्रभावित क्षेत्रमा शान्ति सैनिकको उपस्थितिले हिंसा न्यूनीकरण, नागरिक सुरक्षा तथा दिगो शान्ति प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ। महासचिव एन्टोनियो गुटेरेजले पनि वर्तमान समयमा शान्ति स्थापना, स्थायित्व, सुरक्षा र आशा पुनर्स्थापित गर्ने प्रभावकारी तथा कम खर्चिलो माध्यम भएको बताउनु भएको छ। अब खेल खबर। भारतको उत्तराखण्डमा आयोजना हुने 42 अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाल ए टोली भारत प्रस्थान गरेको छ। प्रशिक्षक राजु बस्नेत र कप्तान अनिल कुमार शाहको नेतृत्वमा रहेको टोली हिजो भारत गएको हो। टोलीमा ललितराज वंशी, देव खनाल, पवन सराफ, रसिद खान, मयन यादव, तृतराज दास, बसीर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त थामी, दीपक डुमरे, युवराज खत्री, विपिन खत्री र अर्जुन कुमार रहेका छन्। नेपालले प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेल भोलि केरला विरूद्ध खेल्नेछ। त्यसपछि पर्सी गोवा तथा आउने मंगलबार ओडिशासँग खेल्ने तालिका छ। प्रतियोगिताको क्वार्टर फाइनल जेठ 21 गते, सेमी फाइनल जेठ 23 गते र फाइनल खेल जेठ 24 गते हुनेछ। चार भन्चाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा टुडी खेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, सुशासनलाई प्राथमिकता राख्दै 20 खर्ब भन्दा माथिको बजेट ल्याउने तयारी, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनमा जोड़, आज सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, केही ठाउँमा हावाहुरी समेत चल्ने भएकाले सावधानी अप्नाउन आग्रह, बढ़दो तनावबीच शान्ति स्थापनामा संयुक्त राष्ट्र संघको जोड़, सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य, र नेपाल ए क्रिकेट टीम भारत प्रस्थान।
5: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणि टुडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
9: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
13: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
14: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
13: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
14: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकामा कक्षा 11 र 12मा छात्रवृत्ति अध्ययन गर्नका लागि परीक्षा पर्सि आइतबार हुने भएको छ। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार कक्षा 11 र 12मा छात्रवृत्तिमा अध्ययन गर्नका लागि पर्सि आइतबार छात्रवृत्ति छनौट परीक्षा सञ्चालन हुनेछ। परीक्षार्थीहरूले काठमाडौँ महानगरपालिकाको आधिकारिक पोर्टल infrance.kathmandau.gov.np मा लगइन गरेर प्रवेश पत्र डाउनलोड गर्न सक्नेछन्। विद्यार्थीले जुन प्रणालीबाट आवेदन दिएका थिए त्यही प्रणालीबाट प्रवेश पत्र प्राप्त गर्न सक्ने महानगरले जनाएको छ। साइटमा लगइन गर्न एसईको सिम्बोल नम्बरलाई युजर नेम लेखिएको ठाउँमा प्रविष्ट गर्नुपर्नेछ। यसपछि जन्ममिति र इमेल वा म्यासेज मार्फत प्राप्त भएको पासवर्ड राखेपछि पेज खुल्छ। प्रवेश पत्र अनिवार्य रूपमा रंगीन प्रिन्ट गर्नुपर्नेछ। परीक्षा केन्द्रमा आउँदा प्रवेश पत्रका साथै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा लिई उपस्थित हुनुपर्नेछ। कक्षा 11 र 12मा सिफारिश गर्ने छात्रवृत्ति परीक्षाका लागि 26,680 परीक्षार्थी सहभागी हुन योग्य भएका छन्। आवेदक 26,888 विद्यार्थी मध्ये 208 जनाको फाराम अस्वीकृत भएको महानगरले जनाएको छ। काठमाडौँ महानगरका 3 वडामा एकैसाथ प्राथमिक उपचार तालिम शुरू भएको छ। काठमाडौँ महानगरका वडा नम्बर 8, 22 र 25 हिजोदेखि शुरू भएको तालिम भोलिसम्म चल्ने नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाले जनाएको छ। चन्द्रागिरी नगरपालिकाको मत्स्यनारायण मन्दिरमा जेठको मध्यमा आइपुग्दा मेला भर्नेको भीड़ लागेको छ। यो वर्ष अधिक मास पुरूषोत्तम महिना परेकाले मन्दिर परिसरमा लाग्ने मेलामा घुइँचो बढ़ेको हो। मन्दिरमा नारायणको दर्शन 20 मिनट भित्र गर्न सकिने व्यवस्था गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ। चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले उपत्यका विभिन्न ठाउँबाट मन्दिर पुग्ने पहुँच मार्गको स्तरोन्नति, दर्शनार्थीको लाइन व्यवस्थापन र सुरक्षा प्रबन्ध व्यवस्थित र प्रभावकारी बनाइएको बताउनुभयो। र पर्सि आइतबारदेखि छैटौं नेपाल आदिवासी जनजाति

केरुङले जानकारी दिनुभयो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुशासनलाई प्राथमिकता राख्दै 20 खर्ब भन्दा माथिको बजेट ल्याउने तयारी। पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनमा जोड़। काठमाडौँ महानगरको छात्रवृत्ति अध्ययनका लागि पर्सि आइतबार परीक्षा हुँदै विद्यार्थीले जुन प्रणालीबाट आवेदन दिएका थिए त्यही प्रणालीबाट प्रवेश पत्र प्राप्त गर्न सक्ने। र मत्स्यनारायण मेलामा भक्तजनको घुइँचो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनसादी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
2: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनसादी पसल, विशिष्ट नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 066-5220-9।

0: Mania.
1: Extreme energy drink.
2: होइन नि खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344
9: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
10: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि

0: फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
1: हो नि भाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
0: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँ घर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
2: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो ए खुशी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
5: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बास्नादार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
5: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
4: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
5: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
0: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
1: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ, दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका आज होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845098260।
2: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
3: ओ अस्मी, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
4: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
5: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
6: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
5: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
6: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
5: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान फेरिन्छ।
6: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
7: आकर्षक ज्वेलरी सुनचादी पसल, बेसीसर नगरपालिका साथ, त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
8: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
9: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
10: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
9: ल, नानीहरू पनि सबैजना ध्यान दिएर सुना। धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नादार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
10: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
9: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
10: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
11: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
12: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
13: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
12: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक सलमिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
13: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
14: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
15: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
16: दिदी, अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
17: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
16: हाम्रै बेसी सहर नगरपालिका साथ NMB ब्याङ्क अगाडि रहेको AS किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
17: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।

0: अरे मियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021224, मोबाइल 9841454848।

0: सिलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के भो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: एक्सट्रिम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 10 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, रेडियो मर्सङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गदी .org मा बिहान 10 बजेको मर्सङ्गदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य मुख्य समाचारका शीर्षकहरू।
1: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मनीलाल विश्वकर्मा।
0: बेसर नगरपालिका वडा नम्बर 3 बाल मैत्री वडा घोषणा। आज गणतन्त्र दिवस टुडी खेलको कार्यक्रमलाई प्रधानमन्त्री बालिङले सम्बोधन गर्ने। गाँजाको 70% भूभाग कब्जा गर्न नेता निभुको आदेश। गणतन्त्र दिवसको पूर्व सन्ध्यामा सर्वोदय सेवा आश्रम खाद्यान्न तथा फलफूल वितरण, वृक्षारोपण सँगै बालगृहमा स्टेशनरी प्रदान र यस वर्षको अन्नपूर्ण आरोहण दिवस लमजुङको दोर्दीमा विशेष कार्यक्रम गरी मनाइँदै लमजुङका 2 सहित 3 पर्वतरोहणलाई सम्मान गर्ने।
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
3: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको निउरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: रिवन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
0: लमजुङको विश्व नगरपालिका वडा नम्बर 3 बालमित्र वडा घोषणा गरिएको छ। सरकारले तयार पारेको बालमित्र स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका 51 सूचक पूरा गरेसँगै विश्व नगरपालिका वडा नम्बर 3 बालमित्री वडा घोषणा गरिएको हो। मंगलबार भएको बालमित्री वडा घोषणा कार्यक्रममा विश्व नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले 3 वडाध्यक्ष चित्रबहादुर दनाईलाई बालमित्री वडा भएको प्रमाणपत्र प्रदान गरेसँगै उक्त वडा बालमित्री घोषणा भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले बाल बालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय तहले बालमित्री वातावरण निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले बाल बालिकाको स्वास्थ्य, शिक्षा, सुरक्षा तथा समग्र विकासका लागि नगरपालिकाले निरन्तर काम गरिरहेको उल्लेख गर्दै अन्य वडालाई समेत बालमैत्री बनाउने अभियानलाई अघि बढ़ाइने बताउनुभयो। उहाँका अनुसार यसअघि 5 वडालाई घोषणा गरिसकेको छ भने आगामी 25 वडा नम्बर 5 बालमैत्री घोषणा गर्ने कार्यक्रम रहेको छ। नगर प्रमुख कार्यालयले राम्रो तयारी, प्रभावकारी अनुगमन तथा सबै पक्षको सहकार्यबाट वडा नम्बर 3 बालमैत्री घोषणा गर्न सफल भएको भन्दै वडा कार्यालय, वडा अन्तर्गतका संघ संस्था, ग्रामीण सामुदायिक विकास केन्द्र तथा ओल्ड भिजनलाई धन्यवाद व्यक्त गर्नुभयो। बालमित्र वडा घोषणाका लागि तयार गरिएको 51 सूचक पूरा गरेमा वडा नम्बर 2 कुल 94.11% अंक प्राप्त गरी बालमित्री वडा बनेको छ। बालमित्री वडा घोषणा गर्न कम्तीमा 80% अंक प्राप्त गर्नुपर्छ। बालमित्री वडा घोषणा कार्यक्रम नगरपालिकाका प्रमुख पद्मा गुरूङ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, विश्व नगरपालिका प्रमुख प्रशासकीय अधिकारी सुमन अधिकारी, ओल्ड भिजन प्रतिनिधि प्रकाश तिवारी, लमजुङ माविका प्रधानाध्यापक सीता बराल, वडा स्तरीय बाल क्लबका अध्यक्ष दिपेश थापा लगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा बालमित्र घोषणा गर्दा पूरा गर्नुपर्ने 51 सूचक अवस्थाका बारेमा नगरपालिकाका कार्यक्रम अधिकृत मेगेन्द्र पोखरेलले जानकारी गराउनु भएको थियो। 51 सूचकमा दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराइएको हुनुपर्ने, 5 वर्ष मुनिका सबै बाल बालिकाको जन्म दर्ता भएको हुनुपर्ने, स्थानीय तह बाल विवाह मुक्त भएको हुनुपर्ने, सड़क बाल बालिकाको संख्या शून्य भएको हुनुपर्ने, 5-14 वर्ष उमेर समूहका 7% बाल बालिकाको आधारभूत शिक्षा पूरा गरेको हुनुपर्ने लगायतका बाल बालिकाको अधिकारसँग सम्बन्धित विषयहरू रहेका छन्। विश्व वार्ड नम्बर 3 वडा अध्यक्ष चित्रबहादुर दनाईको अध्यक्षतामा भएको बाल मैत्री वडा घोषणा कार्यक्रममा बाल मैत्री वडा घोषणा गर्न सूचक अनुसार आर्थिक भौतिक र सांस्कृतिक रूपमा सहयोग गर्ने संघ संस्थालाई सम्मान गरिएको थियो भने विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। औपचारिक घोषणा कार्यक्रम अघि वडा नम्बर 3 गाउँ सहर दरबारदेखि लमजुङ माविको प्रांगणसम्म आमा समूह लगायतले र्याली निकालिएका थिए। आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते निरंकुश राजतन्त्रको विविध अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ। साथै सैनिक मञ्च टुडी खेलमा आज बिहान विशेष समारोह आयोजना हुँदैछ। त्यसअघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको छ। सैनिक मञ्च बिहान 8 बजेदेखि शुरू हुने समारोह राष्ट्रपति प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरूको सहभागी रहेको छ। सो समारोहमा राष्ट्रपतिले सम्बोधन गर्नेछ। अघिल्लो वर्षहरूमा राष्ट्रपति सहभागी भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो, तर यस वर्ष प्रधानमन्त्री बालिनले सम्बोधन नगर्ने भएका छन्। उनले गणतन्त्रकी प्रतीक राष्ट्रपति भएकाले राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गरे र पत्र सिन्त निवाससम्म पत्र पठाएका थिए। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सेनालाई गाजाको थप क्षेत्र कब्जा गर्न निर्देशन दिएका बताएका छन्। समाचार एजेन्सी रोटर्सका अनुसार नेतन्याहूले शुरूआतको लक्ष्य प्लेटाइनको 70% भूभाग नियन्त्रण हासिल गर्नु रहेको बताएका छन्। इजरायलको यो कदमलाई अक्टोबर 2025 हमाससँग भएको युद्ध विराम सम्झौता विपरीत भनिएको मानिएको छ। गाजा समुद्र तटको किनारमा एक सानो क्षेत्रमा संकुचित भइसकेको छ। इजरायलले पहिले नै गाजापट्टिको झण्डै 64% क्षेत्रमा आफ्नो प्रभाव जमाइसकेको अनुमान गरिएको छ। सन् 2023 दक्षिण इजरायलमाथि हमासको आक्रमणपछि शुरू भएको 2 वर्ष लामो इजरायली सैन्य अभियानमा 7 तटीय क्षेत्रको ठूलो भूभाग खण्डहरूमा परिणत भइसकेको छ। लमजुङ उद्योग वाणिज्य संघ लमजुङले गणतन्त्र दिवसको पूर्व सन्ध्यामा सर्वोदय सेवा आश्रममा खाद्यान्न तथा फलफूल वितरण गरेको छ। बिहिबार आश्रममै पुगेर संघले विभिन्न खाद्यान्न सामग्री तथा फूलफूल वितरण गरेको थियो। उद्योग वाणिज्य संघ लमजुङका अध्यक्ष भरत कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख शिला अधिकारी कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै प्रमुख शिला अधिकारी खनालले समाजमा रहेका असहाय तथा संरक्षणको आवश्यकता भएका व्यक्तिहरूप्रति सबैले मानवीय भावना राख्नुपर्ने बताउनुभयो। उहाँले सामाजिक सेवामूलक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा सर्वोदय सेवा आश्रमका अध्यक्ष कृष्णराज ओलियाले आश्रमको वर्तमान अवस्था सेवा तथा सञ्चालनबारे जानकारी गराउनु भएको थियो। उहाँले आश्रममा आश्रित व्यक्तिहरूको संरक्षण तथा व्यवस्थापनमा विभिन्न संघ संस्थाको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठले स्वागत गर्नुभएको थियो भने प्रथम उपाध्यक्ष विकास श्रेष्ठले धन्यवाद मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक विकास अधिकारी, उद्योग वाणिज्य संघ गण्डकी प्रदेश तथा लमजुङ जिल्लाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। भीषण नगरपालिकाले बालगृहका बालबालिकालाई स्टेशनरी वितरण गरेको छ। नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा संचालित बालगृहमा स्टेशनरी सामग्री वितरण गरेको हो। बिहिबार भीषण नगरपालिकाका उपप्रमुख पद्मा गुरूङ, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, कार्यक्रम अधिकृत महेन्द्र पोखरेल, महिला बालबालिका शाखा प्रमुख दुर्गा गुरूङ सहितको टोलीले बालगृहका सचिव हुमा गुरूङलाई स्टेशनरी सामग्री प्रदान गर्नुभएको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतको उपस्थिति रहेको थियो। गणतन्त्र दिवसकै अवसरमा भेषा नगरपालिका 8 स्थित कर्पूरेश्वर पार्कमा वृक्षारोपण गरिएको छ। डिभिजन वन कार्यालय लमजुङको सहयोगमा विभिन्न कार्यालयका प्रमुख एवं कर्मचारीले पार्क परिसरमा वृक्षारोपण गरेका हुन्। लमजुङको दुर्दी गाउँपालिकामा यस वर्षको अन्नपूर्ण आरोहण दिवस विशेष कार्यक्रम हुने भएको छ। 76 अन्नपूर्ण आरोहण दिवसको अवसरमा लमजुङको दुर्दी गाउँपालिका 3 श्रीमन्जाङ लामा गाउँमा विशेष कार्यक्रम हुने भएको हो। पर्यटन प्रबन्धन क्षेत्रमा विशेष काम गर्दै आएको ट्रेकिङ एजेन्सी एसोसिएशन नेपालको आयोजना एवं गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पर्यटन बोर्ड तथा सम्बन्धित स्थानीय तहको समन्वयमा कार्यक्रम गर्न लागेको हो। दिवसको अवसरमा पर्वत रोहण, पूर्णिमा श्रेष्ठसँगै सगरमाथा आरोहण गर्ने लमजुङका दुईजनालाई विशेष सम्मान कार्यक्रम हुने तानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लमजुङ राइनसका नरेन्द्र शाही र मणिराज गुरूङलाई सम्मान गर्ने कार्यक्रम तय भएको हो। कार्यक्रममा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्री यशोधर रिमालसँगै पर्यटन क्षेत्र विज्ञ, पर्यटन व्यवसाय एवं सरकारवालाहरूको सहभागिता हुने भएको छ। हरेक वर्ष जून 3 अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाइन्छ। 8091 मिटर अग्लो अन्नपूर्ण एक हिमाललाई फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक सन् 1950 जून 3 सफल आरोहण गरेका थिए। यस ऐतिहासिक सफलताको स्मरण गर्दै नेपालमा यो दिवस मनाउने गरिएको छ। सही सफल आरोहण पश्चात नेपालले विश्व पर्वतरोहणको इतिहासमा पहिलो पटक 8000 मिटर भन्दा अग्लो हिमाल चुचुरोमा पाइला टेकेको थियो। सो दिन नेपालको पर्वतीय पर्यटनको विशिष्ट दिन मानिन्छ। दिवसको अवसरमा यसअघि विशेष गरी पोखरा र अन्नपूर्ण क्षेत्र वरपर ट्रेकिङ एजेन्सी एसोसिएशन नेपाल, टाङ तथा अन्य पर्यटन संस्थाहरूको सहकार्यमा विभिन्न कार्यक्रम, पदयात्रा र म्याराथन प्रतियोगिताहरू हुँदै आएका थिए। अन्नपूर्ण क्षेत्रभित्र पर्ने लमजुङ र हाल गोर्खा लमजुङ लगायतका क्षेत्रलाई समेटेर टाणले प्रवर्धन गरिरहेको बुद्ध ट्रेकिङ रूटसँगै लिपि लेखको प्रवर्धनका लागि दोर्दीमा कार्यक्रम आयोजना गरिएको टाणले जनाएको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
6: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
7: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
6: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
7: ल भइहाल्छ नि नानी।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
9: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
8: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
10: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 36 महिनाको इएमआईमा र साथै फ्री एक्सेसोरिजहरू पनि उपलब्ध छ।
1: मेला हुने मिति यही जेठ 17 गतेदेखि 22 गतेसम्म। स्थान सुन्दर बजार नगरपालिका उडान नम्बर 9 सिउडी बजार चोक भोटे उडान।
2: आयोजक स्मार्ट अटो ट्रेड बजार सोरुम बेसी सहर लमजुङ। विस्तृत जानकारीको लागि सम्पर्क 98167852 98664531331 र 98460969956।

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिड बक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477269229।
6: मर्चेंग एफएम 95 मेगाहर्ज।
5: विश्वेश्वर नगरपालिका वडा नम्बर 3 मौरी पालन सम्बन्धी प्राविधिक शिव विकास तालिम सम्पन्न भएको छ। बेसा नगरपालिकाले गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत 7 दिनको शिव विकास तालिम सञ्चालन गरेको हो। सहभागी लघु उद्यमीहरूलाई मौरी पालन सम्बन्धी व्यावहारिक तथा प्राविधिक ज्ञान प्रदान गर्नुका साथै व्यवसाय सञ्चालनका लागि माउरी घर वितरण गरिएको थियो। लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मौरी पालन व्यवसाय गर्न चाहने 12 जना सहभागीलाई गोला सहितका मौरी घर तथा मौरी पालन व्यवसायका लागि अनावश्यक अन्य सामग्री प्रदान गरिएको हो। कार्यक्रमलाई स्थानीय स्तरमा स्वरोजगार सिर्जना तथा आय आर्जन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सरकारले आज आर्थिक वर्ष 83-84 का लागि बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर

0: वार्षिक 7% आर्थिक वृद्धि हासिल गर्ने र 7 वर्षभित्र अर्थतन्त्रलाई 100 अरब अमेरिकी डलर बराबरको बनाउने लक्ष्य राखिसकेकाले त्यही अनुसार बजेट कार्यक्रम समेटिँदैछ। स्रोतको चाप भएकाले सामाजिक सुरक्षा भत्ता नबढ़ाइने भए पनि निजामती कर्मचारीको पारिश्रमिक वृद्धि र सबै सरकारी सेवा अनलाइन प्रणाली मार्फत उपलब्ध गराउने व्यवस्था बजेटमा समेटिँदैछ। साथै भ्रष्टाचार नियन्त्रणका लागि गठित उच्च स्तरीय आयोगलाई पर्याप्त स्रोत उपलब्ध गराइने र कृषि पर्यटन ऊर्जा तथा सूचना प्रविधिलाई आर्थिक रूपान्तरणका प्रमुख आधारका रूपमा प्रस्तुत गरिने बजेट निर्माणमा संलग्न अधिकारीहरूले जानकारी दिएका छन्। यसैबीच संघीय संसद सचिवालयले बजेट पेश हुने भोलिको आजको संयुक्त बैठकको तयारी पूरा गरेको र भोलि आज दिउँसो 4 बजे संयुक्त बैठक राखिएको छ। बैठकमा प्रतिनिधि सभा चुनावपछि नयाँ सरकारका अर्थमन्त्री डाक्टर सोनी वाग्लेले बजेट पेश गर्नुहुनेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई आज दिउँसो 4:15 नै उपस्थिति हुन सूचित गरिएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले नयाँ भवनको प्रतिनिधि सभा कक्ष संयुक्त बैठक चलाउने तयारी भए पनि अहिलेसम्म फिनिशिङ कार्य पूरा नभएकाले बहुउद्देश्यीय हलबाट बजेट प्रस्तुति हुन लागेको जानकारी दिनुभयो। मर्सिङ समाचार अहिलेलाई तिनै अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज गणतन्त्र दिवस टुडे हिलको कार्यक्रमलाई प्रधानमन्त्री बालीले सम्बोधन नगर्ने, गाँजाको 70% भूभाग कब्जा गर्न नेतान्याहुको आदेश, बेसा नगरपालिका वडा नम्बर 3 बालमैत्री वडा घोषणा, गणतन्त्र दिवसको पूर्व सन्ध्यामा सर्वोदय सेवा आश्रममा खाद्यान्न तथा फलफूल वितरण, वृक्षारोपणसँगै बाल गृहमा स्टेशनरी प्रदान र यस वर्षको अन्नपूर्ण रोहण दिवसमा लमजुङको दोर्दीमा विशेष कार्यक्रम गरी मनाइँदै लमजुङका 2 सहित 3 पर्वतरोहणलाई सम्मान गर्ने। बिहान 10 बजेको मर्सिङदी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिवेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी बिदा हुन्छु। रेडियो मर्सिङदी 95 MHz इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ
2: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका आठ सिंगेखोला पुलचोक लमजुम थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
4: सन्तोष जी तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त
5: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा
6: धन्यवाद संजय जी हेर्नुस् न घर ठडाउने काम मात्रै भएको छ अझ यसमा फलामको झ्याल ढोका च्यानल गेट स्टीलको रेलिङ कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
5: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी

0: टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
1: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालडोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
2: नोट, हामी कहाँ अल्मुनियमको झ्याल, ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
3: बछलामाई सटर ग्रिल उद्योग बेसिसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
4: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
5: आया मरे नि आमा, आया नि आए।
6: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
6: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
1: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
1: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
1: सम्पर्क फोन 9849068924, 9850086780।
5: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुसी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
10: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषणको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीलाई जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सभ्य नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिउ। लमजुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी सर लमजुङ।
1: नेपाल ऋण खप्पै बिमगा छ, क्याल भोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसाम अर्कु तिल दमाइसे।
2: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
3: यो ब्लाउज न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
3: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
2: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
4: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बैशिखा नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
0: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
4: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
6: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
5: हाम्रै बेसी सहर नगरपालिका साथ NMB ब्याङ्क अगाडि रहेको AS किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
6: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोप्राइटर दिलीप श्रेष्ठ, AS किचन हाउस, बेसर नगरपालिका साथ, NIMB ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560774486।
7: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
8: ए हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
7: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड़ क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावा पानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
8: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
7: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान युएस 312 नै लगाउने निर्णय गर्यौं।
8: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान युएस 312 नै लगाउनेछौँ।
9: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
1: महको सेवन स्वस्थ र दीर्घ जीवन
3: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
4: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
3: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
4: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
5: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
6: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एक लाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
7: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
8: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी म त नेपाल एक जिता स्थित अश्विन अशोक सलमिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
7: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
9: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 98560 46662
10: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
11: मरेनी आमा यो दाँतले मलाई साह्रै दुःख दियो
12: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
11: जान त जाने बरु कहाँ जाने होला खै
12: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
13: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ
14: प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065677272

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इट्टा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209373, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हर पल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसीसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400050663।
5: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त शैक्षिक संस्था S3 चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी, YHA, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
6: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गते सम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
5: थप जानकारीको लागि सम्पर्क
6: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655599111, 98452111, 98457078769।
7: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
8: जय श्री राम, जय श्री राम।
9: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
8: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
9: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
8: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
9: हो नि भाउजू।
10: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
11: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
10: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
11: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
10: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
11: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बेसीसर नगरपालिका, वडा नम्बर 7, एभरेज बैंक नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98464 95074 र 98065854।

0: upon ya. Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58260।

0: Radio.
1: Extreme energy drink.
0: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेको छु।
2: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
3: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
2: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
3: सम्पर्क मोबाइल 98460918 98460918।
5: दिदी,

0: अनि यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बेसीसह नगरपालिका साथ त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: सुवर्ण अवसर, सुवर्ण अवसर।
6: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ, भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R सेना फिल्म हल चोक, लमजुङ।
7: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट।
8: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
9: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
8: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
10: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
8: स्थान, सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729929।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
11: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
12: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
11: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
12: मलाई त एकदमै मन पर्यो।
11: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
13: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर्स सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204435, 5245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98568426244।

0: नेपाल ऋण खप्पै बिमगाछ क्याल्बोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सारा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला
1: तीन गुना लाना टुला
0: हुलास मुसम अर्कु तिल दमाइसे
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203 वा 590370 जानकारी गराउनुहोस्
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
4: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
5: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
5: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
4: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
6: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
5: महको सेवन स्वास्थ्य र दीर्घ जीवन

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
2: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
3: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
4: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
5: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: you. Extreme energy drink.
1: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुशीको खबर। केयर फार्मेसी विश्वर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा, मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू: दाँत, चाया, पोतो, झुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
2: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
1: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
2: स्थान केयर फार्मेसी विश्व नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849068924, 9845086780।
1: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
3: खाना खाने बेला भयो, ल आउनुहोस् न।
4: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
3: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
5: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
6: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 9841623284 र 9921980746।
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो ब्याङ्क चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
1: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: होइन हौ दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
2: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
1: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
2: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
1: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
2: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउने छौ।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
4: भर्ना खुल्यो, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस जानकारी गराउँदछौ।
5: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गते सम्म, अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
4: थप जानकारीको लागि सम्पर्क
5: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0565 95 911, 98452 11511, 98457 0869 69।
4: हुनुहोस् यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
6: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ, अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ, स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
7: हेलो, मर्सङ्गदी FM 95 MHz

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्सको बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: डिभिजन वन कार्यालय लमजुङको अनुरोध। वन्य जन्तुको बसस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन जैविक मार्गको संरक्षण सुधार पिउने पानीको व्यवस्थापन सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षारोपण गरेर

0: वन क्षेत्र भित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463 06501।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए, म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थानचोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: Ayah, mari ni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भन्यो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशाब पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लन्जुङ
2: सम्पर्क फोन 98490-68924 98450-86780
4: सुवर्ण अवसर सुवर्ण अवसर
5: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 दिन 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317 नोट भाडा खाना चिया पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस 20-8 सेरा फिल्म हल चोक लमजुङ
0: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन के तनाव दियो ए खुसी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
6: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
7: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
8: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32
9: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: Mania.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
5: तपाईं अहिले रेडियो मर्सेन्डी सुन्दै हुनुहुन्छ

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुमका चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
3: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि
2: यसलाई शोख नमान्नु साथी सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्
3: ए हो र
2: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्
3: बाप्रे यति धेरै जोखिम
2: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
4: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

आबद्ध हुन आजै आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452136 र 98400058।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सिङ दि कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु र टेक्निकल पार्टबाट सपोर्ट गर्दै हुनुहुन्छ साथी तिलुले र सम्पूर्ण कल टाइम सुनेर बस्नुहुने तपाईँ सम्पूर्णलाई गणतन्त्र दिवसको एकदमै धेरै शुभकामना छ। आज हामी शुक्रबारे बसाईमा छौं। शुक्रबारे बसाईमा हामीले आठवटा गीतको ट्र्याक लिएर आएको छौं भने तपाईँले फोन गरेर कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनु पर्ने हुन्छ र फोन गर्नको लागि यहाँले 0665200020 फोन गर्नुपर्ने हुन्छ। साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट पनि आफ्नो प्रतिक्रिया यहाँले लेखेर पठाउन सक्नुहुनेछ। कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, तपाईँको ठाउँको मौसम कस्तो छ र तपाईँ ककसलाई सम्झिन चाहनुहुन्छ त्यो पनि यहाँले लेखेर पठाउन सक्नुहुनेछ। र हामीलाई मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेलले नमस्कार, सन्चै हुनुहुन्छ हजुर, सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी कार्यक्रम एकदमै राम्रो लाग्छ। जेठ 17 गते मेरो छोराको बसन्त कार्कीको जन्मदिन परेको छ हजुर। रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई माया गर्नुहोला, सबैको भलो चाहने मान्छे शुभ दिन भनेर छुटिनु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ, एकदमै खुशी लाग्यो, फोन पनि गर्न सक्नुहुनेछ र यहाँको छोरालाई एडभान्समै ह्याप्पी बर्थडे टू यू भन्न चाहन्छु, यहाँले चाहिँ सुनाइदिनुहोला। र आज शुक्रबारे बसाईमा छौ, शुक्रबारे बसाईमा आठवटा गीतको ट्र्याक लिएर हामी उपस्थित भएको छौं। यति बेला आजको पहिलो कलर हामी जोडिनु भएको छ। हेलो नमस्ते, हेलो नमस्ते,
1: नमस्ते हजुर,
0: नमस्ते, को बोल्दै हुनुहुन्छ होला?
1: विवशजी
0: हजुर, सर्लाहीतिर मौसम कस्तो छ विवशजी?
1: सर्लाही त होइन हजुर, सुनसरी हो,
0: सुनसरी हो, सरी के गर्दै हुनुहुन्छ त विवशजी?
1: यतिखेर हजुर बसी बसाइ बसिरहेको छु घरतिरै छु
0: हजुर, मौसम चाहिँ कस्तो छ त विवशजी? हेलो हेलो हजुर, भर्खरै मात्र हामीसँग सुनसरीबाट व्यवस्थित जोडिनु भएको थियो तर टेक्निकल इस्युजको कारणले गर्दाखेरि कल चाहिँ काटिएको छ। इफ फेरि पनि सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते,
1: नमस्ते हजुर, फेरि पनि आइपुगे,
0: किन होला व्यवस्थित फोन काटिएको?
1: खै हजुर अलिकति यो नेटवर्क के भइरहेको छ, अलिक गडबड भइरहेको छ हजुर।
0: ओहो, अनि सुनसरीको मौसम चाहिँ कस्तो छ विवशजी?
1: मौसम हजुर एकदमै गर्मी भइरहेछ हजुर, आज त्यस्तो तन्तलाको घाम चाहिँ लागेको छैन
0: हजुर,
1: अलि धुम्म छ, हल्का बतास पनि चलिरहेको छ मात्र, नत्र भने चाहिँ गर्मीले हजुर अलिक ढलिन्छ जस्तै अवस्था।
0: हो, अनि मौसम लमजुङको पनि त्यस्तो धेरै घमाइलो पनि छैन भन्नुपर्छ, न पानी परेको छ न घाम लागेको छ, शीतल शीतल नै छ मौसम चाहिँ आज है विवशजी। अनि सुनसरीको मान्छे आज पहिलो हुनुभएको छ, एकदमै खुसी पनि लागेको छ। अनि बसाईको बारेमा यहाँलाई जानकारी छ कि छैन?
1: आज आठवटा गीतको ट्र्याक छ भन्ने चाहिँ जानकारी छ, अब रोज्न पाइएला होइन
0: हजुर, एकदमै। कति नम्बरको रोज्न चाहनुहुन्छ? यहाँले मजाले पाउनुहुनेछ है त विवशजी।
1: हुन्छ, म आज लक्की नम्बर छ रोज्छ है, तर कतिको जान्दछ जान्दिनँ।
0: ओके, लक्की नम्बर छ भन्नुभएको छ, हामी छ नम्बरको ट्र्याक बजाउनेछौँ, यहाँले चाहिँ पक्कै पनि पत्ता लगाउनु होला है त।
1: हुन्छ हजुर,
0: हस्

0: हजुर विवश जी
1: हजुर
0: कुन गीतको ट्र्याक होला त यो एकदमै राम्रो सुनिएको छ
1: भनेर भन्छ हजुर
0: यही नै हो
1: एकदम यही भन्छ हजुर
0: हजुर ठ्याक्कै पत्ता लगाउनु भएको छ यहाँलाई एकदमै धेरै बधाई छ है विवशजी
1: हुन्छ धन्यवाद हजुर धन्यवाद कसरी जानी छ आज
0: अनि यति मिठो गीत यहाँले पत्ता लगाउनु भएको छ यो गीत तपाईँ कसलाई सुनाउन चाहनुहुन्छ
1: हुन्छ हजुर यो गीत सुनाउनु पर्दा विशेष गरी वाइस पुष्पा चामलिङलाई अनि रत्नले मगर अमिना सुनवार हरपल रोशनी सुमी लिम्बु राई अनिता दिल साराई राम चौधरी रोशन फुलाङ गगन तेरो छिमेल समयकान्त प्रेमी श्रेष्ठ लगायत अहिले म सङ्गीत कल टाइम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरू आफन्तहरूमा मिठो सम्झना भन्दै बिदा भयो हजुर नमस्कार
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर विवशजी हुनुहुन्थ्यो सुनसरीबाट उहाँले रोज्नु भएको थियो ट्र्याक नम्बर छ उहाँले पत्ता पनि लगाउन सक्नु भएको छ साथै सम्पूर्ण साथीलाई सुनाउन चाहन्छु भनेर नाम पनि लिनुभएको छ र तपाईँले यही गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ र तपाईँ चाहिँ आफै रोज्न चाहनुहुन्छ भने तपाईँले केही समयपछि चाहिँ फोन गर्न सक्नुहुनेछ र यति बेला हामी विवशजीले रोज्नु भएको ट्र्याक नम्बर 6 बजाउनेछौ स्वीकार दिनुहोला

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। आज हामी शुक्रबारे बसाईमा छौं। शुक्रबारको बसाईमा तपाईँले आठवटा म्युजिकको ट्र्याक ल्याएको छौं हामीले पत्ता लगाउनुपर्ने हुन्छ। साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। याम सारूजीले लेख्नु भएको छ, हेलो सिस्टर नमस्ते झोरले म पनि सुन्दैछु है लाइभमा भन्नुभएको छ। हेलो नमस्ते झोरले हजुर, फोन पनि गर्न सक्नुहुनेछ है, मिठो आवाजको धनी। र मदनजीले पनि लेख्नु भएको छ कमेन्ट, म पनि सुन्दैछु सुर्खेतबाट हो ल भन्नुभएको छ। हजुर नमस्ते, एकदमै धेरै खुशी लाग्यो मदनजी, फोन पनि गर्न सक्नुहुनेछ है यहाँले। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार म पनि सुन्दैछु सम्झना सबैमा। नमस्कार, यहाँलाई पनि एकदमै धेरै सम्झना। कर्णप्रिय केसीजीले लेख्नु भएको छ, मिठो सम्झना हजुर लगायत सम्पूर्णमा, म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर लुम्बिनी प्रदेश सुन्दर उपत्यका दाङ कार्यक्रम एकदमै राम्रो लाग्छ भन्नुभएको छ। यहाँलाई पनि एकदमै धेरै नमस्कार र सम्झना भन्न चाहन्छु कर्णप्रिय केसीजी। नेपाल आउनु भएको बेला यहाँले पक्कै पनि फोन गर्न सक्नुहुनेछ। टेकुजीले लेख्नु भएको छ, हजुर नानी नमस्ते नमस्कार गुड आफ्टरनून, आरामको कामनाको साथ सुन्दैछु म तनहुबाट। मौसमी अवस्था दिनदिनै कन्टिन्यू वर्षा भइरहेको छ, अहिले केही हल्का शीतलको अनुभव भएको अवस्था छ। अब बज्ने मिठो भाका रेडियो होल युनिट सहभागी जनाउने सबै साथीहरूलाई सम्झिँदै भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ, फोन पनि गर्न सक्नुहुनेछ। आज फ्राइडे ट्राइडेको दिन रहेको छ, यहाँले कुन गीत हो त भनेर चाहिँ गेस गर्नुपर्ने हुन्छ। हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं, एक बजेदेखि दुई बजेसम्म एक घण्टाको समय लिएर भने यहाँले पनि आफूलाई मनपर्ने बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ। आइतबारको दिनमा एउटा शीर्षकमा कुराकानी गर्नुपर्ने हुन्छ, सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ हामी बजाइदिनेछौ। मंगलबार यहाँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधा, आधुनिक विधा, लोकविधा, चलचित्र विधा र पप विधा गरेर यहाँले गीत रोज्न पाउनुहुनेछ भने बिहिबारको बसाईमा यहाँले लेख रचनाहरू वाचन गर्नुपर्ने हुन्छ। शुक्रबारको दिनमा यहाँले ट्र्याक पत्ता लगाउनुपर्ने हुन्छ भने भोलि शनिबारको दिनमा यहाँले खुल्ला गीत गाउनुपर्ने हुन्छ। हामी यसरी नै कार्यक्रममा उपस्थित हुने गर्छौं। यहाँले पनि आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ र सहभागी जनाउन सक्नुहुनेछ। कार्यक्रम लाइभ मार्फत पनि प्रसारण हुने हुँदा यहाँले लाइभमा पनि आफूले लागेको कुरा लेख्न सक्नुहुनेछ, साथीहरूलाई पनि यहाँले सम्झिन सक्नुहुनेछ हामीलाई। र फोन गर्नको लागि 0665200020 यहाँले फोन गर्नुपर्ने हुन्छ। प्रत्येक दिन एक बजेदेखि दुई बजेसम्म हामी तपाईँको साथमा उपस्थित हुन्छौं। यहाँले आफूलाई मन परेको बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ, साथै आफ्नो ठाउँको मौसमको बारेमा जानकारी गराउनको लागि कुन ठाउँबाट सुन्दै हुनुहुन्छ त्यसको लागि पनि यहाँले फोन र कमेन्ट दुवै गर्न सक्नुहुनेछ। र बोकेदारी आईडीबाट कमेन्ट आएको छ, नमस्ते हजुर सुन्दैछु इटहरी 10 इताराम चौधरी, साथी सम्झिनु पर्दा रोशन फुलङ, विवश कुलङ, पृथक राजघले मगर, सागर पुमा राई, दिनेश चौधरी, एलिसा लिम्बु, सुमनिम चौधरी, कला लिम्बु, हर्पल रोशनी लगायत सम्पूर्ण साथीहरूलाई बस्ने गीत सुनाउँदै विदा भए ल भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ इतारामजी। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा, हेलो नमस्ते,
1: गुड आफ्टरनुन छजलो, नमस्कार,
0: नमस्ते गुड आफ्टरनुन, सन्चै हुनुहुन्छ कृष्णजी?
1: हजुर तपाईँ सन्चै छ?
0: हजुर म पनि एकदमै सन्चै छु भन्नुपर्छ है कृष्णजी।
1: हजुर
0: अलिअलि बिसन्चो भए पनि यति टाढा टाढाबाट यहाँहरूले फोन गर्नुहुन्छ, सन्चो भएर बस्नु पर्यो नि।
1: सन्चो हुनु पर्यो नि त नि।
0: हजुर सन्चो भएन भने त यहाँहरूसँग कुराकानी कसरी गर्ने फेरि मैले?
1: अनि
0: के गर्दै हुनुहुन्छ आज?
1: खोजीतिर गएर आएको भर्खरै।
0: ओहो काम विशेषले जानुभयो कि किन जानुभएको हो कृष्णजी?
1: हजुर अब पेन्सन त हाल्यो रहेछ, के अरे अब ऊबाट चेकबाट निकाल्नु मैले 4 पर्खिनु पर्छ पेन्सन निकाल्नु गएको एटिएमबाट।
0: हजुर अनि आज कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन यहाँले?
1: सुनेको छ, फोन त नगरम कि जस्तो लाग्यो, मैले अब ट्रेक पत्ता लाउनु सक्दैन अब, तैपनि अब तपाईँहरूसँग बोल्नु मन लागेर फोन गरिरहेको।
0: फ्राइडेको दिनमा ट्राई त गर्नु पर्यो नि कृष्णजी, अब पैसा नलाग्ने कुरालाई किन फोन नगर्ने हो र? अब ट्राई गर्दैमा बिग्रेर यहाँले फाइन तिर्नु पर्ने होइन, बिग्रे पनि पैसा तिर्नु पर्ने होइन,
1: हो त्यही भएर गरेको मैले, पत्ता लाउनु त सक्दैन के अरे।
0: आज एकदमै राम्रो राम्रो गीतको ट्र्याक रहेको छ, पक्कै पनि पत्ता चाहिँ लगाउन कोसिस गर्नुहोला। कति नम्बरको ट्र्याक बजाउन चाहनुहुन्छ?
1: मैले त पत्ता त लाउँदैन, लास्ट नम्बरकै बजाइदिनुहोस् न, अब छ नम्बरको दिवसजीले ऊ गरेको थियो, त्यसै म सामान जनाउनु पर्यो भनेको फोनै लाएन, तपाईँहरूले बजाइहाल्नु भयो के अरे।
0: हजुर, आठ नम्बरको ट्र्याक चाहिँ हामी बजाउनेछौँ। कृष्णजीले आज पत्ता चाहिँ लगाउनुहुन्छ कि जस्तो लागिरहेको छ है त।
1: हस्
0: हुन्छ, ट्र्याक नम्बर आठ यस प्रकार रहेको छ।

0: कृष्ण जी
1: हजुर
0: सुन्नुभयो ट्र्याक नम्बर 8
1: यही हो भन्ने पत्ता लगाउनु चाहिएन मैले त
0: पत्ता लगाउन सक्नु भएन है
1: हजुर
0: ठिकै छ अर्को बसाईमा पक्कै पनि पत्ता लगाउनु होला अनि आजको बसाईबाट सम्झिनु पर्दा चाहिँ ककसलाई सम्झिन चाहनुहुन्छ
1: हजुर सम्झिनु पर्दा सबभन्दा पहिला तपाईँलाई
0: हजुर धन्यवाद
1: अनि प्राविधिकमा साथ दिने जिलुजीलाई अनि मर्स्याङ्गी होल टिमलाई
0: हजुर
1: अनि साथीहरू कृष्ण गुरुङ चन्द्र लामा यामचारु मगर टेगु छेत्री लक्ष्मी वर्तन मित्र शंकर श्याम राम देव अनि सुषमा दिदी कामना शोभा सरस्वती मिठो आइता श्री मुना सलिना अनि हाम्रो उसले त आज फोन पनि गर्नुभयो भने त सम्झनाजीले त सुन्दै हुनुहुन्छ कि के गरेर उहाँलाई नि सम्झे अनि नाम छुट्योको नाम लिएको सबैले एकमुष्ट सम्झिँदै बिदा हुन्छ बाई
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर खुदी बगैचाबाट कृष्ण लामाजी हुनुहुन्थ्यो उहाँले ट्र्याक नम्बर 8 रोज्नु भएको थियो भने पत्ता लगाउन सक्नु भएको छैन तैपनि उहाँले सम्पूर्ण साथीलाई आजको बसाईबाट सम्झिँदै विदा भइसक्नु भएको छ यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने 0665220020 डायल गरेर आजको बसाईमा जोडिन सक्नुहुनेछ आज हामीले 8 गीतको ट्र्याक लिएर आएको छौं तपाईँले कुनै पनि एउटा नम्बर रोजेर ट्र्याक बजाउन सक्नुहुनेछ र पत्ता लगाउन कोशिश गर्न सक्नुहुनेछ यति बेला फेरि पनि कलमा हेलो नमस्ते
2: नमस्ते
0: नमस्ते कामनाजी
2: हजुर
0: सन्चै हुनुहुन्छ
2: सन्चै छु
0: अनि के गर्दै हुनुहुन्छ कामनाजी
2: प्रोग्राम सुन्दै बस्दै सुत्दै केही नै हो
0: मौसम पनि एकदमै मजाको मिलेको छ मजाले बेडमा पल्टेर प्रोग्राम सुन्दै हुनुहुन्छ है
2: हजुर
0: हजुर मोबाइल पनि हातमा चलाउँदै हुनुहुन्छ होला साथमा
2: चलाएर अनि राखेर अनि हजुरलाई फोन गरेको
0: अनि आज खाजा के खाने विचार गर्नुभएको छ आज कामनाजीले
2: अब त खोइ अहिले खेताला अब 3 बजेतिर तिमीले के पकाउँछ त्यो थाहा भएर नि
0: एकदमै धेरै खुसी लाग्छ काठमाडौँमा एकदमै धेरै हराउनु भयो आजकल चाहिँ फोन गर्नुहुन्छ एकदमै खुसी लागेको छ है कामनाजी
2: हजुर
0: जति टाढा भए पनि माया त टाढा हुनु भएन नि बेला बखतमा फोन गर्नु पर्यो सम्झिनु पर्यो होइन त
2: हजुर
0: अनि आज कार्यक्रममा जोडिनु भएको छ बसाईको बारेमा पक्कै पनि जानकारी नै छ कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ तपाईँ
2: अघि कृष्ण दाईले रोजेको गीत
0: ट्र्याक नम्बर 8 चाहिँ रोज्न
2: चाहनुहुन्छ है
0: यही गीत नै हो कतिको स्वर हुनुहुन्छ कामनाजी
2: एकदम यो गीत मलाई मनपर्छ नि त राजले गाएको
0: सो ट्र्याक नम्बर 8 कामनाजीले ठ्याक्कै उल्टो पार्नुभयो कि आज भनेर भन्न चाहिँ नमिल्ने ठ्याक्कै पत्ता लगाउनु भएको छ यहाँलाई बधाई छ कामनाजी
2: यो गीत एकदम मनपर्छ नि त मलाई राजकृष्ण ढकालले

थियो र उहाँले ट्र्याक नम्बर 8 रोज्नु भएको थियो र उहाँले मिलाउनु पनि भएको छ। सम्पूर्ण साथीलाई सुनाउन चाहन्छु भनेर आजको बसाईबाट विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने त्यसै गीतलाई समर्थन गर्नको लागि यहाँले फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। धर्मराजजीले लेख्नु भएको छ, नमस्ते, गणतन्त्र दिवसको तथा अन्तर्राष्ट्रिय सगरमाथा आरोहण दिवसको शुभकामना। म ढकाल धर्मराज बिर्तमोड झापा घर भई हाल दुवैबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सेन्चुरी, प्रकाश सपुत्र, रंजित विकको फूल जस्तै प्यालाई बेलाको गीत बजाइदिनुहोस् न। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज जेठ 15 गते मेरो आदरणीय बुबाको 39 वैवाहिक उत्सव र उहाँलाई ह्याप्पी एनिभर्सरी भन्दै आज जन्मदिन मनाउने इलामकी बहिनी मुना घिमिरेलाई जन्मदिनको शुभकामना भन्दै मेरा आफन्तजन, घर परिवार र साथीहरू लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्दै अब बज्ने गीत समर्पण गर्न चाहन्छु भनेर लेख्नु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ। धर्मराज सधैँ कमेन्ट गर्नुहुन्छ, एकदमै खुशी लाग्छ। यहाँलाई पनि गणतन्त्र दिवसको एकदमै शुभकामना छ र हजुरको बुवालाई र आमालाई चाहिँ ह्याप्पी एनिभर्सरी, ह्याप्पी म्यारिड एनिभर्सरी भन्न चाहन्छु रेडियो मर्साङ होल युनिटको तर्फबाट। सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागसो नगरपालिका 8 मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी र छोरालाई धेरै सम्झना चाहन्छु भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ सौरभजी, नियमित रूपमा जोडिन सक्नुहुनेछ। यसरी नै विपना राईजीले लेख्नु भएको छ, मिस यु अल भनेर। यामसारूजीले लेख्नु भएको छ, मिस यु अल माई फ्रेन्ड्स। मीडिया प्रेमी राई अनिसा, मिस यू अल माई फ्रेन्ड्स लेख्नु भएको छ, यहाँहरूलाई पनि एकदमै धेरै सम्झना छ भन्न चाहन्छु। र यति बेला तपाईँको सामु कामनाजीले पत्ता लगाउनु भएको ट्र्याक नम्बर 8 गीतसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छु, स्वीकार दिनुहोला।

0: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुशीको खबर
1: केयर फार्मेसी विश्व नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा
0: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत चाया पोतो धुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
1: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
0: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट
1: स्थान केयर फार्मेसी विश्व नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ सम्पर्क 98490-68924 98450-86780
0: साथै बाल रोग विशेषज्ञ सेवा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा
1: हार्जोनी विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
2: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीशहर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
0: बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो कुलो पोखरी मसानघाट गौचरण आदि अतिक्रमण गरी कसैले घर टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
2: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
0: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
2: बेसीशहर नगरपालिका लमजुङ।

0: नेपाल को सर्वाधिक बिक्री होने बजाज मोटरसाइकिल को अपग्रेड में पाने होस अनबीटेबल कैश डिस्काउंट अनि अनबीटेबल एक्स्ट्रा वैल्यूएशन सजिलो 36 महीना को ईएमआई मा र साथै फ्री एक्सेसरीज पनि उपलब्ध छ।
1: मेला हुने मिति यही जेठ 17 गते देखि 22 गते सम्म। स्थान सुन्दर बजार नगरपालिका उडान नम्बर 9 सिउडी बजार चोक भोटे उडार।
2: आयोजक स्मार्ट अटो ट्रेड बजाज फोरम बेसी शहर लमजुङ। विस्तृत जानकारीको लागि सम्पर्क 98167852 98664531331 र 98460996956।
3: स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद लमजुङ एजुकेशन सेन्टर र सुबारु कन्सल्टेन्सीको संयुक्त आयोजनामा लमजुङ जिल्ला स्तरीय मावि एकल छात्र छात्रा ब्याडमिन्टन प्रतियोगिता 2083
4: मावि तह कक्षा 9 देखि 12 सम्म हाल यसै परीक्षा दिएको तथा कक्षा 12 को परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि सहभागी हुन पाउनेछन्। तर विद्यालयको सिफारिश अनिवार्य आवश्यक हुनेछ।
3: पुरस्कारहरू छात्र छात्रा दुवै तर्फ प्रथम पुरस्कार नगद रु 6,000 मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार नगद रु 4,000 मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार नगद रु 2,000 मेडल र प्रमाण पत्र।
4: कार्यक्रम हुने मिति 2083 जेठ 15 र 16 गते। स्थान बेसी शहर 8 फिटनेस कम्प्लेक्स कबाड हल। टीम दर्ता अन्तिम मिति 2083 जेठ 13 गते बेलुका 5 बजेसम्म। टीम दर्ता निशुल्क रहेको छ।
3: थप जानकारीका लागि कर्ण गुरुङ 9560602900, राजकुमार धिताल 9461052091, विनोद तामाङ 9560633366।

0: हजुर, यो मिठो सांगीतिक कोशेली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं र आज हामी शुक्रबारे बसाईमा छौं। शुक्रबारे बसाईमा तपाईँले ट्र्याक पत्ता लगाउनुपर्ने हुन्छ। 6 नम्बर र 8 नम्बर बाहेकको अरू ट्र्याक बाँकी नै रहेको छ। तपाईँले फोन गरेर कुनै पनि एउटा नम्बरको ट्र्याक बजाउनलाई अनुरोध गर्न सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्सेङदीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ। शुक्रराज रसाईली निर्दोषीले लेख्नु भएको छ, हेलो हजुर, सांगीतिक अभिवादन, म 5 सर हिलिहाङ 7 घर भई हाल फिदिम 4W शुक्रराज रसाईली निर्दोष हो। अब बज्ने गीत मार्फत सम्झिनु पर्दा साथीहरू यस प्रकार छन्: जीवन सहयात्री, कमला रसाईली, प्रेमकला आचार्य, डिकेन्द्र साम्बाहाम्फे, अरूण साम्बाहाम्फे, गोपाल भाई चटपटे, मनिषा शेर्पा, गगन तेरथुमे, सुमी लिम्बु, सञ्चमाया केरूङ, तारा शंकर, विनित दाहाल सुवेदी, मनमाया तिमिलसिना, रामकृष्ण, एकलयात्री 5 थरे, स्वर्णिम राई, सुप्रिया बान्तव राई, कविता घतानी, मुना खड्का, हरपल रोशनी राई, सरस्वती पोखरेल, राजघले मगर, धनु गजमेर, दिलु याम्फु राई, हरिमाया चमलगाई, भूपाल दुलाल, अभागी सिर्जना विश्वकर्म, डम्बर तामाङ, योगेन इमेहाङ लिम्बु, भीम घतानी, ढकाल धर्मराज, धान कुमार खाती, फूलमाया सेन्चुरी, सुहाङमा लिम्बु लगायत ए टु जेडलाई भन्दै छुटिन्छु, बाई बाई भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ शुक्रजी। फोन मार्फत पनि यहाँले जोड़िन सक्नुहुनेछ कार्यक्रममा। र यति बेला फेरि पनि कोही साथी कार्यक्रममा उपस्थित भइसक्नु भएको छ। हेलो, नमस्ते हजुर।
1: नमस्ते।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ होला?
1: म लमजुङबाट सन्देश अधिकारी।
0: सन्देशजी बोल्दै हुनुहुन्छ है? सन्चै हुनुहुन्छ सन्देशजी?
1: सन्चै छु।
0: अनि के गर्दै हुनुहुन्छ सन्देशजी आज?
1: बसिरहेको घरै
0: बसिरहेको। अनि कार्यक्रम चाहिँ सुन्नुभएको छ कि छैन सन्देशजीले?
1: कार्यक्रम त सधैँ सुनिरहन्छु नि।
0: सधैँ सुन्नुहुन्छ, फोन चाहिँ फेरि एक दुई पटक मात्रै गर्नुहुन्छ है? अनि आज जोडिनु भएको छ, एकदमै धेरै खुसी लाग्यो। अनि आजको बसाईको बारेमा यहाँले जानकारी पाउनु भएको छ कि छैन? ओहो, कार्यक्रम चाहिँ नियमित सुन्नुहुन्छ अनि बसाईको बारेमा थाहा छैन यहाँलाई? आज चाहिँ तपाईँले एकदेखि 8 सम्मको ट्र्याक लिएर आएको छ। हामीले कुनै पनि एउटा नम्बर रोज्न पाउनुहुनेछ। 6 नम्बर र 8 नम्बर चाहिँ गइसकेको छ। अब तपाईँले अर्को नम्बरहरू चाहिँ रोज्न पाउनुहुनेछ, 6 र 8 बाहेकको चाहिँ।
1: 3 नम्बर
0: रोज्नु भएको छ। हामी 3 नम्बरको ट्र्याक बजाउनेछौ, यहाँले मजाले सुनेर पत्ता लगाउनुहोला। र 3 नम्बरको ट्र्याक चाहिँ यस प्रकार रहेको छ।

0: हजुर सन्देशजी
1: हजुर
0: हो कुन गीतको ट्र्याक होला यो
1: मैले त पत्ता लगाउन सकिनँ नि
0: ओहो पत्ता लगाउन सक्नु भएन है
1: ठिकै
0: छ अब अर्को बसाईमा चाहिँ पक्कै पनि पत्ता लगाउनु होला आजको बसाईबाट सम्झिनु पर्दा चाहिँ यहाँले ककसलाई सम्झिन चाहनुहुन्छ
1: म त नयाँ हो कहाँबाट थाहा हुँदैन
0: सम्झिन पाउनुहुनेछ नि मसँग कुराकानी भएको छ मलाई पनि सम्झिन पाउनुहुनेछ कि सम्झिनुहुन्न हो सन्देशी
1: सम्झिन्छु नि
0: सम्झिनुहोस् न त त्यसो भए
1: तपाईँको नाम थाहा होइन के हो
0: मेरो नाम चाहिँ लक्ष्मी घले हो है सन्देशी
1: ए लक्ष्मी घले
0: हजुर
1: तपाईँलाई अनि
0: घर परिवारलाई पनि सम्झिन पाउनुहुनेछ सन्देशजी
1: हजुर
0: सम्झिने मान्छे कोही पनि हुनुहुन्न भने अर्को बसाइमा चाहिँ भेट गर्न सकिन्छ हुन्छ नमस्ते बाई बाई
1: बाई बाई
0: हजुर भर्खरै मात्र हामीसँग सन्देशजी जोडिनु भएको थियो र उहाँले ट्र्याक नम्बर 3 रोज्नु भएको थियो भने उहाँले चाहिँ पत्ता लगाउन सक्नु भएको छैन यदि तपाईँले सुन्दै हुनुहुन्छ र यो चाहिँ मलाई पत्ता लगाउन सक्छु जस्तो लाग्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ 066-5-20-20 डायल गरेर र पत्ता लगाउन नसक्नु भए पनि केही फरक पर्दैन ट्राई गर्नको लागि पनि तपाईँ जोडिन सक्नुहुनेछ र फोन गर्नको लागि 066-5-20-20 फोन गर्न सक्नुहुनेछ साथै कार्यक्रम रेडियो मर्सेङ्गीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट पनि यहाँले सुन्न सक्नुहुनेछ हामीलाई प्रतिक्रिया लेखेर पठाउन सक्नुहुनेछ आशिका विश्वकर्माजीले लेख्नु भएको छ मिस यु अल भनेर मिस यु आशिकाजी सृजना मुखियाजीले लेख्नु भएको छ मिस यु अल भनेर लक्ष्मी कोइरालाजीले लेख्नु भएको छ मिस यु बेस्ट टू रजनी पाङमी अले मगरजीलाई सम्झिनु भएको छ लक्ष्मीजीले डिकेन्द्रा नामलाकजीले लेख्नु भएको छ मिस यु अल भनेर मिस यु र फोन पनि गर्न सक्नुहुनेछ यहाँहरूले सत्यकला इसाराजीले लेख्नु भएको छ मिस यु अल माई फ्रेन्ड्स भनेर र यति बेला फेरि पनि हामीसँग कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
2: नमस्कार
0: नमस्ते शङ्करजी
2: हजुर यहाँको स्वास्थ्य
0: हजुर आरामै छु अनि यहाँको स्वास्थ्य कस्तो छ शङ्करजी
2: गम्भीर रूपै छ भन्नुपर्छ है
0: गम्भीर नै छ है यहाँलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु एकदमै सतर्क अनि आफ्नो ख्याल गर्नु होला है शङ्करजी
2: भइहाल्छ
0: अनि फोन गर्नुभएको छ एकदमै धेरै खुसी लाग्यो बसाईको बारेमा यहाँले थाहा पाउनु भएको छ कि छैन
2: मलाई थाहा छैन नि त बहिनी आज मैले भर्खरै मोबाइल खोलेको
0: हजुर केही छैन त्यही थाहा दिनलाई नै म कार्यक्रममा उपस्थित भएको छु आज चाहिँ तपाईँले गीतको हामीले 1-8 ट्र्याक लिएर आएको छौं तपाईँले कुनै पनि एउटा अंक चाहिँ रोज्न सक्नुहुनेछ त्यो नम्बरमा रहेको ट्र्याक हामी बजाउनेछौ 6 र 8 बाहेकको अरू कुनै पनि नम्बर तपाईँले रोज्न पाउनुहुनेछ
2: 6 र 8 गइसक्यो है
0: हजुर
2: अनि 7 बजाइदिनु त है
0: हुन्छ हामी 7 ट्र्याक बजाउनेछौ शङ्करजीले मजाले सुनेर सक्नुहुन्छ भने ट्र्याकै पत्ता लगाउनु होला है त
2: खै पत्ता लाग्यो भने लाग्ला नलाग्यो भने के
0: नलाग्यो भने अर्को साथीले पत्ता लगाउनुहुन्छ
2: भइहाल्छ
0: हजुर हुन्छ हामी ट्र्याक बजाउनेछौ मजाले सुन्नु होला है त हजुर भर्खरै मात्रै शङ्करजी जोडिनु भएको थियो उहाँले ट्र्याक नम्बर 7 रोज्नु भएको थियो तर टेक्निकल इस्युजको कारणले गर्दाखेरि उहाँको कल चाहिँ काटिएको छ यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फेरि पनि तपाईँले फोन गर्न सक्नुहुनेछ गीता लिम्बुजीले लेख्नु भएको छ सेवारू हजुर इट्स मी प्याकुली गीता फ्रम इलाम मिस यु चन्द्र लिम्बु एण्ड अल फ्रेण्डलाई भन्दै छुटिनु भएको छ हजुर सेवारू गीताजी सन्चै हुनुहुन्छ गुरूङ प्रदीपजीले लेख्नु भएको छ हाई भनेर हेलो प्रदीपजी र यति बेला फेरि पनि कोही साथीको कल आएको छ हेलो
3: नमस्ते
4: नमस्ते
0: नमस्ते को बोल्दै हुनुहुन्छ होला
4: म सरलाहीबाट
0: ओहो सरलाहीबाट उपासनाजी बोल्दै हुनुहुन्छ है
4: हजुर हजुर
0: सन्चै हुनुहुन्छ उपासनाजी
4: हजुर सन्चै छु
0: अनि के गर्दै हुनुहुन्छ आज
4: अब के पनि गरे होइन यतिकै घरतिरै बसी बसाइ नि छ मेरो
0: अनि मौसम चाहिँ कस्तो छ उपासनाजी सर्लाही
4: मौसम राम्रो छ आजको मौसम शीतल छ हाम्रोतिर
0: शीतल राम्रो छ है भनेपछि
4: हजुर
0: अनि कार्यक्रम चाहिँ सुन्नुभएको छ कि छैन उपासनाजीले
4: फेसबुक
0: मार्फत चाहिँ सुन्न सक्नुहुनेछ है उपासनाजी?
4: फेसबुकमा पनि सुन्न त पर्ने, डाटा लिनुपर्छ फेरि
0: है। अनि तै पनि फोन गर्नुभएको छ, एकदमै धेरै खुसी लाग्यो। बसाइको बारेमा यहाँले जानकारी गराउनु पर्छ उपासनाजी।
4: आज त ट्र्याक क्लिक किन्ने दिन होइन र त्यस्तो लाग्यो।
0: एकदमै एकदमै हो, छ नम्बर र आठ नम्बर बाहेकको तपाईँले अर्को चाहिँ रोज्न पाउनुहुनेछ। कति नम्बरको बजाउन चाहनुहुन्छ?
4: पाँच नम्बर राखिदिउँ न।
0: पाँच नम्बर, ओके, हामी पाँच नम्बरको ट्र्याक बजाउनेछौ, यहाँले मजाले सुन्नु होला है त।
4: ए हुन्छ।

0: हजुर उपासना जी
1: हजुर
0: कुन गीतको ट्र्याक होला त अर्को साथीले चाहिँ पत्ता लगाउनुहुन्छ पक्कै पनि यहाँले आजको बसाईबाट पत्ता लगाउन नसक्नु भए पनि अर्को बसाईमा पक्कै पनि पत्ता लगाउनुहुन्छ आजको लागि चाहिँ ककसलाई सम्झिन चाहनुहुन्छ
1: ए हुन्छ सम्झिनु पर्ने फर्स्ट अफ अल हजुरको लागि भन्न चाहे अनि हाम्रो टेक्निसियन मित्र बहिनीको लागि बहिनी नै भनिदिए मैले नर्सन होला होइन
0: हजुर
1: रेडियो मर्च्याङले हो लिस्टको लागि भन्न चाहन्छु र मेरो साथीहरू सम्पूर्णलाई एकमुस्टाङ भन्दैछु चिन्छु ल नमस्ते
0: हजुर हुन्छ नमस्ते बाई बाई उपासनाजी हुनुहुन्थ्यो सर्लहीबाट उहाँले ट्र्याक नम्बर 5 रोज्नु भएको थियो भने पत्ता चाहिँ लगाउन सक्नु भएको छैन सम्पूर्ण साथीलाई सम्झिँदै आजको बसाईबाट विदा भइसक्नु भएको छ र यति बेला फेरि पनि कोही साथीले कल गर्नु भएको छ हेलो नमस्ते
2: हेलो नमस्ते लक्ष्मीजी
0: नमस्ते आज सम्झनाजी कता हराउनु भएको थियो सम्झनाजी हजुर अनि एकदमै यस्तैको बिजी हुँदा पनि फोन गर्नुभएको छ कस्तो खुसी लाग्यो सम्झनाजी मलाई त हामी त एकदमै परिपूरक भइसकेछ है कलम र जस्तो फलाम र चुम्बक जस्तो होइन त एकदमै धेरै खुसी लाग्यो बसाईको बारेमा यहाँले जानकारी पाउनुभएको छ कि छैन हजुर एकदमै कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ तपाईँ एकदेखि आठसम्मको ट्र्याकमा 6 नम्बर र 8 नम्बर चाहिँ गएको छ त्यसपछिको चाहिँ बाँकी नै छ तपाईँले जुनसुकै पनि पाउनुहुनेछ एक नम्बरको ट्र्याक हामी बजाउनेछौ यहाँले चाहिँ मजाले सुन्नु होला है त
2: हुन्छ
0: हुन्छ

0: हजुर सम्झना जी,
1: गाह्रो पर्यो त पत्ता लाग्न त मलाई त
0: गाह्रो पर्यो है।
1: हजुर
0: हुन्छ, केही छैन, अर्को बसाईमा चाहिँ पत्ता लगाउनु होला। अनि आजको बसाईबाट कसलाई सम्झिन चाहनुहुन्छ सम्झना जी?
1: हजुर सर्वप्रथम तपाईँलाई नै भन्न चाहे।
0: हजुर धन्यवाद।
1: अनि भित्र दिलीजीलाई, सुधाजीलाई र मेरो घर परिवार सासू मुनि गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, श्रीमान नारायण प्रसाद श्रेष्ठ, अनि के अरे नानी ठुलो नानी साधना श्रेष्ठ, सानो नानी अनिसा श्रेष्ठ, अनि छोरा धनप्रसाद श्रेष्ठ, बुहारी सशिता श्रेष्ठ, अनि नातिनी युवा श्रेष्ठ, र मेरो माइत बस्ने बुवा मुनि भाइ, काठमाडौँमा बस्ने दुईवटा बहिनी जयको लागि, अनि बेसरमा बस्ने दिएर गहुवा श्रेष्ठ, देउरा पूजा श्रेष्ठ, अनि नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ, र म चाहिँ दिनभन्दा अगाडि आउने पछाडि आउने
0: हजुर। हुन्छ नमस्ते, बाई बाई। हजुर भर्खरै मात्रै सम्झनाजी जोडिनु भएको थियो र उहाँले ट्र्याक नम्बर एक रोज्नु भएको थियो तर पत्ता चाहिँ लगाउन सक्नु भएको छैन। उहाँको घर परिवार इष्टमित्र सम्पूर्णलाई सम्झिँदै आजको बसाईबाट उहाँ पनि विदा भइसक्नु भएको छ। अंशु अछामीजीले लेख्नु भएको छ, हेलो नमस्ते दिदी, इट्स मी अनिता अछामी फ्रम लमजुङ रायनसबाट, है मिस यू अल माई फ्रेण्ड्स भन्नुभएको छ। हेलो नमस्ते अंशुजी। गोविन्द अधिकारीजीले लेख्नु भएको छ, हेलो सिस्टर नमस्ते, के छ खबर? आज जेठ 15 गते गणतन्त्र डे हो नि, तपाईँले पनि शुभकामना दिन चाहन्छु भन्नुभएको छ। हजुर धन्यवाद गोविन्दजी, यहाँलाई पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते।
2: हेलो हेलो नमस्कार, गुड आफ्टरनुन।
0: नमस्ते, गुड आफ्टरनुन रामजी, सन्चै हुनुहुन्छ?
2: सन्चै छु।
0: अनि के गर्दै हुनुहुन्छ रामजी?
2: कार्यक्रम सुन्दै हो म्याम, मेरो ब्यालेन्स अलिक कम छ, अब म कार्यक्रमतिरै प्रवेश गरेँ।
0: हजुर हुन्छ, कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ रामजी?
2: अघि आउनु भएको म्याम भन्दा अगाडिको साथीहरूले रोज्नु भएको कति नम्बर हो त्यो?
0: अलिकति याद भएन नि, 7 नम्बरको ट्र्याक चाहिँ रोज्नु भएको है उहाँले चाहिँ, ए 5 नम्बरको ट्र्याक रोज्नु भएको
2: हो। ए ल, त्यो 5 नम्बरको बजाइदिनु न मलाई।
0: हजुर 5 नम्बरको ट्र्याक हामी बजाउनेछौँ, यहाँले मजाले सुन्नु होला।
2: ल

0: हजुर रामजी
1: हजुर
0: कुन गीतको ट्र्याक हो यो
1: जानतारी सर यु सेसन समथिङ के यु पर्यो समथिङ के भन्ने गीत हो कि
0: यो नै हो यहाँले ठ्याक्कै पत्ता लगाउनु भएको छ यहाँले एकदमै धेरै बधाई छ है त
1: मैले अघि नै त्यहाँको उता के अरे लाइभमा सुन्दा थिएँ अनि त्यहाँको त्यहाँ ठ्याक्क सुरुमा त गीतै बजेको थियो नि त अनि गीतै बजेको थियो अनि त्यही भएर ठ्याक्क अनि अरू साथीहरू मिलाउन सक्नु भएन म यही मिलाउनु पर्यो भनेर ठ्याक्क फोन गरेको नि त फेरि
0: खुसी लाग्यो एकदमै धेरै खुसी लाग्यो अब चाहिँ हामी यो गीत बजाउनेछौँ तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ
1: हुन्छ मैले चाहिँ यो एन्सर मैले चाहिँ गीत भनेर कमेन्टमा पनि लेखेको थिएँ लेख्न चाहिँ कमेन्ट पनि लेखेको थिएँ होइन ल म साथीहरूले सम्झिनु पर्छ मेरो ब्यालेन्स निकै कम छ म सम्पूर्ण साथीहरूलाई एकमुष्ट रूपमा सम्झिँदै जान्छु है आजलाई
0: हजुर हुन्छ नमस्ते हजुर भर्खरै मात्रै रामजी जोडिनु भएको थियो उहाँले ट्र्याक नम्बर 5 रोज्नु भएको थियो भने पत्ता पनि लगाउन सक्नु भएको छ र तपाईँले पनि उहाँको गीतलाई समर्थन गर्न सक्नुहुनेछ गोविन्द अधिकारीजीले लेख्नु भएको छ मिस यु अल भन्न चाहन्छु तर सुधा दिदी कता जानुभयो होला कल टाइममा पनि आउनु भएको छैन र न्यूज पनि भन्नुभएको छैन भन्नुभएको छ गोविन्दजीले लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ जय रेडियो मर्स्याङदी म आश्रमबाट सुन्दैछु भन्नुभएको छ नमस्कार यहाँलाई र नवराज पुन मगर्जी मिस यु अल भन्नुभएको छ नवराज पुन मगर्जीले सिस्टर नम्बर भन्नु न म कल गर्छु भनेर भन्नुभएको छ नवराजजी यहाँले सुन्दै हुनुहुन्छ भने 0665 20 020 यहाँले फोन गर्न सक्नुहुनेछ 0665 20 020 र राज घले मगर्जीले लेख्नु भएको छ हेलो नमस्ते झोरले सुन्दैछु भारतबाट घर चाहिँ उदयपुर अब बस्ने गीतबाट सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु भनेर लेख्नु भएको छ यहाँलाई एकदमै धेरै धन्यवाद छ राज घलेजी भाग्य सिर्जनाजीले लेख्नु भएको छ हेलो दर्शन नमस्ते म सिर्जना विश्वकर्मा घर धनकुटा भई हाल कुवेतबाट साथीहरू सम्झिनु पर्दा कमला वनेम सन्देश गुरूङ निर्दोष ढकाल धर्मराज अमृत कुरूबाङ डम्बर लामिसाने गुरूङ घायल अभिमान सुनुवार सुर्ख राज रसाईली निर्दोष सम्झना खाती छात्रा याम्फु चामलिङ जुनिता राई कुमार प्रजा जीवन फाबेन राई कान्छा अतीत अन्जान राई देरा थापा बाबु त्यसै गरी सम्पूर्ण मेरो फ्यामिली आमा बाबा लगायत सम्पूर्णमा मिस यु सो मच माई फेसबुक पेज फ्रेन्ड आई मिस यु अल बाई बाई भनेर लेख्नु भएको छ यहाँलाई पनि एकदमै धेरै धन्यवाद छ अभागी सिर्जनाजी र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ आज प्रत्यक्ष फोन मार्फत 8 साथी जोडिनु भएको थियो विवशजी हुनुहुन्थ्यो कृष्णजी हुनुहुन्थ्यो कामनाजी सन्देशजी शंकरजी उपासनाजी सम्झनाजी र अन्तिममा रामजी जोडिनु भएको थियो उहाँहरू सबैजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र आजको कार्यक्रममा एकदमै मिठो कमेन्ट गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र कार्यक्रमलाई जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिँदै कार्यक्रममा टेक्निकल पार्टबाट सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिन चाहन्छु र कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि सुटिन चाहन्छु रेडियो मर्स्याङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला नमस्कार

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ.
1: Extreme energy drink. Taste the difference. Feel the energy.

नमस्कार, दिउँसो दुई बजेको मर्सेङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगमा अपेक्षा पूरा नहुने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा सैनिक मंच टुडेखेलमा आज भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधारसहित राज्य सत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्य मान्यता पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। नवयुवा आन्दोलन र उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधि सभा सदस्य चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो आदेश सहितको सरकार बनेको उल्लेख गर्दै वहाँले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनको रूपमा अगाडि बढ़ाउने निर्णय गरेको बताउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 को बजेट पास गर्न मन्त्री परिषद बैठक बस्दैछ। मन्त्री प्रधानमन्त्री कार्यालयका अनुसार बैठक अपराह्न 2 बजे बोलाएको छ। आजै 4 बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। अर्थमन्त्री स्वर्णिम वाग्लीले 4 बजे संसद बैठकमा बजेट भाषण गर्नुहुनेछ। चालू आर्थिक वर्ष 2082-83 को बजेट कार्यान्वयन अवधि अब 45 दिन मात्र बाँकी छ। कुल 19.64 खर्ब रूपियाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको सरकारले 15 जेठसम्म लक्ष्यको 63.73% मात्र बजेट खर्च गर्न सकेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहिबारसम्म कुल बजेट खर्च 12.52 अर्ब 26 करोड़ रूपियाँ बराबर भएको छ। आज सुनको भाव बढ़ेको छ। हिजो तोलामा 5,500 रूपियाँले घटेको सुनको भाव आज 5,600 रूपियाँले बढ़ेको हो। आज सुन तोलामा 2,90,600 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलामा 2,85,000 रूपियाँ थियो। यस्तै चाँदीको भाव पनि बढ़ेको छ। हिजो तोलाको 4,865 रूपियाँमा कारोबार भइरहेको चाँदीको भाव आज 5,040 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्रिभुवन विश्वविद्यालय र एयरबस बीच त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नशिप गराउने सहमति भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको हो। राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनार तथा अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले सहमति पत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डाक्टर सुशील बहादुर वज्राचार्य र एयरबसका अध्यक्ष जुर्गेन बीज हस्ताक्षर गरेका हुन्। कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बस्दै आएका 602 जना नेपाली नागरिकको जरिवाना शुल्क मिनाहा गरेको छ। थाइल्याण्डको बैंकमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिवाना मिनाहा गरेको हो। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्कन आग्रह गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसा समय अवधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वान वे ट्राभल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकेको जनाएको छ। दूतावासले राहदानी हराएको वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। दिउँसो 2 बजेको मर्सेङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन radiomarsanggi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि ल अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओ अस्मी हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साक्षर तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801677246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
8: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
10: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665240497
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
11: सूर्यकाका नमस्कार के गर्दै हुनुहुन्छ चौतारामा बसेर
12: नमस्कार नानी नानी डाक्टर भएर आउनुभयो हाम्रो गाउँको इज्जतै बढेको छ
11: धन्यवाद काका
12: अनि डाक्टर नानी अहिले जो पनि क्यान्सर भएछ भन्छन् धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु यसबाट बच्ने कुनै उपाय छैन
11: किन नहुनु नि काका एक क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन अस्वस्थ खाना शारीरिक व्यायामको कमीले गर्दा हो त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ
12: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि होइन नानी
11: हो नि काका विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा गाँठा गुठी घाउ आएमा योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ लामो समयसम्म खोकी लागेमा खकारमा रगत आएमा छाती दुखेमा धोत्रो स्वर भएमा मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा बिना कारण दुब्लाउँदै गएमा शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्
12: हजुर हजुर
11: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ
13: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौ स्वस्थ र सन्तुलित खाना ताजा हरियो साग सब्जी फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं क्यान्सर रोगको जोखिमबाट बचौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
14: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त दिशा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
15: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
6: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 7 लमजुङ सम्पर्क फोन 0665220209

0: Mania?
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
9: बेसी सहरी खोलिब रेडियो मर्सिङ दुक्याले यो भाषाले कत्ते छाबो कुए खैमु खोनिन्ति अल्छ्यो
10: ए 26 नर तिसे गरी बालोटी र रेडियो मर्सिङ दिङेन ओ अल्छ्यो
11: क्यों यु आफै रेडियो मर्सिङ एफएम 95।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।

0: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीशहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
1: बेसीशहर नगरपालिका लमजुङ।
2: आया मरेनी आमा, आया नि आए।
3: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
2: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
3: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
2: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
3: ल दिदी, बेसीशहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
4: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
5: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
4: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
5: क्योर फार्मेसी एन्ड ल्याब, बेसीशहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
4: सम्पर्क फोन 9849068924, 9850063780।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीशहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
9: हाम्रो शाखा बेसीशहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै

0: ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
1: ल भइहाल्छ नि नानी।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
3: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
4: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जरान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 98664-51901
4: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
4: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 98560-46662
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
7: जय श्री राम जय श्री राम
8: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
7: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
7: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
8: हो नि भाउजू
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
9: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
10: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट ब्याङ्क नजिकै लमजुङ
11: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065-58074

0: Mania.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा संचालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ट्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664041123, 4021224, मोबाइल 9841454448।
6: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर:
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
8: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
6: स्थान: सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909909, मोबाइल 98477969229।
0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली, बेसी सरसाथ, लमजुङ।
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ MDGP तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909909, 98477969229। सेवा मोडल हस्पिटल प्राली, बेसी सर साथ।

0: सरकार 20 खर्ब भन्दा माथिको हुने सुशासन र आर्थिक पुनर्संरचनामा जोड़, गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोडियो, राष्ट्रपतिबाट सम्बोधन, राजनैतिक परिवर्तनले मात्र नागरिकका अपेक्षा पूरा नहुने राष्ट्रपति पौडेलको भनाई, कम्बोडिया सरकारले 602 जना नेपालीको जरिवाना मिनाहा गर्यो, तत्काल स्वदेश फर्किन आग्रह, इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई, र काबा महिला भलिबलको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित। नेपाल खबरमा अब पूरा खबर। सरकारले आज आउँदो आर्थिक वर्ष 83-84 को बजेट ल्याउँदैछ। अर्थमन्त्री डाक्टर सोनी मुवागले संसदको संयुक्त सदनमा अहिले दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको हो। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। आउँदो वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्री वाग्लेको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाको सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समय अनुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने सरकारले तयारी गरेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको जनाएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनर्संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलता जोड़ने तथा राष्ट्रीय अनुसन्धान तथा नव प्रवर्धन कोष स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी छ। आउँदो आर्थिक वर्षको बजेटको प्रत्यक्ष प्रसारण तपाईले उज्यालो रेडियो नेटवर्कबाट पनि सुन्न सक्नुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनैतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा आज सैनिक मंच टुनिखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधार सहित राज्य सत्ताको चरित्र, राजनैतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। नवयुवा आन्दोलन र उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधि सभा चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको उल्लेख गर्दै उहाँले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढ़ाउने निर्णय गरेको बताउनुभयो। गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम भइरहेका छन्। सैनिक मंच टुणीखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुभयो, तर विशेष समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नुभएन। गणतन्त्र दिवसको अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोड़िएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण समारोहमा सहभागी हुनुभएन। पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बसोबास गर्दै आएका 602 जना नेपाली नागरिकको जरिवाना शुल्क मिनाहा गरेको छ। थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिवाना मिनाहा गरेको हो। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह समेत गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समय अवधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वान वे ट्रावल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकिएको जनाएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ, जरिवाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ। सरकारले देशभरबाट 14 जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। आज राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनै 2 लाख रूपियाँ पुरस्कारसहित उत्कृष्ट 14 जना किसानलाई सम्मान गर्नुभएको हो। सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनौट गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेशामा थप ऊर्जा उत्साह र मनोबल बढ़ाएको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकास का लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि

0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
1: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333 493-555।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच पार्टी समायोजन भएको छ। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा सहमतिका सात बुदा उल्लेख छन्। दुवै पक्षबीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढ़ाउने सहमति भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा आज भएको कार्यक्रममा दुई पार्टीबीच एकताको सहमति भएको घोषणा समेत गर्नुभएको छ। पर्सि आइतबारसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको केही ठाउँमा हावाहुरी सहितको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको तराई र पहाड़ी भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ। आज राति र भोलि तराई र पहाड़का केही ठाउँमा र पर्सि आइतबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भेगका थोरै ठाउँमा पनि हावाहुरीको सम्भावना छ। आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने तथा कतै कतै असिनासहित पानी पर्ने महाशाखाले जनाएको छ। अब विदेशको खबर। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको छ। यद्यपि उपराष्ट्रपति भान्सले युद्धबारे सम्झौता हुनु अघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दाहरू समाधान गर्न बाँकी रहेको बताउनु भएको बीबीसीले जनाएको छ। सम्झौतामा युद्ध विरामलाई 60 दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यको बारेमा वार्ता शुरू गर्ने उल्लेख छ। यसअघि हिजो अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एक खाली ढाँचामा सहमति भएको बताएका बीबीसीको खबरमा उल्लेख छ। तर यसबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले स्वीकृति दिइसकेका छैनन्। इरानी अर्धसरकारी समाचार संस्था तस्मिनले यो सम्झौतालाई अन्तिम स्वरूप नदिएको वा पुष्टि नभएको भनेर उल्लेख गरेको छ। अमेरिकी उपराष्ट्रपति भान्सले अहिलेसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो। गएको अप्रेल महिनाको शुरूमा युद्धविराममा सहमति भएको थियो र त्यसबेलादेखि अमेरिका र इरानले दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसैबीच अमेरिका र इरानले लाई युद्ध विराम उल्लंघन गरेको आरोप पनि लगाउँदै आएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई प्रभावित गरेको छ। अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवड हलमा केही बेर अघि सम्पन्न खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-23 र चौथो सेट 25-22 जित्यो। नेपालले तेस्रो सेट 25-15 जितेको थियो। योसँगै भारतले कास्य पदक जितेको छ। प्रतियोगिताको उपाधिका लागि अहिले दिउँसो 4:30 इरान र काजकिस्तानले खेल्दैछन्। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएका थिए। प्रतियोगितामा 8 टोली सहभागी थिए। समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स तथा समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका थिए। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारले आज आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड़। गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोड़ियो। राष्ट्रपतिबाट सम्बोधन, राजनैतिक परिवर्तनले मात्र नागरिकका अपेक्षा पूरा नहुने, राष्ट्रपति पौडेलको भनाई। कम्बोडिया सरकारले 602 नेपालीको जरिवाना मिनाहा गर्यो, तत्काल स्वदेश फर्किन आग्रह। इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई। र काबा महिला भलिबलको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएको

0: सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954 वेबसाइट झुले.com.np।
2: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। मानव अधिकार तथा शान्ति समाजले गणतन्त्र दिवसको अवसरमा सरकार, संसद र न्यायालयको ध्यान आकर्षण गराउँदै आज काठमाडौँमा प्रदर्शन गरेको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि समाजले राज्यका तीनवटै प्रमुख अंगलाई खबरदारी गरेको हो। समाजकी सभापति रेणुका पौडेलले विगतका सरकार असफल हुनुका कारणबाट पाठ सिक्दै वर्तमान सरकारलाई सजग रहन आग्रह गर्नुभयो। सरकारले सुशासन र सेवा प्रहका क्षेत्रमा केही सकारात्मक प्रयास शुरू गरे पनि धेरै महत्वपूर्ण मुद्दाहरूमा चुकिरहेको उहाँको भनाई छ। शान्ति समाजले सरकारका राम्रा कामको समर्थन गर्ने र कमजोरीमा निरन्तर खबरदारी गर्ने समेत उहाँले बताउनु भएको छ। पछिल्लो 24 घण्टामा 1957 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट 10,78,500 रूपियाँ जरिमाना संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीकारलेका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 23, नियम विपरीत राइड सेयरिङ गर्ने 144, संकेत बत्ती उल्लंघन गर्ने 185 र तीव्र गतिमा गाड़ी चलाउने 181 जना कार्यवाहीमा परेका हुन्। त्यसैगरी लेन अनुशासन पालना नगर्ने 87, निषेधित क्षेत्रमा हर्न बजाउने 91, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 111, एकतर्फी सड़कमा गाड़ी चलाउने 93 र अन्य नियम पालना नगरेका 1082 जना कार्यवाहीमा परेका छन्। भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नम्बर 5 लागू औषध सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको घोडागोडी नगरपालिका 2 घर भई भक्तपुरको सल्लाहगारी बस्ने 26 वर्षीय दीपकराज भट्ट रहेका छन्। प्रहरी वीर थिमीबाट खटिएको टोलीले भट्टको झोलाबाट लागू औषध बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब परीक्षक एवं सूचना अधिकारी प्रकाश च बेगुले बताउनुभयो। र मुकुन्द रिजाल स्मृति वडा स्तरीय फुटबल प्रतियोगितामा आयोजक काठमाडौँ वडा नम्बर 16 टोली विजेता बनेको छ। लैनचोर खेल मैदानमा हिजो भएको फाइनलमा वडा 5 पेनाल्टी सुटआउटमा 3-2 गोलले हराउँदै आयोजक टोली विजेता बनेको हो। यससँगै विजेता टोलीले 2,00,000 र उपविजेता टोलीले 1,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। गएको आइतबारदेखि शुरू भएको प्रतियोगितामा वडा नम्बर 2, 3, 5, 9, 10, 11, 13, 14, 16, 19, 23, 25 र 26 गरी 13 टोली सहभागी थिए। कार्यक्रम समापन अवसरमा वडा नम्बर 16 अध्यक्ष रोजिना श्रेष्ठले यस वर्ष नवयुवा आन्दोलन, प्रतिनिधि सभा सदस्य चुनाव जस्ता कारण समयमा प्रतियोगिता सञ्चालन गर्न नसकेको भन्दै आउँदो वर्ष हिउँद महिनामा प्रतियोगितालाई निरन्तरता दिइने बताउनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र चारभञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सरकारले आज आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड़। गणतन्त्र दिवसको अवसरमा टुणी खेलमा विशेष समारोह, काठमाडौँमा मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन र पछिल्लो 24 घण्टामा झण्डै 2,000 गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा। अहिलेलाई चारभञ्जाङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: अनि तयो कागज के मेची वा अँ झिल्काई के पर्सनल नम्बर ब्लक लैबी पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लैर खर्खाई अनि बैंगरी बैंगरी अँ चढ चाहिँ तली ललपर्दी सम ललपति न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयाई विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खाते न जानकारी अरू न योरी थोनी दज्ञा सचेत तल परिम
7: सतर्क तना ठगी तब्द क्या जोगिना
8: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
10: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी।
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
12: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: रहेछ, अति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता।
1: होइन, कहाँबाट ल्याएको मैला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
0: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर 7 लमजुङ।
4: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
0: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665252532, मोबाइल 9846090301, 9846074065।
5: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245375475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ कहाँ जाउँ भइरहेको छु।
5: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोरम्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
6: सम्पर्क मोबाइल 98460 9918 98460 9918।
7: हेलो, मर्चेङ्ग एफएम 95 मेगाहर्ज

0: एनर्जी बेस बे त गर्ने भने एउटा केटी लास मस भयो
1: गएर भनिहाल्न त यस्तो ढिला गर्नु हुँदैन क्या अन्त अरू दौडाइदिएला फेरि
0: बरु भने

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् बुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665202393 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: sip on ya.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611-39-157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रो बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461-26344 98461-26344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
4: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
5: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
6: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
8: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर, केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा, मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
9: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
8: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
9: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849068924, 9850086780।
8: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
9: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।

0: Deponia.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली विशेषर स्वास्थ्य।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतरा चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएफ किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856 74 486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक फोडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य, शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: काठमाडौँमा 90 मेगाहर्ज सुनिरहनु भएको छ। सरकारले आउँदो आर्थिक वर्ष 83-84 बजेट ल्याउँदैछ। केही बेर अघि बसेको मन्त्री परिषद बैठकले आउँदो आर्थिक वर्षको
7: मुलुकको आय र व्यय विवरण पेश गर्ने प्रणालीलाई निरन्तरता दिँदै यो सम्मानित सदनमा उभिदा गौरवान्वित छु। जनताको जीवनस्तर बेहत्तर पार्ने तत्कालीन उद्देश्य आज पनि उत्तिकै सान्दर्भिक छ। यस अवसरमा नागरिक स्वतन्त्रता, लोकतान्त्रिक अधिकार, सामाजिक न्याय र समुन्नत नेपालका लागि भएका विभिन्न आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने शहीदहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्नुका साथै आन्दोलन नागरिकहरूप्रति समानुभूति व्यक्त गर्दछु। उत्तरदायी शासन, सदाचार र नागरिक सम्मानको पक्षमा उठेको परिवर्तनकामी युवा शक्तिको जागरणबाट स्थापित नयाँ राजनीतिक जगमा प्राप्त विपुल जनादेशले वर्तमान सरकारलाई असाधारण जिम्मेवारी सुम्पिएको छ। अर्थमन्त्रीका रूपमा मैले यसलाई केवल संवैधानिक औपचारिकताको रूपमा मात्र होइन, राज्यको चरित्र, शासकीय संस्कार र अर्थतन्त्रको स्वरूप फेर्ने दायित्वका रूपमा ग्रहण गरेको छु। यो बजेट स्वदेश र विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरूले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधि मैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्नेछ भन्ने विश्वास लिएको छु। नेपालको राजनीतिमा उमेरको पुस्तान्तरणसँगै राष्ट्रिय जीवनका सबै आयाममा रूपान्तरणको उत्कट प्रतीक्षा छ। अप्रतिगम्य परिवर्तनले ल्याएको यो अनुकूलतालाई आत्मसात गर्दै नीति, कानून, संस्था, पद्धति, प्रक्रिया, नेतृत्व र नियतमा परिष्कारपूर्वक सुशासनका मानक स्थापित गर्न हामी कटिबद्ध छौं। नीतिगत अन्योल, ढिलासुस्ती, संस्थागत कब्जा र राज्य स्रोतको दोहनको अन्त्य गर्दै परिणाम दिने शासन प्रणाली निर्माण गर्नु आजको आवश्यकता हो। वर्तमान संविधानले सामाजिक तथा सांस्कृतिक बहिष्करणको चक्र तोड्ने महत्वपूर्ण आधार तयार गरेको भए पनि आर्थिक अवसरहरूमा समान पहुँचका लागि अझ गहिरो संरचनात्मक सुधार आवश्यक छ। सूचना तथा संचार एवं कृत्रिम बुद्धिमत्ता, वित्त, व्यापार र लगानीको विशिष्टीकृत विविधीकरण र त्यसको निसीम विस्तार संसारभर फैलिएको नेपाली समुदायको सामूहिक सामर्थ्य र प्रविधिकरणको आक्रामक उपयोगले जन्माएका चुनौती र अवसरहरूलाई पर्गेल्ने समय आएको छ। समन्यायिक आर्थिक वृद्धिको सुचक्र निर्माण गर्ने जिम्मेवारी हाम्रै काँधमा छ। यस यात्रामा रचनात्मक सुझाव र सहकार्यका लागि संघीय संसद, राज्यका सबै निकाय, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनता समक्ष सरकारका तर्फबाट हार्दिक अनुरोध गर्दछु। मुलुकको विद्यमान आर्थिक अवस्थाका परिसूचकहरू, प्रगतिका अवरोध तथा तिनको समाधानका सम्भावित मार्गहरूबारे वर्तमान आर्थिक स्थिति पत्र 2083 सार्वजनिक गरिसकेको छु। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबाट सरकारको सारभूत नीतिगत दिशाबारे प्रकाश पारिसकिएको छ। त्यसै गरी विस्तृत तथ्याङ्कीय चित्रणको दस्तावेज आर्थिक सर्वेक्षण 2082-83 संसदमा पेश भइसकेको छ। मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ। अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन्। सुदृढ विदेशी विनिमय संचिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना छन् भने युवा जनसांख्यिक शक्ति ठूलो पूँजीका रूपमा उपस्थित छ। यद्यपि अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलाको अस्थिरता, आन्तरिक बजारको शिथिलता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीका रूपमा रहेका छन्। यस बजेटको ध्येय यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राज्यको सेवा प्रदान क्षमता, निजी क्षेत्रको आत्मविश्वास र नागरिकको भरोसालाई एकैसाथ उकास्नु छ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, शुरूमा म आर्थिक वर्ष 2083-84 को बजेट मार्फत बसाल्न खोजिएको स्थिति र सर्वाङ्गीण विकासको जगसँग सम्बन्धित केही उल्लेख्य सुधारहरूको घोषणा गर्दछु। उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा वृहत पुनरावलोकन गरेको छु। करको बोझ घटाउन आयकरको छूटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10,00,000 रूपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा एक तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरेको छु। हाल 360 वस्तुमा लागि आएको अन्त शुल्क खारेज गरेको छु। भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मर्मत तथा सुधार दस्तूर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा

हुँदाकै समयमा मूल्य अभिवृद्धि करको 10% छूट पाउने व्यवस्था कार्यान्वयन गर्नेछौं। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउनेछौ। वस्तु वा सेवाको खरिद बिक्रीमा बिजक लिने दिने संस्कृति प्रोत्साहन गर्न लटरी जस्ता आकर्षक कार्यक्रम शुरू गरिनेछ। मूल्य अभिवृद्धि करमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्नेछौ। कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति लिएका छौ। कानूनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरूपण गरी व्यावसायिक वातावरण तयार गर्न कर छूट तथा सहुलियत सम्बन्धी विशेष योजना ल्याएको छु। सरकार वा करदाता पक्षबाट अदालत वा न्यायिक निकायमा पुगी विचाराधीन रहेको कर विवाद समाधान गर्न निर्धारित कर रकममा 1% थप गरी तोकिएको म्यादभित्र बुझाएमा मुद्दा फिर्ता लिई शुल्क जरिवाना थप दस्तुर विलम्ब शुल्क वा ब्याज मिनाहा हुने व्यवस्था मिलाएको छ। नेपाल सरकारको विद्यमान बुझिलो संगठन संरचना अब चुस्त बन्नेछ। संघीय मन्त्रालयको संख्या 22 18 कायम भइसकेको परिप्रेक्ष्यमा विभाग कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकमलाई प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको छ। 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गर्दैछौं। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्चस्तरीय कार्य सम्पादन कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती जंगी प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौं। लागत न्यूनीकरण र दक्षता अभिवृद्धि संस्थागत सुधारको अर्को आयाम हुनेछ। यसका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्नेछौं। कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाएको छु। तालिम केन्द्र बाहिरका तालिम खर्च, क्यामेरा टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु। विभिन्न कोष खडा गरी सुविधा दिने प्रचलन बन्द गर्नेछौं। सम्बन्धित संस्थानका पदाधिकारी र कर्मचारीलाई सो संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छूट हटाएको छु। गाभिएका र खारेज भएका निकायको दरबन्दी मिलान र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम रोक्का गरेको छु। यी कदमबाट करिब 20 अर्ब बचत हुने प्रारम्भिक अनुमान छ। लगानी प्रवर्धन, आर्थिक सुधार र सहज सेवा प्रवाहको समुचित नीतिगत तथा कानूनी प्रबन्ध गरिनेछ। यसका लागि दर्जनौ ऐन नियम कार्यविधि र निर्देशिकाको निर्माण प्रतिस्थापन वा परिमार्जन गर्नेछौं। यसअघि नै घोषणा गरिएका 15 कानून तुरन्त खारेज गर्न केही नेपाल ऐन संशोधन विधेयक संसदमा प्रस्तुत गर्नेछौं। कम्पनी कानूनमा संशोधन गरी स्वार्थको द्वन्द र विवरण खुलासा लगायतका विषयमा स्पष्टता कायम गर्दै कम्पनी खारेजी प्रक्रियालाई सहज बनाउनेछौं। थप मुलुकसँग विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्नेछौं। दामाशाही सम्बन्धी ऐन 2063 संशोधन गरी उपभोक्ता लघु साना तथा मझौला उद्योगका समेत वित्तीय समस्या समाधान गर्नेछौं। लगानी प्रवर्धनका लागि सीमित दायित्वको साझेदारी कानून तर्जुमा गर्नेछौं जसबाट एन्जल इन्भेस्टमेन्टलाई भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटी फण्डमा लगानी गर्न प्रोत्साहन हुनेछ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाउनेछौं। औद्योगिक व्यवसाय ऐन संशोधन गरी उद्योगको क्षमता वृद्धि, स्वामित्व परिवर्तन, पूँजी वृद्धि लगायतका विषयमा उद्योग विभागलाई जानकारी मात्र गराए पुग्ने व्यवस्था गर्नेछौं। विदेशी लगानी तथा प्रवृत्ति हस्तान्तरण ऐनमा संशोधन गरी लगानी फिर्ताका लागि नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने र जानकारी दिए पुग्ने व्यवस्था गर्नेछौं। वैदेशिक लगानीको दायराभित्र कन्भर्टेबल उपकरणहरू, परियोजना आबद्ध फण्डिङ लगायत अन्य हाइब्रिड उपकरणलाई समेट्नेछौ। वैदेशिक लगानीको स्वचालित स्वीकृति प्रक्रियामा पूर्व स्वीकृतिको व्यवस्था हटाउनेछौ। विदेशमा सेवा शुल्क भुक्तानी, रोयल्टी र प्रविधि बापतको रकम पठाउने प्रक्रिया सरल बनाउनेछौ। उधारो असुली सम्बन्धी कानून व्यवस्था गर्नेछौ। बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानून छिट्टै निर्माण गर्नेछौ। विगतको समग्र आर्थिक गतिविधिलाई विश्लेषण गरी व्यक्ति तथा व्यवसायीको साख मूल्याङ्कनका आधारमा कर्जा दिन सक्ने व्यवस्था गर्नेछौं।
व्यापारिक विवादको शीघ्र समाधानका लागि छुट्टै

न्यायाधिकरण स्थापना गर्नेछौ, मेलमिलाप ऐनमा सुधार गर्नेछौ। गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता र पूँजीगत लाभकर सम्बन्धी कानूनी व्यवस्थामा परिमार्जन गर्नेछौ। मुलुकी देवानी संहिता 2074 संशोधन गरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघ संस्था, बहुराष्ट्रिय कम्पनीका शाखा वा आवास प्रयोजनका लागि जम्मा एकाईको 25% भन्दा नबढ़ने गरी आवास क्षेत्रका भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन लीजमा लिन सक्ने व्यवस्था गर्नेछौं। साना तथा मझौला उद्योगीलाई वित्तीय पहुँच सुनिश्चित गर्न फर्स्ट लॉस रिकवरी हुने गरी कर्जा सुरक्षण गर्नेछौं। कार्यगत सुधारको आक्रामक श्रृंखला शुरू गरी पूँजीगत खर्चको गति र लय फेर्न प्रतिबद्ध छौं। खरिद प्रक्रियामा सुधार, रकमान्तर सहित स्रोत व्यवस्थापनमा लचकता, वैकल्पिक वित्त परिचालन एवं आयोजना प्रमुखको स्थिरता सुनिश्चित गरी तोकिएको लागत र समयमै आयोजना सम्पन्न गर्न मिशन मोडमा काम गराउनेछौं। चालू आर्थिक वर्षभित्रै विकास आयोजना सम्बन्धी सनसेट कानून संसदमा पेश हुनेछ। मोबिलाइजेशन पेस्कीको रकम सम्बन्धित आयोजनामा मात्र खर्च गर्न पाउने गरी ट्र्याकिङ गर्ने व्यवस्था मिलाउनेछौ। हाइब्रिड एन्युइटी मोडलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन 3 महिनाभित्र तयार हुनेछ। मध्य पूर्वको द्वन्दबाट इन्धन, बिटुमिन लगायत निर्माण सामग्रीमा भएको मूल्य वृद्धिबाट निर्माण व्यवसायीलाई परेको कठिनाईको सम्बोधन गर्नेछौ। सफा शहर, सहज यातायात र सुरक्षित सड़क चलायमान अर्थतन्त्रको अभिन्न अंग बनाउनेछौं। सड़क यातायात, खानेपानी, सरसफाई र आर्थिक पहुँच पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्नेछौं। आगामी 5 वर्षभित्र सबै जिल्ला सदरमुकाम जोड़ने सड़क तथा पुलको स्तरोन्नति गर्नेछौं। यात्रा सुरक्षा र सड़क स्तर सुधार गरी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्नेछौं। विकास र वातावरण बीच द्वन्द होइन सामञ्जस्य स्थापित गर्नेतर्फ सरकार सचेष्ट रहनेछ। यसका लागि वातावरण संरक्षण ऐन 2076 र वन ऐन 2076 परिमार्जन गरिनेछन्। स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेखित वनको क्षेत्रफल वा कटान हुने रूखको संख्या घटेको अवस्थामा पूरक वातावरणीय प्रभाव मूल्यांकन गर्न नपर्ने व्यवस्था गर्नेछौ। वन क्षेत्रको स्वीकृति र रूख कटानको आदेशसम्मका निर्णयको बहुश्रृंखलालाई उल्लेख्य रूपमा घटाउनेछौ। नवीन एवं वैकल्पिक वित्तीय उपकरणको प्रबन्ध मार्फत सरकारको वित्तीय चाप घटाइनेछ। यस क्रममा सरकारको ब्यालेन्स शीट बाहिरबाट नै पूँजी परिचालन गरी सार्वजनिक लगानी एवं प्रविधि भित्र्याउन नयाँ वित्तीय उपकरण प्रस्ताव गरेको छु। पूर्वाधारमा निजी लगानी परिचालन गर्न वैकल्पिक विकास वित्त कोष सम्बन्धी कानून प्रतिनिधि सभाबाट पारित भइसकेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफशोर बण्ड शीघ्र जारी हुनेछ। स्वच्छ ऊर्जा बण्ड र डायस्पोरा बण्ड जारी गर्ने र उपलब्ध जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको छु। हाल वैदेशिक मुद्राको सुविधाजनक संचिति रहेको अवस्थामा केही प्रतिशत रकम सोभरेन वेल्थ फण्डका रूपमा परिचालन गर्ने नीति लिएका छौं। कम्तीमा 3 महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्री लगायतका रणनीतिक महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्नेछौं। विदेशी ऋण वा लगानीमा आयोजनामा हुने विनिमय जोखिम न्यून गर्न आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाएको छु। पहिलो र दोस्रो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त नतिजामा सुधार हुने गरी अनुकूल आर्थिक वातावरण सिर्जना गर्नेछौ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट यथाशक्य छिटो हटाउनेछौ। सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पूँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गरेको छु। राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पूँजी वृद्धि गर्ने प्रस्ताव गरेको छु। नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौ। राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्नेछौ। जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभी पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउनेछौ। गोरखकाली रबर उद्योग लगायत 7 वटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्यांकन डीडीए गरी निजी सार्वजनिक साझेदारी मोडलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्रै सम्पन्न गर्नेछ।
सूचना प्रविधि पूर्वाधारको विस्तारमा सरकारको अर्जुन दृष्टि रहनेछ। नेपाल टेलिकममा संघीय सरकारको 66% शेयर कायम राखी बाँकी शेयर पुष्पी गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौं। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानूनी प्रबन्ध मिलाउनेछौं। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौं। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौं। नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केट प्लेस स्थापना गर्नेछौं। नागरिक एपमा दर्जनौ सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिशियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरेका छौं। काठमाण्डुको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौं। हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौं। स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु। एआई को युगमा महत्वपूर्ण भूमिका हुने गणित लगायतका शैक्षिक विधालाई उच्च प्राथमिकता दिनेछौं। लामो समयदेखि थाँतिरहेको नेपाल विद्युत प्राधिकरणको पुनसंरचना सम्पन्न गरिनेछ। नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि 3 छुट्टा छुट्टै कम्पनीमा विभाजन गर्नेछौं। विद्युत खरिद सम्झौता भएका तर निर्माण शुरू नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पे विधिमा नयाँ पीपीए गर्ने प्रबन्ध गर्नेछौ। 10 MW भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पीपीए गर्नेछौ। सुक्खा याममा घटाघटमा विद्युत खरिद दर निर्धारण गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाउनेछौ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउनेछौ। प्रसारण लाइन बनाउने र विलिङ चार्ज लिई विद्युत व्यापार गर्न सक्ने कानूनी व्यवस्था समेत मिलाउनेछौं। जलविद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रूख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउनेछौं। ठूला तथा जलाशययुक्त आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्न प्रवर्धकले 100% रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष नै 40% शेयर सर्वसाधारणलाई बिक्री गर्न दिने नीति लिनेछौं। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वृद्धिको उत्तम सम्भावना भएका ग्रामीण एवं शहरोन्मुख क्षेत्रको चतुर्दिक प्रादेशिक विकासमा लगानी बढ़ाउनेछौं। यस्ता क्षेत्रलाई ग्रोथ पोल र क्वाडका रूपमा विकसित गर्न नीतिगत र भौतिक पूर्वाधारको एकीकृत योजना कार्यान्वयन गर्नेछौं। सुनकोशी मरीन डाइभर्जनबाट सिंचित हुने 1,22,000 हेक्टर कमाण्ड क्षेत्रलाई आधार बनाउँदै हुलाकी र पूर्व पश्चिम राजमार्ग विस्तारका बाँकी काम सम्पन्न गरी कृषि र उद्योग क्षेत्रको मध्य मधेश चतुर्भुज क्वाड्रांगल बनाइनेछ। मध्य पहाड़ी पुष्पलाल लोकमार्ग, कर्णाली राजमार्ग, भेरी कोरिडोर र रारादेखि जुम्ला हुँदै फोक्सुण्डोसम्मको कर्णाली चतुर्भुजमा जड़ीबुटी, जलविद्युत, पर्यटन र खानीजन्य क्रियाकलापले प्रश्रय पाउने व्यवस्था मिलाइनेछ। पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट खण्ड र मुगलिन दमौली पोखरा खण्ड शीघ्र सम्पन्न गर्नेछौं। सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रिय स्तरको रूपान्तरण शुरू गरी कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ उद्यम व्यवसाय केन्द्रित गण्डकी चतुर्भुज बनाउनेछौं। त्रिवेणी धाम, देवघाट, रूरू क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्नेछौं।
लुम्बिनी मुक्तिनाथ धार्मिक सांस्कृतिक मार्गमा आधारित निर्माण पथ प्रवर्धन गर्दै ध्यान साधना योग बौद्ध वैदिक दर्शन तथा मनाङ मुस्ताङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गर्नेछौ। मध्य पहाड़ी राजमार्गसँग ओलाङचुङगोला किमाथाङका तातोपानी रसुवागढ़ी कोरला हिल्सा जस्ता उत्तरी पर्या व्यापारिक गन्तव्यहरूसँग जोड्ने लक्ष्य राखेका छौं। कोशी टप्पूदेखि कञ्चनजंघासम्मको क्षेत्रलाई समेटी जैविक विविधता संरक्षण र स्वच्छ ऊर्जा विकास केन्द्रित कोशी करिडोरको योजना अगाडि बढ़ाउनेछौ। रामा रोशन खप्तड बड़ी मालिका शैलेश्वरी उग्रतारा र मल्लिकार्जुन क्षेत्र समेटी सुदूरपश्चिममा विशिष्ट पर्यटकीय चतुर्दिक विकास अगाडि बढ़ाउनेछौ। भिजन काठमाण्डु 2040 को दीर्घकालीन योजना कार्यान्वयन शुरू गर्नेछौ। काठमाण्डु उपत्यकाको समग्र शहरी सेवा व्यवस्थापनका लागि अण्डरपास फ्लाइओभर इन्टरसेक्सन सुधार नदी कोरिडोरको पूर्वाधार पार्क निर्माण फोहोर मैला व्यवस्थापन युटिलिटी डक्ट विद्युतीय तार भूमिगत गर्ने सहितको एकीकृत पूर्वाधार बनाउनेछौ। प्रदेश र स्थानीय तहसँगको सहकार्यमा वित्तीय प्रोत्साहन सहित खुला क्षेत्रको संरक्षण र विस्तारका लागि विशेष पहल गर्नेछौ। काठमाण्डु उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन चार्जिङ स्टेशन ट्रैकिङ प्रणाली स्मार्ट बस पार्क सुदृढ़ संस्थागत व्यवस्था सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम छिट्टै शुरू हुनेछ। पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई मोबिलिटी सेवा शुरूआत गर्नेछौं। भिजिट नेपाल वर्ष 2085 र नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन सघन तयारी गर्नेछौ। उच्च मूल्यका पर्यटक लक्षित रिजोर्ट र होटल निर्माण र सञ्चालनलाई भौतिक एवं वित्तीय प्रोत्साहन दिने व्यवस्था गरेको छु। पर्यटन गतिविधिहरूलाई आरोग्य पर्यटनको मूल विषयवस्तुमा ब्रान्डिङ गरी पर्यटकका स्रोत मुलुकहरूमा विविधीकरण गरिनेछ। नेपाललाई युरोपियन युनियनको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनः संरचना गरी नियामक र सञ्चालकको पृथक भूमिका स्थापित गर्नेछ। कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको छ। कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौ। व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्नेछौ। न्यूनतम 2 करोड़सम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पूँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु। उत्पादन शुरू भएको मितिबाट लगातार 4 वर्षसम्म यस्तो अनुदान वार्षिक 10% दरले शोध भर्ना हुनेछ। वास्तविक कृषकलाई उन्नत बिउ मल सिंचाई विद्युत तथा कृषि बीमामा सहयोग उपलब्ध गराउँदै कृषि अनुदानको दुरूपयोग रोक्नेछौ। कृषि र पशु बीमामा 80% प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउँदै लैजाने दिशा तय गरेको छु। ठूला र निर्माणाधीन सिंचाई आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी स्रोत व्यवस्था गरेको छु। देशभर साना तथा मझौला सिंचाई आयोजना विस्तार गर्न नेपाल सरकारको लगानीमा च्यालेन्ज फण्ड स्थापना गरी स्थानीय तहलाई प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउनेछौ। किसानबाट सीधै कृषि उपज खरिद गर्दा सहुलियतपूर्ण ऋण ब्याज अनुदान जस्ता सहुलियत उपलब्ध गराउने नीति लिएको छु। दुर्गम क्षेत्रमा स्थापना हुने र अर्ग्यानिक उच्च मूल्य र बौद्धिक सम्पत्तियुक्त जीआई वस्तुको प्रशोधन गर्ने उद्योगलाई उत्पादन र ब्रान्डिङमा सहयोग उपलब्ध गराउनेछौ। कृषि सेवा प्रणालीलाई किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनः संरचना गर्नेछौ। वर्षैभरि कृषि प्राविधिक सेवा डिजिटल कृषि सूचना तथा निजी सेवा प्रदायक मार्फत कृषकको घर दैलोमै कृषि सेवा पहुँच विस्तार गर्न प्रत्येक स्थानीय तहमा आवश्यक प्राविधिक जनशक्ति परिचालन गर्नेछौ। देशभरिका कृषि अनुसन्धान तथा विकास केन्द्रहरूलाई पुनरुत्थान गरी उन्नत बिउ विकास स्थानीय हावापानी अनुकूलको जात कृषि जैविक प्रविधि तथा उत्पादकत्व वृद्धि केन्द्रित अनुसन्धानलाई प्राथमिकतामा राखेको छु। कृषि उपजको उचित मूल्य सुनिश्चितता किसान र क्रेताबीच करार अनुदान तथा नियमन सहितको कानूनी व्यवस्था गर्न कृषि विधेयक संसदमा शीघ्र पेश गर्नेछौ। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौ। दिगो काठ उत्पादन वनमा आधारित उद्योग जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका क्रममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौं। वन पैदावारको कटानी संकलन ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौं।
सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौं। वन वातावरण उद्योग ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा नीति बीचको असंगति हटाउनेछौं। वन क्षेत्रको कार्बन स्टक इकोसिस्टम सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्याङ्कन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौं। लगानी एक्सप्रेसको अवधारणा कार्यान्वयन गर्न आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्नेछौं। कम्पनी र उद्योग दर्ता वित्तीय सेवा कर प्रणालीमा सहभागिता भिसा आवेदनसम्मका सबै सेवा आबद्ध गरी सूचना प्राप्ति अनुपालना प्रतिवेदन र जोखिममा आधारित परीक्षण हुने व्यवस्था गर्नेछौं। लगानी बोर्डबाट स्वीकृत भएका परियोजनामा पुनः अन्य निकायबाट स्वीकृति लिनु नपर्ने कानूनी व्यवस्था गर्नेछौं। स्वीकृत परियोजनाको लगानी सम्बद्ध अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउनेछौं। शेयर हस्तान्तरण कर चुक्ता सम्पत्ति मूल्याङ्कन ऋण भुक्तानी लाभांश वितरण र लिक्विडेशन प्रक्रियालाई सरल बनाई लगानी र मुनाफा फिर्ता सहज बनाउनेछौ। उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार दत्तचित्त रहनेछ। गुणस्तरीय औद्योगिक पूर्वाधार विस्तार गर्ने नीति अनुरूप मोतीपुर र मयूर धाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण र सञ्चालन गर्नेछन्। पाँच खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिनेछौ। महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गर्नेछौ। विशेष आर्थिक क्षेत्रलाई कर भन्सार आयात निर्यात र लगानीको सम्पूर्ण निर्णय एकै थलोबाट हुने विशेष आर्थिक प्रशासन क्षेत्रको व्यवस्था मिलाउनेछौ। उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विद्युतको डिमाण्ड शुल्क पुनरावलोकन गर्दै विद्युत महसुलमा छूट दिने व्यवस्था गर्नेछौ। उद्योगीहरूले औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्र तथा लीजमा उपलब्ध गराइने जग्गामा निर्मित संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न सक्नेछन्। पूँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गर्नेछौं। नव उद्यम स्टार्टअप नवप्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको दर आधार बनाउनेछ। नव उद्यमलाई पहिचान सीप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत सार्वजनिक खरिदमा प्राथमिक पहुँच डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नव उद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौ। नव उद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पूँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौ। विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्तनका लागि पूँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु। व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै पियर टू पियर P2P लेनदेनलाई नियमन सहित सञ्चालन गर्नेछौं। कृषि उद्योग पर्यटन र जलविद्युत क्षेत्रमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न नीतिगत व्यवस्था गर्नेछौं। बैंकिङ क्षेत्रमा बढ़दो खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानूनी अधिकार सहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मशान्तसम्म स्थापना गर्नेछौं। समग्र शैक्षिक इकोसिस्टममा प्रणालीगत पुनर्संरचना गर्नेछौं। राष्ट्रिय विद्यालय नक्साङ्कन र पूर्वाधार अडिट शिक्षक क्षमता परीक्षण एआई तथा एडटेक तत्परता मूल्याङ्कन समेतका आधारमा नवप्रवर्तन तथा सिप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढ़ाउनेछौं। शिक्षा प्रणालीलाई विद्यालय केन्द्रित प्रणालीमा रूपान्तरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने नीति लिएका छौं। विद्यालय व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षा सुनिश्चितताको माध्यम बनाउनेछौ। सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सञ्चालन गर्नेछौ। उच्च शिक्षालाई अनुसन्धान नवप्रवर्तन ज्ञान उत्पादन र राष्ट्रिय क्षमता निर्माणको केन्द्रका रूपमा पुनः संरचना गर्नेछौ। चिकित्सा नर्सिङ सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालू आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्नेछौ। उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सिप प्रणाली विस्तार गर्नेछौं। राष्ट्रिय योग्यता ढाँचा तथा पूर्व सिकाई मान्यता लागू गरी प्रवासी अनौपचारिक तथा अनुभवी श्रमिकको सिपलाई औपचारिक मान्यता दिनेछौं। पारिश्रमिक सहितको इन्टर्नशिप प्रणालीलाई संस्थागत गरिनेछ। यो बजेटले स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य लिएको छ। दक्ष स्वास्थ्य जनशक्ति प्रयोगशाला अत्यावश्यक औषधि डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवा सहितका आधारभूत संस्थाहरूलाई स्वास्थ्य सेवाको प्रथम बिन्दु बनाउने दीर्घकालीन लक्ष्य लिएका छौं। सरकारले निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउनेछौं।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाउनेछौं। सार्वजनिक साझेदारी मोडल, पब्लिक पार्टनरशिप मोडल अन्तर्गत सातवटै प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गरिनेछ। कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गर्नेछौं। स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौं। छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अप्नाउनेछौं। स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी 3 वर्षमा 90% नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखेका छौं। राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सड़क दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्नेछौं। आगामी 5 वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट 24 घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्नेछौं। आगामी 3 वर्षभित्र 65% र 5 वर्षभित्र 100% नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनेछौं। खानेपानी आपूर्तिको गुणस्तर, शुल्क संरचना तथा सेवा दायित्व सुनिश्चित गर्न नियमन प्रणाली सुदृढ़ पार्नेछौं। काठमाडौँ उपत्यकामा दिगो खानेपानी सेवा सुनिश्चितताको लागि विद्यमान महसुल संरचनाको पुनरावलोकन गर्नेछौं। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगलाई गाभी एउटै संरचना बनाउनेछौं। सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायचित र लक्षित बनाउनेछौ। आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौ, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्छ। त्यस्तो योगदानलाई अन्तर पुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गर्नेछौं। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1,000 रूपियाँ बनाएको छु। उच्च गरिबी भएका र मानव विकास सूचकांकमा पछाडि परेका मुख्यत मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बालबालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छु। श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था गर्नेछौं। यसबाट सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औद्योगिक श्रमिक आपूर्ति गर्न इजाजत प्राप्त संस्थाले प्रदान गर्ने बीमा, आवास र डिजिटल गुनासो व्यवस्थापन जस्ता सेवाको मापदण्ड निर्धारण हुनेछ। श्रम क्षेत्रमा लिखित सम्झौता, न्यूनतम ज्याला, बीमा, कार्यस्थल सुरक्षा मापदण्ड तथा बैंक मार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गर्नेछौं। कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बीमा दावी प्रणाली थप प्रभावकारी बनाउनेछौं। पुष मसान्तभित्र श्रम न्यायाधिकरण मार्फत श्रम विवादको शीघ्र समाधान गर्ने र सम्झौता उल्लंघन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानूनी दायरामा ल्याउने प्रणाली विकास हुनेछ। अनौपचारिक र असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न विशेष अभियान सञ्चालन गर्नेछौं। पूँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधि मैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ़ गर्नेछौं। नेपाल स्टक एक्सचेन्जको पुनसंरचना अघि बढ़ाई, इन्ट्राडे, शर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध शुरूआत गर्नेछौं। शेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पूँजी बजारमा हुने अवांछित गतिविधि विरूद्ध शून्य सहनशीलताको नीति लिनेछौं। नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सक्ने व्यवस्था मिलाउनेछौं। सौम्य शक्तिको विस्तार गर्दै डायस्पोराको सीप, पुँजी र सञ्जालको सदुपयोग गर्नेछौं। प्रवासमा रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा आबद्ध गराई उनीहरूको मताधिकार सुनिश्चित गर्न कानूनी, प्राविधिक तथा प्रशासनिक पूर्वाधार तयारी गर्नेछौं। भिसा प्रणालीमा व्यापक सुधार गरी लगानी मैत्री अध्यागमन व्यवस्थापन गर्न नयाँ विधेयक संसदमा पेश गर्नेछौं। अति कम विकसित मुलुकको राष्ट्रसंघीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को 2 वर्ष घनीभूत आर्थिक, सामाजिक, राष्ट्रिय पुनर्जागरणको आड़मा नेपालको स्तरोन्नति गराउने निर्णय गरेका छौं। त्यस्तो स्तरोन्नति
अप्रतिगम्य होस् भन्ने चाहेका छौं। राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौ। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतको आधारमा सरकारी अनुदान दिनेबारे वृहत राजनीतिक बहस गराउनेछौ। यसरी उपलब्ध हुन सक्ने अनुदानको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ। प्रमाणमा आधारित नीति निर्माण, कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउनेछौं।

शैक्षिक गुणस्तर परीक्षण केन्द्र, कृषि तथ्याङ्क प्रणाली तथा नेपाल राष्ट्र बैंक अन्तर्गत रहेको उपभोक्ता मूल्य सूचकांक सम्बन्धी तथ्याङ्क प्रणाली लगायतलाई राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत एकीकृत गरिनेछ। त्यसै गरी नीति अनुसन्धान प्रतिष्ठानलाई राष्ट्रिय योजना आयोग अन्तर्गत राखी सरकारको दीर्घकालीन सोच र नीति निर्माण गर्न सक्षम निकाय बनाउनेछ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु। सड़क आगामी आर्थिक वर्ष करिब 1000 किलोमिटर सड़क कालोपत्रे र 275 वटा सड़क पुल निर्माण हुनेछ। 1028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा स्तरोन्नति गर्ने कार्य 5 वर्षभित्र सम्पन्न गर्नेछौ। यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ़ बुटवल सड़क खण्ड स्तरोन्नति कार्य सम्पन्न हुनेछ। आगामी वर्ष काकडभिट्टा लौकही, कमला बागमती, बुटवल गोरूसिंगे र धानखोला लमही खण्ड अन्तर्गत 80 किलोमिटर सड़क स्तरोन्नति गर्नेछौ। बागमती पथलया, नारायणगढ़ हेटौड़ा र गोरूसिंगे चन्द्रौटा खण्डको स्तरोन्नति शुरू गर्नेछौ। पकली कञ्चनपुर, चन्द्रौटा धानखोला र कोलपुर गड्डा चौकी सड़क खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौ। पूर्व पश्चिम राजमार्गको लागि रु 37.46 अर्ब विनियोजन गरेको छु। काठमाण्डु तराई मधेश द्रुत मार्गमा आगामी वर्ष 40 वटा पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्नेछौ। द्रुत मार्गको लिंक रोड निर्माण शुरू गर्नेछौ। यस मार्गको लागि रु 17.64 अर्ब विनियोजन गरेको छु। हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र निर्माण सम्पन्न गर्नेछौ। यस अन्तर्गत घना बस्ती भएको स्थानबाट राजमार्ग चौड़ा गर्ने कार्य शुरू गर्दै 8 वटा सड़क पुल निर्माण सम्पन्न गर्नेछौ। यस राजमार्गको लागि रु 4.65 अर्ब विनियोजन गरेको छु। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढ़ी सड़कको स्तरोन्नतिको लागि रु 1 अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्य पहाड़ी राजमार्गको निर्माण आगामी 3 वर्षभित्र सम्पन्न गर्नेछौ। यस अन्तर्गत 65 किलोमिटर सड़क स्तरोन्नति र 5 वटा पुल निर्माण सम्पन्न गर्न रु 2.16 अर्ब विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सड़क कालोपत्रे गर्न र पुल निर्माण गर्न रु 1.46 अर्ब विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सड़कमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौं। राष्ट्रिय राजमार्गमा पर्ने 40 वटा ठूला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौ। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सड़क पुल, विशेष महत्वका पुल र स्थानीय सड़क पुलका लागि रु 9.87 अर्ब विनियोजन गरेको छु। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबु खैरेनीदेखि पोखरासम्मको 4 लेन सड़क निर्माण शीघ्र सम्पन्न हुनेछ। मुगलिङ आबु खैरेनी खण्डको निर्माण कार्य शुरू गर्नेछौ। नागढुङ्गा मुगलिङ खण्ड अन्तर्गत 40 किलोमिटर सड़क स्तरोन्नति हुनेछ। नागढुङ्गा सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउनेछौ। यो यी सड़क खण्डको लागि रु 6.55 अर्ब विनियोजन गरेको छु। कर्णाली कोरिडोरको 31 किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौ। त्यस्तै कालीगण्डकी कोरिडोरको 21 किलोमिटर कालोपत्रे हुनेछ। कोशी कोरिडोरको उत्तरी खण्डको 15 किलोमिटर कालोपत्रे गर्नेछौ। यी 3 वटा कोरिडोरका लागि रु 6.25 अर्ब विनियोजन गरेको छु। गल्छी स्याफ्रुबेसी रसुवागढ़ी सड़क खण्डलाई स्तरोन्नति गर्न रु 1.35 अर्ब विनियोजन गरेको छु। सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड द्रुत मार्गका रूपमा निर्माण कार्य प्रारम्भ गर्नेछौ। आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङ मार्ग सम्पन्न हुनेछ। महाकाली कोरिडोरको दार्चुला टिंकर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु। मेची अरूण तमोर भेरी सेती कोरिडोर र खुटिया दिपायल सड़कको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ। काठमाण्डु चक्रपथ विस्तार अन्तर्गत कलंकी वसुन्धरा खण्ड विस्तार कार्य शुरू गर्नेछौ। वसुन्धरा चाबैल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौ। टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछौ। कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मूलसामदेखि जुम्लाको टोपला सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्नेछौ। खुरकोट चियाबारी, थानकोट चितलाङ, मझेमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्नेछौं। प्रमुख सड़क चोकमा ट्राफिक संकेत, चोक सुधार, सड़क रेखांकन, क्रैश ब्यारियर र डिभाइडर जडान तथा मरमतलाई निरन्तरता दिई सड़क सुरक्षाका लागि रु 2.46 अर्ब विनियोजन गरेको छु। बर्दीवासदेखि काठमाण्डु तराई मधेश द्रुत मार्ग प्रस्थान बिन्दुसम्मको रेल मार्ग निर्माण कार्य अगाडि बढ़ाउनेछौं। निर्माणाधीन बथनाहा विराटनगर तथा जनकपुर जय

नगर बर्दिवास रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न रकम विनियोजन गरेको छु। आगामी वर्षदेखि काठमाडौँ उपत्यका लगायतका प्रमुख शहरी सड़कको नियमित मर्मत सम्भार गरी धूलो मुक्त एवं खाल्टा खुल्टी मुक्त बनाउनेछौ। सड़कको राष्ट्रव्यापी मर्मत सम्भार अभियानका रूपमा सञ्चालन गर्न रू 28,52,00,00,000 विनियोजन गरेको छु। राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्नेछौ। पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुचारू गर्न रू 3,17,00,00,000 विनियोजन गरेको छु। महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौ। शहरी विकास मध्य पहाड़ी लोकमार्ग आसपासका 12 स्थानमा पहिचानयुक्त शहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिन रू 1,83,00,00,000,00 विनियोजन गरेको छु। देशका प्रमुख शहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन, ढलमुक्त नदी अभियान र नदी किनारामा हरियाली प्रवर्धनका लागि रू 4,19,00,00,000,00 विनियोजन गरेको छु। जेएनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिनेछौं। जाजरकोट तथा रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरेको छु। हालसम्म सड़क सञ्जालबाट नजोड़िएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग सर्वयाम सञ्चालन हुने सड़कमा जोड़ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढ़ाउनेछौ। नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच बढ़ाउन बढ़ीमा 30 मिनटको पैदल यात्राको दूरी नबढ़ने गरी झोलुङ्गे पुल निर्माण गर्न रू 5,14,00,00,000,00 बजेट विनियोजन गरेको छु। राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री वितरण गर्नेछौ। सड़क तथा शहरी पूर्वाधार विकासका लागि 286,48,00,00,000,00 विनियोजन गरेको छ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खानेपानी तराई मधेसमा सुक्खा याममा हुने खानेपानीको चरम अभावलाई दिगो रूपमा समाधान गर्न समुदाय स्तरमा डीप बोरिङ सहितको खानेपानी प्रणालीको विकास गर्नेछौ। आर्सेनिक मुक्त तराई अभियान सञ्चालन गर्नेछौ। तराई मधेसमा अधूरा रहेका 280 खानेपानी आयोजना सम्पन्न गर्न रू 2,50,00,00,000,00,000 विनियोजन गरेको छु। आगामी आर्थिक वर्ष याङ्री र लार्के खोलाबाट मेलम्चीमा पानी पथान्तरणका लागि अध्ययन सम्पन्न गर्नेछौ। किर्तिपुर, मध्यपुर थिमी, जोरपाटी, पेप्सिकोला, नागार्जुन र महालक्ष्मी लगायतका स्थानमा पाइप सञ्जाल विस्तारको कार्य थालनी गर्नेछौ। यस आयोजनाका लागि रू 7,26,00,00,000,00,000 विनियोजन गरेको छु। शहरी क्षेत्रमा बिजुली, ढल तथा खानेपानी व्यवस्थापन एकीकृत रूपमा गर्नेछौ। दमक, धरान, इटहरी, वीरगंज र हेटौडा लगायत प्रमुख शहर खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न रू 2,34,00,00,000,00,000 विनियोजन गरेको छु। उन्नत फिल्ट्रेशन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गरी पानीको नियमित परीक्षण र क्यूआर कोडमा आधारित अनुगमन गर्नेछौ। काठमाण्डु उपत्यकाको सल्लागारी, कोडकु, धोबीकाट, गोकर्ण र हनुमानघाटमा दैनिक 7,27,00,00,000 लिटरको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गर्नेछौ। यस कार्यका लागि रू 3,46,00,00,000,00,000 विनियोजन गरेको छु। उपत्यका बाहिर खाँदबारी, बेलौरी, टाउन बजार, बारपाक र त्रिशुली बजारमा ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेछौ। खानेपानी तथा सरसफाईतर्फ रू 37,17,00,00,000,00,000 विनियोजन गरेको छु। स्वच्छ ऊर्जा आगामी आर्थिक वर्ष जल विद्युत आयोजनाबाट 670 मेगावाट र सौर्य आयोजनाबाट 370 मेगावाट गरी 1,040 मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुँदा कुल जडित क्षमता 5,535 मेगावाट पुग्नेछ।
40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौ। निर्माणाधीन तनहुँ जलाशयुक्त आयोजना, माथिल्लो मोदी ए, माथिल्लो मोदी, माथिल्लो त्रिशुली 3B र बुढ़ी गंगा आयोजना निर्माणलाई तीव्रता दिनेछौ। 1061 मेगावाटको माथिल्लो अरूण, 828 मेगावाटको उत्तर गंगा, 210 मेगावाटको चैनपुर सेती, 900 मेगावाटको तामाकोशी 5 र 77 मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया शुरू गर्नेछौं। 417 मेगावाटको नलगाड, 490 मेगावाटको अरूण 4 र 281 मेगावाटको नौमुरे आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढ़ाउनेछौ। कर्मचारी संचय कोषका संचयकर्ता समेतको लगानीमा 439 मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया शुरू गर्नेछौ। 1200 मेगावाटको बुढ़ी गण्डकी जलाशयुक्त आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण मोडलमा निर्माण कार्य अगाडि बढ़ाउनेछौ। 670 मेगावाटको दूधकोशी जलाशयुक्त आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न गरी ठेक्का प्रक्रिया शुरू गर्नेछौ। 900 मेगावाटको अरूण तेस्रो, 669 मेगावाटको तल्लो अरूण लगायत लगानी बोर्ड मार्फत निर्माण कार्य अगाडि बढ़ाइएका करिब 3000 मेगावाट क्षमताका आयोजना विकास गर्न सरकारले आवश्यक सहजीकरण गर्नेछ। निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेशन निर्माण सम्पन्न गर्न ₹70 अर्ब विनियोजन गरेको छु। हेटौड़ा ढल्केबर इनरुवा 400 केवी प्रसारण लाइन चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुनेछ। 400 केवी का नयाँ खिम्ती बारविसे काठमाण्डु र हेटौड़ा रातमाटे लप्सीवेदी न्यू दमौली न्यू बुटवल प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिनेछौ। अन्तर्देशीयतर्फ बुटवल गोरखपुर र इनरुवा पूर्णिया प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिनेछौ। ढल्केबर मुजफ्फरपुर सीतामढ़ी, लम्की दोदोधरा बरेली, लमही लखनऊ, निजगढ़ मोतिहारी र चिलिमे हब केरूङ प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण शुरू गर्नेछौ। कर्णाली कोरिडोर राष्ट्रिय प्रसारण लाइन निर्माणलाई तीव्रता दिनेछौ। राष्ट्रिय ग्रिड नपुगेका कर्णालीका स्थानीय तहमा विद्युतीकरणलाई तीव्रता दिनेछौ। ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भ गर्न हेटौड़ामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाको रूपमा कार्यान्वयन गर्नेछौ। सुक्खायामको पीक आवरमा हुने विद्युत अभावलाई सम्बोधन गर्न काठमाण्डु उपत्यकामा 100 मेगावाटको ब्याट्री एनर्जी स्टोरेज प्रणालीको कार्यक्रम प्रारम्भ गर्नेछौ। ग्रीन हाइड्रोजन उत्पादन कार्यलाई अगाडि बढ़ाउन आवश्यक बजेटको व्यवस्था गरेको छु। ऊर्जा उत्पादन प्रसारण र वितरण लाइन निर्माणका लागि ₹85 अर्ब 54 करोड़ विनियोजन गरेको छु। आगामी आर्थिक वर्ष थप 15,800 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुर्याउनेछौ। यसबाट खेतीयोग्य सिंचित जमीनको अनुपात 64% पुग्नेछ। नदी नियन्त्रणतर्फ 70 किलोमिटर तटबन्ध निर्माण र 210 हेक्टर जग्गा उकास गर्नेछौ। बबई सिंचाई आयोजना अन्तर्गत आगामी आर्थिक वर्ष 1066 हेक्टर जमीनमा सिंचाईको सुविधा पुर्याउनेछौ। राजापुर सिंचाई आयोजनाको पुनर्स्थापनाको कार्य अगाडि बढ़ाइनेछ। भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क्स निर्माण कार्य सम्पन्न गर्नेछौ। यी आयोजनाका लागि ₹5 अर्ब 63 करोड़ विनियोजन गरेको छु। सिक्टा सिंचाई आयोजना अन्तर्गत बाँके पूर्व र पश्चिमतर्फ 5,000 हेक्टर जमीनमा थप सिंचाई सुविधा पुर्याउनेछौ। यसका लागि ₹2 अर्ब 55 करोड़ विनियोजन गरेको छु। सुनकोशी मरीन डाइभर्जन आयोजनाको बाँध र विद्युत गृह निर्माणको लागि पुनः ठेक्का लगाई 4 वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य शुरू गर्नेछौ। यस वर्ष यसका लागि 2 अर्ब 98 करोड़ विनियोजन गरेको छु। बागमती सिंचाई आयोजनाको स्तरोन्नति गरी सुनकोशी मरीन डाइभर्जन आयोजनाबाट थप हुने पानीको उपयोगबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका 1,22,000 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा विस्तार गर्न ₹53 करोड़ विनियोजन गरेको छु। महाकाली सिंचाई आयोजनाको कमाण्ड क्षेत्र विस्तार गर्नेछौ। रानी जमरा कुलरिया आयोजनाको लम्की खण्डको पूर्वाधार विकास गर्नेछौ। वृहत दाङ उपत्यका सिंचाई आयोजना र प्रगन्ना बड़कापथ सिंचाई आयोजनाबाट 2,380 हेक्टर जमीनमा थप सिंचाई उपलब्ध गराउन ₹1 अर्ब 21 करोड़ विनियोजन गरेको छु। नौमुरे बहुउद्देश्य सिंचाई आयोजनाबाट कपिल वस्तुमा सिंचाई गर्ने गरी आवश्यक पूर्व तयारी सम्पन्न गर्नेछौ। बाढ़ गंगा सिंचाई आयोजनाको पुनर्स्थापना र मर्मत सम्भार गर्नेछौ। नारायणी सिंचाई आयोजना पुनर्स्थापनाका लागि बजेट छुट्याएको छु। सुनसोरी मोरङ, चन्द्र नहर, कमला, नारायणी गण्डक, कोशी पम्प लगायतका सिंचाई प्रणालीको मर्मत सम्भार तथा पुनर्स्थापनाका लागि ₹44 करोड़ विनियोजन गरेको छु। सतह सिंचाईको सेवा नपुगेका
सतह सिंचाईको सेवा नपुगेका तराई मधेसका थप 3,980 हेक्टर खेतीयोग्य जमीनमा भूमिगत सिंचाई सुविधा पुर्याउन रू 1,83 करोड़ विनियोजन गरेको छु। त्यसै गरी सर्लाही र धनुषा जिल्लामा स्मार्ट प्रविधिको प्रयोग गरी भूमिगत सिंचाई सुविधा पुर्याउन आवश्यक रकम व्यवस्था गरेको छु। पहाड़ी तथा हिमाली क्षेत्रका कृषि योग्य टारहरूमा लिफ्ट सिंचाई प्रणाली मार्फत भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन रु 80 करोड़ विनियोजन गरेको छु। पहाड़का टारहरूमा लिफ्ट सिंचाई आयोजनाबाट आगामी वर्ष 2,230 हेक्टर जमीनमा थप सिंचाई सुविधा विस्तार गर्नेछौं। महाकाली, कर्णाली, नारायणी, कोशी लगायतका ठूला तथा मझौला नदीहरूको व्यवस्थापन कार्यका लागि रकम विनियोजन गरेको छु। सूचना तथा संचार दूरसंचार प्राधिकरण विधेयक संसदमा पेश गर्नेछौ। नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसंचार सेवाको पहुँच बढ़ाउनेछौ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिनेछ। सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई एक आपसमा गाभि एकीकृत सुरक्षित मुद्रण संस्थाको स्थापना गर्नेछौ। नेपालमा दर्ता भएका सामाजिक सञ्जाल मार्फत व्यावसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्नेछौ। छापा तथा विद्युतीय संचार माध्यमबाट हुने लोक कल्याणकारी विज्ञान का लागि रु 33 करोड़ विनियोजन गरेको छु। सूचना तथा संचार क्षेत्रका लागि रु 5,93 करोड़ विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खेलकुद खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10 वटा फुटबल रंगशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौ। प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्नेछौ। विराटनगर, लहान, काठमाण्डू, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीको फाप्लामा कम्तीमा 2,000 क्षमताका इन्डोर मल्टीपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्नेछौ। मूलपानी क्रिकेट रंगशाला तथा एकाडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौ। खेलकुदमा विशेष रूचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनौट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाउनेछौ। अन्तर्राष्ट्रिय पदक जित्ने खेलाड़ीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नेछौ। सुर्खेतमा 10 राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित 11 राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु। खेलकुद क्षेत्रको लागि रु 4,03 करोड़ विनियोजन गरेको छु। गुणस्तरीय शिक्षा मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि रु 1 अर्ब विनियोजन गरेको छु। सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र 83-84 एमबीबीएस लगायत चिकित्सा शिक्षाका 4 वटा विधामा कार्यक्रम सञ्चालन गर्नेछौ। विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि रु 8,60 करोड़ विनियोजन गरेको छु। संगीत, कला तथा साहित्य सम्बन्धी अध्ययनलाई देशैभर प्रवर्धन गर्नेछौ। राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिच्यूट एवं एथ्नो म्युजिकोलोजी सेन्टर स्थापनाका लागि रकम छुट्याएको छु। अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्नेछौ। स्वदेशी र विदेशी प्राध्यापकहरूबीच प्राज्ञिक आदान प्रदान कार्यक्रम शुरू गर्नेछौ। विश्वविद्यालयलाई शैक्षिक, प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडलमा सञ्चालन गर्न कानूनी प्रबन्ध मिलाउनेछौ। वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत अध्ययनको अवसर प्रदान गर्नेछौ।
विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा पाँचदेखि कक्षा आठसम्म अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदान प्रदान कार्यक्रम सञ्चालन गर्नेछौ। मानव विकास सूचकांकमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्नेछौ। यस कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट शुरू गर्नेछौ। शिक्षा क्षेत्रका लागि 218 अर्ब 30 करोड़ विनियोजन गरेको छु। स्वास्थ्य सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा 101 अर्ब 95 करोड़ विनियोजन गरेको छु। यसमध्ये स्वास्थ्य बीमा कार्यक्रममा 15 अर्ब बजेट विनियोजन गरेको छु। विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि ₹13 अर्ब 15 करोड़ विनियोजन गरेको छु। रोगको बदलिदो प्रकृति र भार एवं लागत प्रभावकारिताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौ। निर्माण शुरू भएका 336 आधारभूत अस्पताललाई आगामी 3 वर्षमा निर्माण सम्पन्न गर्नेछौ। मानव विकास सूचकांक कम भएका हरेक प्रदेशका एक स्थानीय तहको उपयुक्त स्थानमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण शुरू नभएका अस्पतालहरूको हकमा वैज्ञानिक नक्साङ्कन पश्चात मात्र निर्माण गर्नेछौ। आधारभूत अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि 5 अर्ब 90 करोड़ विनियोजन गरेको छु। स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन, प्रमाणीकरण र प्रत्यायनका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्नेछौ। कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेशन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौ। संघीय विशिष्टीकृत अस्पतालमा जलन उपचार युनिटको स्थापना गर्नेछौ। जलनको सघन उपचारको लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्नेछौ। मधेस प्रदेशमा मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण शुरू गर्नेछौ। बाल बालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निशुल्क उपचार हुने व्यवस्था गर्नेछौ। नागरिक स्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय क्षेत्रमै ख्याति प्राप्त अनुकरणीय सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई प्रोत्साहित गर्नेछौं। यस अन्तर्गत धुलिखेल सामुदायिक अस्पताल र काठमाण्डु इन्स्टिच्यूट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छु। तिलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर सहुलियत प्रदान गरेको छु। हाई अल्टिट्यूड सिकनेस उपचार सेवा विस्तार गर्नेछौ। महामारी रोकथाम एवं प्रतिकारका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गर्नेछौ। देशभित्र उत्पादन वा आपूर्ति हुने औषधि, रोग निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामग्रीहरूको गुणस्तर र नियमन सुनिश्चित गर्न फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन स्थापना गर्नेछौ। सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि एक नागरिक एक डिजिटल प्रोफाइल प्रणाली कार्यान्वयनमा ल्याउनेछौ। सामुदायिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्नेछौ। राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गर्नेछौ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पीईटी स्क्यान, साइक्लोट्रोन मेसिन खरिद तथा जडान गर्न पूँजीगत अनुदानका लागि ₹32 करोड़ विनियोजन गरेको छु। राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर र पोखरा स्थित प्राकृतिक तथा वैकल्पिक चिकित्सा सहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याई आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्नेछौ। मधेस प्रदेश स्थित नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढ़ाउनेछौ। कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा शुरू गर्नेछौ। नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बर गरेको छु। महिला
स्वास्थ्य स्वयं सेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा 50% वृद्धि गरेको छु। दलित समुदायको परम्परागत सिप संरक्षण, आय आर्जन, प्रविधि स्तरोन्नतिका क्रियाकलाप सहित एकीकृत रूपमा दलित केन्द्रित लगानी बढ़ाउनेछौं। देशैभरिका 5 वर्ष मुनिका दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि ₹3 अर्ब विनियोजन गरेको छु। जेएनजी आन्दोलनका शहीदको सम्मान गरिनुका साथै शहीद परिवारको लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरिसकिएको छ। आन्दोलनका घाइतेका लागि निशुल्क स्वास्थ्य उपचार, घाइतेको अवस्था अनुसार मासिक भत्ता र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछौं। सरकारी कार्यालयले निर्माण गर्ने भौतिक संरचना, डिजिटल प्रविधि, वेबसाइट र सफ्टवेयरहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ढाँचामा विकास गर्दै लैजानेछौं। सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गर्दै जानेछौं। अटिज्म भएका बालबालिकालाई लक्षित गरी पूर्वाधारयुक्त आवासीय नमूना विद्यालय सञ्चालन गर्नेछौं। गिग वर्करलाई औपचारिक श्रम र सामाजिक सुरक्षाको दायरामा ल्याउनेछौं। जीवन चक्रका विभिन्न चरणमा हुन सक्ने जोखिमबाट संरक्षण प्रदान गर्न सामाजिक सुरक्षातर्फ ₹120 अर्ब विनियोजन गरेको छु। लैंगिक हिंसा निवारण सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्नेछौं। प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा सड़क बालबालिका तथा ज्येष्ठ नागरिकको पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्स्थापना गर्नेछौं। नेपाललाई सड़क बालबालिका मुक्त राष्ट्र घोषणा गर्नेछौं। समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि छुवाछूत तथा भेदभाव विरूद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नेछौ। बाल श्रम, लैंगिक हिंसा, यौन दुर्व्यवहार, छाउपड़ी, महिनावारी विभेद, बाल विवाह जस्ता सामाजिक विकृतिको अन्त्यका लागि तीनै तहबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्नेछौ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको मर्यादित जीवनयापनका लागि सामाजिक अन्तर्घुलन कार्यक्रम सञ्चालन गर्नेछौ। महिला उद्यमशीलता विकासका लागि स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्नेछौं। बाल सुधार गृहको पूर्वाधार तथा व्यवस्थापनका लागि ₹31 करोड़ विनियोजन गरेको छु। दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गरेको छु। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यकतर्फ ₹2 अर्ब 27 करोड़ विनियोजन गरेको छु। कृषि विकास तथा भूमि व्यवस्थापन, रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी ₹32 अर्ब 46 करोड़ पुर्याएको छु। रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ₹2 अर्ब 7 करोड़ विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौ। कृषि योग्य नदी उकास लगायत उपयोग विहीन सरकारी जग्गा र बाँझो जमीनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौ। सिराहा र सप्तरीमा आँप तथा सर्लाईमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्नेछौ। कर्णालीमा स्याउ, ओखर लगायतको फलफूलको जोन सञ्चालन गर्ने र चिस्यान केन्द्र स्थापना कार्य अगाडि बढ़ाउनेछौ। उपयोग नभएको खेतीयोग्य व्यक्तिगत जमीनलाई व्यावसायिक कृषि कम्पनीको शेयरमा परिणत गरी कृषि तथा पशुपालन फण्ड सञ्चालन गर्न प्रोत्साहित गर्नेछौ। प्रांगारिक मल र हरियो मल प्रवर्धन गर्न स्थानीय तहलाई सशर्त अनुदान हस्तान्तरण गर्न ₹36 करोड़ विनियोजन गरेको छु। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडलमा ग्रीन यूरिया मल उद्योग सञ्चालन गर्न दिनेछौ। निजी क्षेत्रबाट ग्रीन यूरिया उत्पादन प्रवर्धन गर्न खरिद ग्यारेन्टी सम्झौता गरी सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था मिलाउनेछौ। कृषि बीमाको प्रिमियममा दिइने अनुदान सहुलियतका लागि ₹2 अर्ब 19 करोड़ विनियोजन गरेको छु। किसानलाई वित्तीय पहुँच प्रदान गर्न र नगद प्रवाह व्यवस्थापन गर्न कृषि उपज भण्डारणको प्रमाणीकरणका आधारमा वेयरहाउस रिसिट
फाइनान्सिङ गर्ने व्यवस्था मिलाउनेछौ। पशु पक्षीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि आवश्यक पर्ने खोप निजी क्षेत्र समेतको सहभागितामा स्वदेशमै उत्पादन गर्नेछौ। खोरेत लगायतका रोग नियन्त्रण गर्न रु 24 करोड़ विनियोजन गरेको छु। हुम्लाको हिल्सा स्थित सीमा नाकामा पशु क्वारेन्टीन स्थापना गर्नेछौ। 35 वटा नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा शुरूआत गर्नेछौ। घर जग्गा खरिद बिक्रीलाई सहज बनाउन जग्गा धनी संकेत नम्बर जारी गरी घर जग्गा रोक्का फुकुवा खरिद बिक्री र राजस्व भुक्तानी अनलाइन प्रणालीबाट गर्नेछौ। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउनेछौ।

शुरूआत गर्नेछौ। कर्णालीमा जड़ीबुटी प्रशोधन केन्द्र स्थापना गर्नेछौ। कार्बन उत्सर्जन कटौती बापत प्राप्त लाभमा स्थानीय समुदायलाई प्राथमिकता दिई उत्सर्जन न्यूनीकरणका लागि नतिजामा आधारित रेड प्लस कार्यक्रम सञ्चालन गर्नेछौ। अन्तर्राष्ट्रिय जलवायु कोषको सहुलियतपूर्ण पुँजीमा निजी क्षेत्रको पहुँच पुग्ने व्यवस्था गर्नेछौ। डडेलो नियन्त्रणका लागि ड्रोन तथा सैटेलाइटको उपयोग गरी रियल टाइम सूचना आदान प्रदान गर्नेछौ। जोखिमयुक्त क्षेत्रमा मानव वन्यजन्तु सह अस्तित्व कार्यक्रम सञ्चालन गर्नेछौ। प्रमुख शहरहरूमा वायु प्रदूषण मापन केन्द्र र केन्द्रीय वातावरण प्रयोगशालाको स्थापना गर्नेछौ। वन वातावरण तथा जलवायु क्षेत्रको लागि ₹12,31 करोड़ विनियोजन गरेको छु। संस्कृति तथा पर्यटन ऐतिहासिक स्थलहरू तिलौराकोट, देवदह, कपिल वस्तु र रामग्रामको वृहत पूर्वाधार विकास गर्नेछौ। वृहत लुम्बिनी विकास कार्यक्रमका लागि यो वर्ष ₹83 करोड़ विनियोजन गरेको छु। जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्राण्डिङ गर्नेछौ। राम जानकी पथ र राम जानकी परिक्रमा सड़क स्थोरणका लागि रकम छुट्याएको छु। पर्यटकीय दृष्टिले महत्वपूर्ण पहाड़ी क्षेत्रमा हिल स्टेशनको प्रवर्धन गर्न पूर्वाधार विकासमा जोड़ दिनेछौ। हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाउनेछौ। मुस्ताङ र मनाङ लगायत उच्च हिमाली जिल्लामा रहेका दुई सय वर्षभन्दा पुराना कम्तीमा पनि 2 दर्जन ऐतिहासिक बौद्ध गुम्बाहरूको संरक्षणका लागि विशेष परियोजना ल्याउनेछौ। कपिल वस्तुको तिलौराकोट, धनुषाको जनकपुर धाम र काठमाण्डुको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन कार्य अगाडि बढ़ाउनेछौ। खप्तड बढ़ीमालिका, शुक्लाफाटा, काँक्रे विहार, पञ्चकोशी रारा, ठाकुरद्वार, स्वर्गद्वारी, रूरू क्षेत्र, देवघाट, मुक्तिनाथ तिलिचो, कालिचोक, जुगल, गोसाईकुण्ड, सखडा, धनुषाधाम, गढ़ीमाई, हलेसी, चतरा, पाथीबरा प्रादेशिक पर्यटकीय कोरिडोरको प्रवर्धन गर्नेछौ। ग्रेट हिमालयन ट्रेल लगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गका रूपमा विकास गर्नेछौ। खप्तड, रामारोशन, बढ़ीमालिका, बुढ़ीनन्दा रारा, स्वर्गद्वारी, मुक्तिनाथलाई जोड़ने गरी उच्च पहाड़ी पर्यटन पदमार्ग डाफे रूटको विकास गर्नेछौ। अपी हिमाल, दोर्दी हिमाल, सिक्लेस कहुपुचे मनाङ, तीनजुरे पाथीबरा ट्रेकिङ रूट विकास गर्नेछौ। साइकल ट्रेलका लागि उपयुक्त गण्डकी प्रदेशका मध्य पहाड़मा परीक्षणका रूपमा कास्की, लिपेनी, थुम्सीकोट, भाचोक, लम्तरी, प्रिन्स चार्ल्स रूट हुँदै करापुसम्म र ब्यास, छाब्दी, बाराही, बन्दीपुर, छिम्केश्वरी, लाब्दी, देवघाट रूट निर्माण गर्नेछौ। आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि किर्तिपुर स्थित संग्रहालयको विस्तार गर्नेछौ। दलित समुदायको परम्परागत मौलिक सीप कला तथा पेशाको प्रवर्धन गर्न मधेस, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमूना होमस्टे सञ्चालन गर्नेछौ। 6,000 मिटर भन्दा बढ़ी उचाई भएका र हालसम्म नामकरण नगरिएका हिमाललाई मौलिक नामकरण गरी आरोहणका लागि विशिष्ट बजारीकरण गर्नेछौ। नागरिक उड्डयन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि ₹1,53 करोड़ विनियोजन गरेको छु। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकिन गर्नेछौ। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौ। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उड़ान सञ्चालन गर्नेछौ। प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नेछौ। मुगुको तालचा र दाङको तरीगाउँ विमानस्थल स्थरोन्नति गर्नेछौ। संस्कृति तथा पर्यटन क्षेत्रका लागि ₹7,34 करोड़ र नागरिक उड्डयन क्षेत्रका लागि ₹2,93 करोड़ विनियोजन गरेको छु। श्रम तथा वैदेशिक रोजगार रिभर्स प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्न विप्रेषण लगानी मिलान कोष सञ्चालन गर्नेछौ। वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान, सीप र दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेन्ट कार्यक्रम कार्यान्वयन गर्नेछौ। युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका र कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी सीपयुक्त बनाउनेछौ। वैदेशिक रोजगारीलाई थप सुरक्षित एवं मर्यादित बनाउन श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्य मुलुकसँग थप सम्झौता गर्नेछौ। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र मृत्यु भएका श्रमिकको शव सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध

0: मिलाउन आवश्यक बजेट विनियोजन गरेको छु। सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउनेछौ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउनेछौ। वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई श्रमिक मैत्री बनाउनेछौ। औपचारिक च्यानलबाट भित्रिने रेमिटेन्सलाई थप प्रोत्साहित गर्न रेमिटेन्स आप्रवाहको हरेक रिसिटमा आधारित लटरी कार्यक्रम सञ्चालन गर्नेछौं। अनौपचारिक क्षेत्रका श्रमिकको जीवनयापन र आधारभूत स्वास्थ्यलाई सहयोग पुग्ने गरी सहुलियत दरमा पौष्टिक खाना उपलब्ध गराउने गरी आवश्यक कार्यक्रम प्रारम्भ गर्नेछौं। श्रम तथा रोजगार क्षेत्रमा रू 3,63,00,00,000 विनियोजन गरेको छु। औद्योगिक विकास निर्यातको सम्भावना भएका कृषि प्रशोधन, पर्यटन सेवा, हलुका उत्पादन लगायतका श्रम प्रधान उद्योगको विकास तथा विस्तारका लागि नमूना स्वरूप रोजगार आबद्ध उत्पादन क्षेत्र इम्प्लोयमेन्ट लिंक्ड प्रोडक्शन जोन सञ्चालन गर्नेछौ। उद्योग प्रतिष्ठानको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कानूनी प्रबन्ध मिलाउनेछौ। सरकार र निजी क्षेत्रको सहकार्यमा औद्योगिक क्षेत्र तथा औद्योगिक करिडोरमा स्वच्छ ऊर्जामा आधारित प्रविधिको प्रयोग गरी ट्रिटमेन्ट प्लान्ट सहितको सिवरेज प्रणाली सञ्चालन गर्नेछौ। उद्योग प्रतिष्ठानमा रहेका परम्परागत बोइलरलाई इलेक्ट्रिक बोइलरले प्रतिस्थापन गर्न सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछौ। 100 उद्योगहरूलाई विद्युतीय वा बायो ब्रिकेटमा आधारित बोइलरमा रूपान्तरण गर्न रू 22,00,00,000 विनियोजन गरेको छु। औद्योगिक पूर्वाधार विकासका लागि रू 65,00,00,000 विनियोजन गरेको छु। खानी सम्बन्धी लाइसेन्सको पुनरावलोकन गर्नेछौ। नयाँ खानीको अन्वेषणका क्रममा फेज 2 सम्मको अध्ययनका लागि आवश्यक जियोलोजिकल ल्याब र परीक्षण अन्वेषणको व्यवस्था गर्नेछौ। खानी क्षेत्र, ठूला उद्योग र 5 मेगावाट भन्दा बढ़ी विद्युत खपत गर्ने निजी क्षेत्रबाट विकास हुने औद्योगिक क्षेत्रसम्मको सहज पहुँच तथा विद्युत आपूर्ति एवं प्रसारण लाइन निर्माण गर्नेछौ। भारी सवारी सञ्चालन हुने औद्योगिक तथा खानी पहुँच सड़कलाई विशेष मापदण्डसहित डिजाइन, निर्माण र मर्मत गर्न रू 50,00,00,000 विनियोजन गरेको छु। खनिज तथा निर्माणजन्य सामग्री उत्खनन, उत्पादन, आपूर्ति र प्रयोगको समग्र नियमन तथा व्यवस्थापनका लागि खानी तथा खनिज प्राधिकरण स्थापना गर्नेछौ। दैलेखमा रहेको पेट्रोलियमको व्यावसायिक उत्पादनका लागि आवश्यक प्रक्रिया शीघ्र अगाडि बढ़ाउनेछौ। धौवादी फलाम उद्योगमा रहेको नेपाल सरकारको शेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्यविधि अघि बढ़ाउनेछौ। वातावरणीय दृष्टिकोणले उपयुक्त देखिएका ठाउँ पहिचान गरी ढुंगा, गिटी, बालुवा उत्खनन तथा प्रशोधन आपूर्ति गर्ने व्यवस्था मिलाउनेछौ। वाणिज्य विश्व बजारमा उल्लेख्य परिमाणमा निर्यात गरी ब्रान्ड स्थापित भइसकेका नेपाली उत्पादनलाई थप सहुलियत प्रदान गर्नेछौं। व्यापार तथा लगानी सहजीकरणका लागि व्यापार तथा औद्योगिक लजिस्टिक गुरू योजना कार्यान्वयनमा ल्याउनेछौ। राष्ट्रिय उत्पादकत्व वृद्धिको गुरू योजना तयार गरी उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रू 1,18,00,00,000 विनियोजन गरेको छु। भैरवामा एकीकृत जाँच चौकी आईसीपीको निर्माण कार्य शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। चाँदनी दोधारामा निर्माणाधीन एकीकृत जाँच चौकी 2 वर्षभित्र निर्माण सम्पन्न गरिनेछ। नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका गलैंचा, कार्पेट, धागो, तयारी कपड़ा, सिमेन्ट लगायतका वस्तु तथा कम तौल उच्च मूल्यका वस्तुको निर्यात अभिवृद्धिका लागि वस्तुगत निर्यात रणनीति तयार गरी कार्यान्वयन गर्नेछौं। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्युचर्स कन्ट्राक्ट गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौ। पेट्रोल पम्पमा न्यूनतम पूर्वाधार सहित ईभी चार्जिङ स्टेशन जडान गर्न प्रोत्साहन गर्नेछौ। नेपाल आयल निगमबाट इथानोल उत्पादन गर्ने उद्योगसँग सम्झौता गरी तोकिएको मूल्यमा खरिद गर्ने ग्यारेन्टी गर्नेछौ। नियामक निकायलाई सुदृढ गरी सबै किसिमका सिन्डिकेट, कार्टेलिङ, कालोबजारी, नाफाखोरी र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नेछौ। उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि रू 8,31,00,00,000 विनियोजन गरेको छु। स्टार्टअप तथा नवप्रवर्तन, स्टार्टअप साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मको रूपमा नेपाल एन्टरप्राइज फेसिलिटी स्थापना गर्नेछौ। प्लेटफर्मले उद्यम सम्बन्धी नीतिगत व्यवस्था, नवीन वित्तीय उपकरणको पहिचान र पहुँच, इन्क्युबेशन सहितको सहयोग सञ्जाल र स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अगाडि बढ़ाउनेछ। कृषि एवं पशुजन्य उद्यम गर्न चाहने 1,000 युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउनेछौ। युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धानको अवसर प्रदान गर्न अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरेको छु। खगोलीय पर्यटन प्रवर्धन गर्न सगरमाथा आधार शिविरमा अब्जर्भेटरी केन्द्र स्थापनाका लागि रकम विनियोजन गरेको छु। विज्ञान, प्रविधि र नवप्रवर्धनका लागि रू 4,00,00,000 र नेपाल एन्टरप्राइज फेसिलिटीका लागि रु 50 करोड विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, सौम्य शक्ति र डायस्पोरा, पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्दै आर्थिक समुन्नतिका लागि सौम्य शक्ति परिचालन गर्नेछौ। आर्थिक, कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोग मार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गर्नेछौ। संयुक्त राष्ट्र संघ लगायत अन्य बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा नेपालको भूमिकालाई सशक्त बनाउनेछौ। क्षेत्रीय सन्निकटताका लागि सुदृढ कूटनीति अगाडि बढाउनेछौ। नेपालको सौम्य शक्ति विस्तारका लागि बुद्ध जन्मभूमि, सर्वोच्च शिखर सगरमाथा, हिमालय श्रृंखला, योग ध्यान, सांस्कृतिक विविधता, शान्तिवादी राष्ट्रको छवि र अन्तर्राष्ट्रिय शान्ति मिशनमा सहभागिता लगायतका विषयहरूको उन्नत प्रसार गर्नेछौ। विदेशस्थित नेपाली नियोगको सशक्तिकरण गरी निर्यात क्षमता, द्विपक्षीय व्यापार तथा लगानी, पर्यटन प्रवर्धन गर्न आर्थिक कूटनीति सबल बनाउनेछौ। संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी एक पटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई मूर्त रूप दिनेछौ। गैर आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्नेछौ। बैंकिङ क्षेत्र, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, बैंकिङ कसूर तथा सजाय ऐनमा समयानुकूल संशोधन गर्नेछौ। विपन्न तथा साना किसानका लागि कर्जा तथा पशुधन कार्यक्रम, साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत सञ्चालन गर्न रकम विनियोजन गरेको छु। बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय कोषमा रहेको रकम हकवालाले दावी गरेको बखत उपलब्ध हुने सुनिश्चित गरी तोकिएको कानूनी प्रक्रियाका आधारमा उत्पादनमूलक कार्यमा परिचालन गर्नेछौ। वाणिज्य बैंक तथा भुक्तानी सम्बन्धी काम गर्ने संस्थाले अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कसँग सम्झौता गर्न सक्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्ट एग्रिगेटर तथा नेशनल पेमेन्ट स्विचलाई प्रभावकारी बनाउनेछौ। पेमेन्ट एग्रिगेटरको नियमनको लागि कानूनी र संस्थागत व्यवस्था गर्नेछौ। सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अभिवृद्धि गर्ने गरी तेस्रो पक्षबाट कर्जाको गुणस्तर मूल्याङ्कन गराउनेछौ। जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई समेत यस कार्यक्रमको लाभग्राहीको रूपमा सहभागी गराउनेछौ। विद्युत खपत बढ़ाउन र प्रदूषण नियन्त्रण गर्न घरायसी प्रयोजनको लागि वाशिङ मेसिन, रेफ्रिजरेटर, भ्याक्युम क्लीनर जस्ता विद्युतीय उपकरण समेत हायर पर्चेसमा खरिद बिक्री गर्न सकिने व्यवस्था मिलाउनेछौं। बीमा धितोपत्र तथा सहकारी, नेपाली बीमा कम्पनीबाट जारी हुने बीमाङ्कको कम्तीमा 20% नेपाल पुनर्बीमा कम्पनीबाट गराउनु पर्ने व्यवस्था मिलाउनेछौ। दीर्घकालीन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बीमा कम्पनीबाट हुने व्यवस्था गर्नेछौ। जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था मिलाउनेछौ। लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमाङ्क रु 10 लाख पुर्याइनेछ। सवारी दुर्घटना कम गर्न सवारी साधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने व्यवस्था गर्नेछौ। दुर्घटना, घातक रोग, ढुवानी लगायतको बीमा अनिवार्य गर्नेछौ। कर्मचारी संचय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोषले संचालन गर्ने सुरक्षण कार्यक्रमको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनी मार्फत गर्ने व्यवस्था मिलाउनेछौ। शहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृति गर्दा अनिवार्य रूपमा बीमा गर्ने व्यवस्था गर्नेछौ। धितोपत्र बजार व्यवस्थापन र कसूर तथा सजाय सम्बन्धी छुट्टै विधेयक संसदमा पेश गर्नेछौ। वित्तीय ट्रस्टीको नियमन गर्न ट्रस्टी विधेयक तर्जुमा गर्नेछौ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अनुगमन र नियमनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका थप प्रभावकारी बनाउनेछौ। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट शोध भर्ना हुने गरी चक्रीय कोषको रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्यालयलाई निरन्तरता दिइनेछ। सुशासन, स्वार्थको द्वन्द सम्बन्धी कानून तर्जुमा गरी नीतिगत भ्रष्टाचार अन्त्य गर्नेछौ। कसूरजन्य सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायलाई एकीकृत सूचना पद्धतिमा आबद्ध गरी असुल उपर, जफत, प्राप्ति तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछौ। निजामती कर्मचारी अस्पतालबाट बहुविशिष्टीकृत सेवा विस्तार गर्न अत्यावश्यक उपकरण जडान र भौतिक संरचना निर्माण गर्नेछौ। हेलो सरकार संयन्त्रलाई सरकार नागरिक संवादको प्लेटफर्मको रूपमा विकास गर्नेछौ। सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गर्नेछौ। राष्ट्रिय परिचय पत्रलाई सार्वजनिक सेवा प्रवाहको आधारभूत परिचय पत्रको रूपमा प्रयोग गर्दै मालपोत, यातायात, राहदानी, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन जस्ता नागरिक सेवासँग सम्बद्ध प्रणालीको सुदृढीकरण गर्नेछौ। बदलिँदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र छङ्दु सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास तथा विशाखापट्टनममा रहेको दूतावासको शाखा खारेज गर्नेछौ। संवैधानिक निकायहरूको कार्य सम्पादन सुदृढ गर्न साधन स्रोत सम्पन्न बनाइनेछ। पछिल्लो चार वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब ₹40,000 देखि ₹1,00,000 माथि कायम हुनेछ। नयाँ तलब स्केल सम्बत 2083 साउन 1 गतेदेखि लागू हुनेछ। कानूनी शासन र राष्ट्रिय सुरक्षा न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्नेछौं। विपन्न तथा दूरदराज क्षेत्रका नागरिकका लागि निशुल्क कानूनी सहायता कार्यक्रम सञ्चालन गर्नेछौं। शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई यथाशीघ्र निष्कर्षमा पुर्याइनेछ। राष्ट्रिय सुरक्षा नीति 2075 को पुनरावलोकन गर्नेछौं। नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै ₹2 अर्ब विनियोजन गरेको छु। ऐतिहासिक गढ़ी र किल्ला संरक्षण गरी पर्यटनसँग आबद्ध गर्नेछौं। नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड़ दिनेछौं। विधि विज्ञान प्रयोगशाला अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौं। नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निवृत्त भ्रहरण शुरू हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गर्नेछौं। सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक फोर्सको रूपमा विकास गर्नेछौ। कारागारको सुदृढीकरण, क्षमता विस्तार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लगिनेछ। विपद प्रति कार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गर्नेछौ। विपद पश्चातको क्षतिपूर्ति, राहत र पुनर्निर्माणका लागि बीमा लगायतका जोखिम हस्तान्तरणका उपकरणहरूको विस्तार गर्नेछौ। संघ प्रदेश र स्थानीय तहबीचको अधिकार जिम्मेवारी र कार्य सम्पादनको दोहोरोपना हटाउन कार्य विस्तृतीकरणको पुनरावलोकन गर्नेछौं। तीन तहबीच विद्यमान दोहोरो करको विवादलाई क्षेत्राधिकारको स्पष्टता र कानूनी सुधार मार्फत समाधान गर्नेछौं। संघीयता सुदृढीकरण र स्थानीय सेवा सुधारका लागि शासकीय नवप्रवर्तन चुनौती फण्ड स्थापना गर्नेछौं। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म माथि उल्लेखित क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयनका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु। आगामी आर्थिक वर्षका लागि कुल खर्च ₹2,124,34 करोड़ विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ ₹1,270,58 करोड़ अर्थात कुल विनियोजनको 59.8%, पूँजीगत तर्फ ₹431,10 करोड़ अर्थात 20.3%, वित्तीय व्यवस्था तर्फ ₹422,64 करोड़ अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढ़ी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट ₹1,405,31 करोड़ र वैदेशिक अनुदानबाट ₹61,74 करोड़ बेहोर्दा ₹657,29 करोड़ न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट ₹247,28 करोड़ परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने ₹410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ। आगामी आर्थिक वर्ष ₹245 अर्ब 89 करोड़ आन्तरिक ऋणको सावा भुक्तानी हुने हुँदा खुद ₹164.11 करोड़ मात्र आन्तरिक ऋण परिचालन हुनेछ। अब नेपालको संविधानको धारा 60 अनुसार वित्तीय हस्तान्तरण सम्बन्धी विवरण पेश गर्दछु। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिश अनुसार आगामी आर्थिक वर्ष 83-84 प्रदेशका लागि ₹61.50 करोड़ र स्थानीय तहका लागि ₹90.20 करोड़ वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छु। प्रदेश र स्थानीय तहमा पूर्वाधार आयोजना कार्यान्वयन गर्ने क्रमशः ₹4.60 करोड़ र ₹8.93 करोड़ समपूरक अनुदान उपलब्ध गराएको छु। साथै प्रदेश र स्थानीय तहमा क्रमशः ₹3.82 करोड़ र ₹9.40 करोड़ विशेष अनुदान छुट्याएको छु। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा क्रमशः ₹39.72 करोड़ र ₹206.08 करोड़ सशर्त अनुदान विनियोजन गरेको छु। प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँडबाट कुल ₹175 अर्ब हस्तान्तरण हुने अनुमान छ। आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड रोयल्टी समेतबाट र वित्तीय हस्तान्तरण गरी प्रदेश र स्थानीय तहमा ₹600 अर्ब भन्दा बढ़ी परिचालन हुने प्रक्षेपण गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म आर्थिक वर्ष 83-84 राजस्व नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। व्यवसाय मैत्री कर नीति, सरल एवं स्पष्ट कर कानून, स्वैच्छिक कर सहभागिता र चुस्त कर प्रशासनको विकास गरी आर्थिक क्रियाकलाप विस्तार गर्न दिइएका उद्देश्य लिएको छु। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा जोड्दै औपचारिक अर्थतन्त्रको विकास गर्ने, स्वचालित प्रविधि मैत्री सदाचारयुक्त र उत्प्रेरित कर प्रशासनको विकास गर्ने, स्वैच्छिक कर सहभागिताको माध्यमबाट राजस्व अभिवृद्धि गर्ने, लागत परिपूरण र तिर्न सक्ने क्षमताको आधारमा गैर कर राजस्व परिचालन गर्ने, लगानी प्रोत्साहन र संरक्षण, सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउन यस्ता सेवाको निर्यातबाट आर्जित आयमा 50% कर छूट दिएको छु। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई कर योग्य आय गणनामा 100% छूट हुने व्यवस्था मिलाएको छु। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क डोमेस्टिक प्रडक्ट प्रमोशन फी लगाएको छु। नाफा नकमाउने गरी स्थापना भएका मित्र राष्ट्रको पूर्ण स्वामित्वका विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था गरेको छु। महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने व्यवस्था मिलाएको छु। परिवर्तित सन्दर्भमा दक्षिण एसियाली व्यापार सम्झौता साफ्टाको संवेदनशील सूचीलाई पुनरावलोकन गर्नेछौं। स्वैच्छिक अनुपालन र करको दायरा विस्तार, दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउ पुर्याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने व्यवस्था गरेको छु। अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छु। इलेक्ट्रिक सवारी साधनमा पीक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था गरेको छु। यस्ता सवारी साधनको स्वदेशमा उत्पादन, चार्जिङ स्टेशन निर्माण, ब्याट्रीको व्यवस्थापनका लागि पैठारू बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छु, क्लीन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी। नेपाली ब्राण्डका मदिराको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्पिरिट उत्पादन तथा म्याचुरेशन कार्यलाई प्रोत्साहित गरिनेछ। आगामी आर्थिक वर्षदेखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रूपमा दर्ता गरी अन्त शुल्कको दायरामा ल्याउने व्यवस्था मिलाएको छु। सुरोटमा करिब 10% र मदिरा तथा बियरमा लाग्ने अन्त शुल्कमा वृद्धि गरेको छु। गैर कर राजस्व परिचालनलाई प्रभावकारी बनाउन छाता कानून ल्याउनेछौं। राजस्व प्रशासनमा आधुनिकीकरण, राजस्व अनुसन्धान विभाग खारेज गरी यसले गर्दै आएका कार्य विषयगत निकाय मार्फत सम्पादन हुने व्यवस्था मिलाउनेछौं। वार्षिक ₹10 करोड़ भन्दा माथि कारोबार गरी विद्युतीय बिजक जारी गर्ने सबै व्यवसायलाई अनिवार्य रूपमा केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गर्नेछौ। साना व्यवसायीलाई विद्युतीय माध्यमबाट भुक्तानी लिन प्रोत्साहन गर्नेछौ। कर परीक्षण गर्नुपर्ने अवधि 3 वर्ष कायम गरेको छु। जोखिममा आधारित कर अनुसन्धान तथा परीक्षणका लागि कृत्रिम बुद्धिमत्ता सहितको ई असेसमेन्ट पद्धतिको विकास गर्नेछौ। डिजिटल अन्तशुल्क टिकटको शुरूआत गर्ने व्यवस्था मिलाएको छु। अन्तशुल्क चुहावट नियन्त्रण गर्न विद्युतीय ट्र्याक एण्ड ट्रेस प्रणालीको शुरूआत गर्नेछौ। भौतिक नियन्त्रणमा आधारित अन्तशुल्क प्रशासनलाई जोखिमको आधारमा क्रमशः स्वयं निष्कासन प्रणालीमा रूपान्तरण गर्ने व्यवस्था मिलाइनेछ। पेपरलेस, फेसलेस र कन्ट्याक्टलेस राजस्व प्रशासनको विकास गर्नेछौ। कर विवरण बुझाउने, भुक्तानी गर्ने, फिर्ता लिने लगायतका सेवाहरू स्वचालित रूपमा प्रवाह हुने व्यवस्था मिलाउनेछौ। कर्मचारीको मनोबल उच्च बनाई राजस्व परिचालन वृद्धि गर्न राजस्व प्रशासनमा कार्य सम्पादन सूचकका आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। एक ठाउँबाट अर्को ठाउँमा वस्तु ढुवानी गर्दा एक भन्दा बढ़ी स्थानीय तहमा लगाइने गरेको निकासी, कवाड़ी लगायत बहुकर लिन पाइने छैन। प्रदेश प्रदेश र स्थानीय तहका कर भुक्तानी गर्दा स्थायी लेखा नम्बर खुलाउनुपर्ने व्यवस्था गर्नेछौ। असल व्यवसायीको सम्मान एवं व्यापार सहजीकरणको लागि अथोराइज बिजनेस पर्सनको पहिचान सहित भन्सारमा ब्लू लेन मार्फत जाँच पास गर्ने व्यवस्था मिलाउनेछौ। कारोबार मूल्यमा आधारित अनलाइन भन्सार जाँच पास प्रणालीलाई थप सुदृढ पारदर्शी र यथार्थपरक बनाउनेछौ। भन्सार जाँच पास पछिको परीक्षण कार्यालयको पुनर्संरचना गर्नेछौ। स्थल मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको सहजीकरणका लागि सबै मूल भन्सार कार्यालयमा सवारी साधनको अस्थायी पैठारी घोषणा गर्ने र शुल्कको भुक्तानी अनलाइनबाट हुने व्यवस्था मिलाइसकेको छु। वैवाहिक पर्यटनलाई प्रोत्साहन गर्न विवाह प्रयोजनका लागि ल्याउने सामान घोषणा, धरौटी लिने र विवाह सकेर फर्कदा धरौटी फिर्ता दिने व्यवस्थालाई स्वचालित बनाउनेछौं। पर्यटकलाई कानून बमोजिम तोकिएको सीमाभित्र परिवर्तीय विदेशी मुद्रा ल्याउन पाउने सरल व्यवस्था गर्नेछौं। प्रविधि मैत्री निगरानी र संयुक्त रूपमा बजार अनुगमनबाट सीमावर्ती क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण गर्नेछौ। अन्तर्देशीय भन्सार प्रशासनसँग माल वस्तु आइपुग्नु अगावै सूचना आदान प्रदान गर्ने सम्झौता थप विस्तार गर्नेछौ। कर सहुलियत, छूट तथा सुविधा। नेपालभित्र कृत्रिम हातखुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छूट दिएको छु। आवासीय भवनको बीमा बापत अधिकतम 10,000 रूपियाँसम्म आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने व्यवस्था मिलाएको छु। विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घर जग्गा रजिस्ट्रेशनको लागि तोकिएको सरकारी मूल्याङ्कनसम्मको रकममा पूँजीगत लाभकर नलाग्ने व्यवस्था गरेको छु। कृषि प्रशोधन उद्योगमा पहिलो 10 वर्षको आयकर पूर्ण रूपमा छूट र कोल्ड स्टोर, प्याकेजिङ तथा टेस्टिङ ल्याब सहितका मेसिनरी उपकरणको आयातमा लाग्ने मूल्य अभिवृद्धि कर छूट हुने व्यवस्था मिलाएको छु। कर परिपालना गर्ने करदातालाई उच्च सम्मान, सुविधा र कार्यप्रणालीमा सरलीकरण गरिनेछ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वर्ष 2081-82 यथार्थ खर्च, चालू आर्थिक वर्ष 2082-83 को संशोधित अनुमान र आगामी आर्थिक वर्ष 2083-84 को स्रोत सहितको व्यय अनुमान यसै साथ पेश गरेको छु। अनुमानित आय व्ययको विवरण अनुसूचीमा उल्लेख गरेको छु। दात्री राष्ट्र र निकायबाट प्राप्त हुने प्राविधिक सहायता र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट परिचालन हुने सहायता सम्बन्धी विवरण समेत यसै साथ पेश गरेको छु। अन्त्यमा यो बजेट राज्य सञ्चालनको नयाँ सोच र संकल्प, आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको राजनीतिक करार कार्यान्वयनको प्रारम्भ बिन्दु हो। सुशासन, मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत यो बजेटले राज्यको भूमिकालाई नियन्त्रक र नियामक मात्र होइन अवसरको सर्जक संस्थाका रूपमा पुनः परिभाषित गर्न खोजेको छ। यो बजेटले ऊर्जा, कृषि, वन, उद्योग, पर्यटन, सूचना प्रविधि र मानव पूँजीलाई आगामी दशकको आर्थिक समृद्धिका संवाहक क्षेत्रका रूपमा अघि बढाई अर्थतन्त्रमा संरचनात्मक सुधारको नयाँ चरण आरम्भ गरेको छ। यस बजेट मार्फत राजकाजमा थिति बसाल्ने, निजी क्षेत्रको आत्मविश्वास पुनस्थापित गर्ने, सार्वजनिक सेवा प्रवाह संयन्त्रलाई प्रविधि अनुकूल र जवाफदेही बनाउने तथा उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामा आधारित नयाँ आर्थिक सुचक्र प्रारम्भ गर्ने आधार तयार गरिएको छ। कर प्रणालीलाई सरल, न्यायोचित र उत्पादनमुखी बनाइएको छ। सार्वजनिक खर्चलाई मितव्ययी र परिणाममुखी बनाइएको छ। सुधार र रूपान्तरणका यी कार्यक्रमहरूको प्रभाव स्वरूप आगामी आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित रहने विश्वास लिएको छु। बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ। सुशासन, सदाचार र समन्यायिक समृद्धिमा केन्द्रित यिनै कार्यक्रमहरूको इमानदारीपूर्ण कार्यान्वयनबाट नै नेपाललाई आगामी 5 वर्षभित्र सुशासित, समुन्नत र स्वाभिमानी राष्ट्रमा रूपान्तरित गर्दै 16 योजना र दिगो विकासका अधिकांश लक्ष्यहरू हासिल हुने विश्वास लिएको छु। बजेट तर्जुमा गर्दा मार्गदर्शन गर्नुहुने सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख, सम्माननीय अध्यक्ष र राजनीतिक दलका नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। बजेट निर्माणका क्रममा रचनात्मक सुझाव, तथ्यपरक विश्लेषण र सहकार्यात्मक सहयोग प्रदान गर्नुहुने माननीय सांसदहरू, निजी क्षेत्र, श्रमिक, किसान, युवा, विकास साझेदार, राष्ट्र सेवक कर्मचारी, विज्ञ समुदाय, संचार जगत तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक आभार व्यक्त गर्दछु।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
2: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845680।

0: Mania,
1: Extreme Energy Drink.
2: Extreme Energy Drink.
3: Time check. अहिले ठीक 6 बजेको छ.
4: Extreme Energy Drink. Taste the difference. Feel the energy.
5: मसंग दे पिम 95 मेगाहर्ट्ज.
6: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै मदन पौड्यालको स्वागत छ. नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट.
7: आउँदो आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब बराबरको बजेट सार्वजनिक. 10 लाख रूपियाँसम्मको व्यक्तिगत आयमा कर छूट. 31 सरकारी निकाय खारेज र 18 वटाको पुनर्संरचना गरिने.
6: बजेट मार्फत 360 वस्तुको अन्त शुल्क खारेज. औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घट्यो. कर्मचारीको तलब बढ़्यो. सम्पत्ति शुद्धिकरण सम्बन्धी गिरेलिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने घोषणा.
7: गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम. सगरमाथामा सफल आरोहणको 73 वर्ष. आकर्षण बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण.
8: जति मानिसहरूको आकर्षण बढ्छ उति नै धेरै म्यानेजमेन्टको चुनौतीहरू पनि बढ्दछ.
6: इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी. पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई.
7: र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल चौथो. आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान र गुजरात खेल्दै.
9: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना.
10: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11मा भर्ना खुल्यो.
9: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा.
10: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
9: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला.
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ. समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
8: जति मानिसहरूको आकर्षण बढ्छ उति नै धेरै म्यानेजमेन्टको चुनौतीहरू.
6: नेपाल दर्पणमा अब खबरको सिलसिला. सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट ल्याएको छ. अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नुभयो. सरकारले आउँदो आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको हो. चालू खर्च 12 खर्ब 70 अर्ब 58 करोड़ अर्थात 59.8%, पूंजीगततर्फ 4 खर्ब 31 अर्ब 10 करोड़ र वित्तीय व्यवस्थापनतर्फ 4 खर्ब 22 अर्ब 24 करोड़ रूपियाँ अर्थात विनियोजन गरिएको छ. बजेट बिहोर्ने स्रोत मध्ये राजस्वबाट 14 खर्ब 5 अर्ब 31 करोड़, वैदेशिक अनुदानबाट 61 अर्ब 64 करोड़, त्यसै गरी वैदेशिक ऋणबाट 2 खर्ब 47 अर्ब रूपियाँ जुटाइने भएको छ. आन्तरिक ऋणबाट 4 खर्ब 19 अर्ब बिहोरिने भएको छ. चालू आर्थिक वर्षमा सरकारले 19 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँ बराबरको बजेट विनियोजन गरेको थियो. बजेट मार्फत सरकारले करका दरमा वृहत पुनरावलोकन गरेको छ। प्रति व्यक्ति आयकर छूट दोब्बर गरी 10 लाख पुगेको छ। 10 लाख रूपियाँसम्मको व्यक्तिगत आयमा कर छूट घोषणा गरिएको हो। त्यस्तै 360 वस्तुको अन्त शुल्क खारेज गरेको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले विभिन्न 11 तहको भन्सार दर 7 तहमा सीमित गरेको पनि घोषणा गर्नुभएको छ। त्यस्तै 31 सरकारी निकाय खारेज हुनेछन्। 18 निकायको पुनर्संरचना गरिने भएको छ। यी सुधारका कदमबाट 20 अर्ब रूपियाँ बचत हुने अर्थमन्त्रीले बताउनु भएको छ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थाको सहजीकरण गरिने आजको बजेट वक्तव्यमा उल्लेख छ। सरकारले बजेट वक्तव्य मार्फत 273 प्रकारको कच्चा पदार्थमा भन्सार दर घटाएको छ। अर्थमन्त्री वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महसूल घटाएको उल्लेख गर्दै औद्योगिक कच्चा पदार्थको भन्सार महसूल तयारी वस्तुको भन्दा कम्तीमा 1 तह कम हुने गरी 273 प्रकारको कच्चा पदार्थमा भन्सार दर घटाएको जानकारी दिनुभयो। सरकारले आउँदो आर्थिक वर्षदेखि पूँजीगत लाभ करलाई अन्तिम करका रूपमा घोषणा गरेको छ। शेयर कारोबारमा लाभ भएको अवस्थामा लगानीकर्ताले तिर्ने पूँजीगत लाभ कर तिरेपछि थप कर नलाग्ने घोषणा गरेको हो। त्यस्तै गरी सरकारले नेपाल टेलिकमको 66% शेयर मात्र सरकारसँग कायम राखी बाँकी शेयर नागरिक स्तरमा बिक्री गर्ने भएको छ। सरकारले विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्धनलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ। एआईको क्षेत्रमा लगानी गरिने भएको छ। सरकारले काठमाण्डको सिउचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने घोषणा गरेको छ। त्यसै गरी अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालन सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र कृषिलाई प्राथमिकताका साथ बजेटले समेटेको छ। सरकारले ठूला किसानलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ र न्यूनतम 2 करोड़सम्म पूँजी लगानी गर्ने किसानलाई 40% प्रोत्साहन अनुदान दिने पायलट कार्यक्रम सञ्चालन गरिने आउँदो आर्थिक वर्ष 83-84 बजेट वक्तव्यमा उल्लेख छ। रासायनिक मलका लागि 32 अर्ब 46 करोड़ रूपियाँ विनियोजन भएको छ। चालू आर्थिक वर्षमा रासायनिक मलको बजेट 28 अर्ब हाराहारी रहेको थियो।
0: सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न दिने घोषणा गरेको छ। सरकारले भिजन काठमाण्डुको 2040 दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा समेत गरेको छ। त्यसक्रममा अण्डरपास, ओभरपास, विद्युतीय तार भूमिगत, खोला, खुला क्षेत्र विकास सहितका योजना एकीकृत रूपमा गरिने अर्थमन्त्री वाग्लेले बताउनुभयो। सरकारले सड़क र शहरी विकाससँग सम्बन्धित आयोजना र कार्यक्रमका लागि 2 खर्ब 86 अर्ब रूपियाँ बराबर बजेट विनियोजन गरेको छ। सरकारले आउँदो वर्षमा 1000 किलोमिटर सड़क कालोपत्री गर्ने घोषणा गरेको छ। साथै 200 सड़क पुल निर्माण गरिने अर्थमन्त्रीले घोषणा गर्नुभयो। पूर्व पश्चिम राजमार्ग 4 लेनमा विस्तार गर्ने काम 5 वर्षभित्र सम्पन्न गरिने भएको छ। हुलाकी राजमार्गलाई 4 अर्ब 65 करोड़ रूपियाँ विनियोजन गरिएको छ। कर्णाली राजमार्गलाई 1 अर्ब र मध्य पहाड़ी लोकमार्गलाई 2 अर्ब 16 करोड़ रूपियाँ विनियोजन गरिएको छ।
6: दलित बाल बालिकाले पाउने बाल पोषण भत्ता दोब्बर बनाइएको छ भने महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गरिने भएको छ। अहिले मासिक 500 रूपियाँ रहेको दलित बाल बालिकाले पाउने भत्ता मासिक 1000 रूपियाँ पुर्याइएको छ। सरकारले सामाजिक सुरक्षा स्वैच्छिक अभियान पनि चलाउने भएको छ। सामाजिक सुरक्षामा 1 खर्ब 20 अर्ब रूपियाँ बराबर बजेट विनियोजन भएको छ। अर्थमन्त्री डाक्टर सोणिम वाग्लेले नेपाललाई सड़क बाल बालिका मुक्त घोषणा गर्ने समेत बताउनुभयो। त्यस्तै 3 वर्षमा 90% नागरिक स्वास्थ्य बीमाको दायरामा ल्याउने सरकारले लक्ष्य राखेको छ। नेपाल औषधि लिमिटेडलाई सक्षम बनाइने र स्वास्थ्य सेवामा फड्को मार्ने अर्थमन्त्री वाग्लेले बजेट भाषणमा घोषणा गर्नुभएको छ। सरकारले निशुल्क वितरण गर्ने मध्ये 25 प्रकारको औषधि नेपालमा नै उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको हो। सरकारले 7 प्रदेशको सरकारी अस्पताललाई विशिष्टीकृत स्वास्थ्य केन्द्रका रूपमा रूपान्तरण गर्ने घोषणा पनि गरेको छ।
0: सरकारले सरकारी कर्मचारीको तलब वृद्धि गरेको छ। भत्ता निरन्तरता सहित शुरू स्केलमा 10% वृद्धि र 10% प्रोत्साहन सहित खुद 21% वृद्धि गरिएको अर्थमन्त्रीले घोषणा गर्नुभएको छ। न्यूनतम पारिश्रमिक अब 40,000 र अधिकतम 1 लाख माथि हुने अर्थमन्त्री वाग्लेले घोषणा गर्नुभयो। विगत 4 वर्ष यता कर्मचारीको तलब बढ़ेको थिएन। बढ़ेको नयाँ तलब स्केल साउन 1 गतेदेखि लागू हुनेछ। सरकारले औपचारिक क्षेत्रका श्रमिकको सरकारले अनौपचारिक क्षेत्रका श्रमिकको सिपलाई औपचारिक सिपको मान्यता दिने घोषणा पनि गरेको छ। पूँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गरिने भएको छ। नव उद्यम स्टार्टअप नवपरिवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने उल्लेख छ। शिक्षामा प्रणालीगत सुधार र उच्च शिक्षाको कोटामा वृद्धि गरिने घोषणा गरिएको छ। शिक्षकको क्षमता परीक्षण गर्ने उल्लेख छ। नवपरिवर्तन र सिपमूलक शिक्षा केन्द्रित हुने घोषणा अर्थमन्त्रीले गर्नुभयो। सरकारले शिक्षा क्षेत्रका लागि 2,18,30,00,00,00 रूपियाँ बजेट विनियोजन गरेको छ। सरकारले महिलाका लागि सीसी क्यामेरा सहितको ब्लू बस सेवा सञ्चालनको घोषणा गरेको छ। त्यस्तै सरकारले आउँदो वर्ष खेलकुद क्षेत्रका लागि 4,03,00,00,00,00 रूपियाँ बजेट विनियोजन गरेको छ।
6: यस्तै अर्थमन्त्री वाग्लेले बजेट पेश गर्दै नयाँ जनादेशले असाधारण जिम्मेवारी सुम्पिएको बताउनु भएको छ। वहाँले यो बजेटले अर्थतन्त्र बदल्ने दावी समेत गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने पनि बताउनु भएको छ। लगानी प्रक्रिया छिटो पारदर्शी र झन्झटमुक्त बनाउन लगानी एक्सप्रेस अवधारणा कार्यान्वयन गर्ने सरकारले घोषणा गरेको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत क्षेत्रीय सन्तुलित विकास, कृषि पुनरुत्थान, पर्यटन प्रवर्धन तथा लगानी मैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ। त्यस्तै नेपाललाई युरोपेली संघ यूको कालो सूचीबाट हटाउन आउँदो पुषभित्र नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गरिने भएको छ। अर्थमन्त्री वाग्ले नेपाललाई यूको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न पुषभित्र प्राधिकरणको पुनर्संरचना गरी नियामक र संचालकको पृथक भूमिका स्थापित गर्ने बताउनुभयो। गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलन, त्यसपछि भएको प्रतिनिधि सभा सदस्य चुनावपछि बनेको झण्डै दुई तिहाई बहुमत प्राप्त नयाँ सरकारको यो पहिलो बजेट हो। यसपटक यसअघि जस्तो झोलामा नभई नेपाली कागजको फाइलमा बजेट समेटिएको छ। बजेट संसदमा पेश गर्नुअघि आज दिउँसो बसेको मन्त्री परिषद बैठकले बजेट पारित गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाह आजको संसद बैठकमा उपस्थित हुनुभयो। संवैधानिक व्यवस्था अनुसार संघ सरकारले हरेक वर्ष जेठ 15 बजेट प्रस्तुत गर्दै आएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। सगरमाथा आरोहणमा आकर्षण बढेसँगै व्यवस्थापन चुनौती बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 0556-94-333-493-555।
15: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
16: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आउँदो आर्थिक वर्षका लागि 21,24,00,00,000 बराबरको बजेट सार्वजनिक, 10,00,000 रूपियाँसम्मको व्यक्तिगत आयमा कर छूट, 31 सरकारी निकाय खारेज र 18 पुनर्संरचना गरिने बजेट मार्फत 360 वस्तुको अन्त शुल्क खारेज, औद्योगिक कच्चा पदार्थमा भन्सार महसूल घट्यो, कर्मचारीको तलब बढ़्यो, सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रेलिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने घोषणा, मन्त्री बालेन्द्र शाह पनि आजको संसदमा उपस्थित लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगमा अपेक्षा पूरा नहुने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टोडी खेलमा आज भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधार सहित राज्य सत्ताको चरित्र, राजनैतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। नवयुवा आन्दोलन र उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधि सभा चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको उल्लेख गर्दै उहाँले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढ़ाउने निर्णय गरेको बताउनुभयो। गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिएको छ। सैनिक मञ्च टोडी खेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुभयो, तर विशेष समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नु भएन। गणतन्त्र दिवसको अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोड़िएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण समारोहमा सहभागी हुनु भएन। पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। गणतन्त्र स्थापनाको 18 वर्ष पूरा भएको छ। गणतन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा छ।
6: आज सगरमाथा दिवस। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको सम्झनामा आज विभिन्न कार्यक्रम गरिएको छ। सन् 1953 मे 29 तारीकमा न्यूजील्याण्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। सगरमाथा सफल आरोहणको 73 वर्ष पुग्दा सगरमाथा आरोहणमा विश्वकै आकर्षण बढ़दै गएको छ। सगरमाथा आरोहणमा आकर्षण बढ़दै गएसँगै यसको संरक्षण आरोहणमा चुनौती पनि देखिएका छन्। सगरमाथामा फोहोर थुप्रिदो छ। साथी सम्झना महर्जनले सगरमाथा आरोहणमा आकर्षण र चुनौतीबारे सगरमाथा आरोही तथा नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्ष मिङमा ग्याम्बु शेर्पासँग कुराकानी गर्नुभएको छ।
8: सगरमाथा आरोहणमा नेपाल लगायत विश्वको पर्वतारोही क्षेत्रमा रहेको मानिसहरू बढ्नु नेपालको लागि एकदमै राम्रो सुनौलो अवसर पनि हो, तर चुनौती भनेको प्राकृतिक रूपमा बढ्दो तापक्रम क्लाइमेट चेन्जको इस्युले गर्दाखेरि भनेको समयमा समिट नहुने, एटेम्प गरेको समिट डेटमा पनि कतिपय स्नोफलको कारणले, कतिपय हावाको कारणले गर्दा, वेदरको कारणले गर्दा नहुने कारणहरू पनि त्यत्तिकै बढ्दो छ। र चुनौती जति मानिसहरूको आकर्षण बढ्छ उति नै धेरै म्यानेजमेन्टको चुनौतीहरू पनि बढ्दो छ।
14: चौथो आधार शिविरमा चाहिँ उद्धार टोली चाहिँ जुन सहायता तैनात गर्नुपर्ने थियो तत्काल रेस्क्यूको लागि, त्यसको लागि चाहिँ के कठिनाई छ र कस्तो खालको व्यवस्था हुनु जरुरी छ?
8: आजको दिनसम्म भन्ने भने सगरमाथा क्षेत्र र कुनै पनि नेपालीमा रेस्क्यू टिमको अग्रिम व्यवस्थापन गर्ने र भएको छैन, र जतिखेर इमर्जेन्सी सिचुएसन आउँछ तत्कालीन अवस्थामा जो पर्वतारोहण क्षेत्रमा लागेको छ, जुन हिमालमा पर्वतारोहण छ त्यही क्षेत्रमा भएको पर्वतारोहणहरूलाई बन्दोबस्त गरेर रेस्क्यू गर्ने कल्चर छ, त्यो पनि आगामी दिनहरूमा त्यसलाई व्यवस्थापन गर्ने ठूलो चुनौतीको
14: यो व्यवस्थापन गर्ने जिम्मेवारी चाहिँ कसको हो त?
8: हरेक यसमा राज्य पक्ष र प्राइभेट सेक्टर विज्ञ टोलीको सबै संयुक्त रूपमा एउटा रेस्क्यू टिम बनायो भने चाहिँ प्रभावकारी हुने देखिन्छ।
14: कस्ता खालका नीतिगत सुधारहरूको चाहिँ अपेक्षा गर्नुभएको छ?
8: उदाहरणको लागि सगरमाथाको प्रत्येक एउटा टिममा $4,000 चाहिँ गार्बेज डिपोजिटको नाममा रहन्छ। पर्वतारोहण सकिसकेपछि त्यसमा सगरमाथा पोल्युसन कमिटी SPCC ले क्लिन चिट दिन्छ, जसले चाहिँ सगरमाथामा फोहोर गरेको छैन भन्ने अर्थ राख्छ, र सरकारी तहबाट खटेको लेजन अफिसर भनिन्छ, एलो भनिन्छ, जसले चाहिँ निगरानी गर्छ र एउटा टिमको तर्फबाट ग्रुप लिडर पनि हुन्छ। हरेक जिम्मेवारी ठाउँबाट जिम्मेवारी मानिसहरू हुन्छ, उहाँहरूको एउटा क्लिन चिट प्रसाद चाहिँ त्यो गार्बेज डिपोजिट पनि रिटर्न हुन्छ। त्यो खालको नीतिले चाहिँ सगरमाथामा फोहोर छैन भन्ने बुझिन्छ जुन चाहिँ पेपरबाट, तर रियालिटीमा सगरमाथामा फोहोर छ। तर त्यो नीतिलाई परिवर्तन गरेर गार्बेज डिपोजिट होइन कि गार्बेज फीको रूपमा परिवर्तन गरेर गार्बेज फी उर्छ, त्यसले चाहिँ सगरमाथामा क्षेत्रमा काम गर्ने कामदारहरूलाई फोहोर पर केजीको दरले किन्ने खालको वातावरणको नीति निर्माण भयो भने सगरमाथामा एक वर्षमा त भन्न सकिँदैन तर कम्तीमा पनि 3 वर्षदेखि 5 वर्षसम्म सगरमाथामा फोहोर रहँदैन, त्यो पैसामा परिवर्तन हुन्छ र रियालिटीमा सगरमाथा सफा पनि हुन्छ।
14: यसमा चाहिँ सबैको कस्तो खालको सहकार्य चाहिँ जरुरी देख्नुहुन्छ?
8: यसमा नीतिगत सुधार हुनु नम्बर वान र सम्बन्धित क्षेत्रमा काम गर्ने कामदार र व्यवसायीको रूपताबाट चाहिँ यो सगरमाथा सरसफाईको कुरा एउटा व्यावहारिक रूपमा रिजल्ट देखिने गरिकन यो कार्यलाई अगाडि बढाउन सकिन्छ। नीतिगतता कार्यक्रममा अहिलेको सरकारले नीतिगतता कार्यक्रममा थुप्रै पर्यटन भन्ने शब्द र पर्यटनमा थुप्रै चासोको क्षेत्रहरू देखाएको छ र आगामी दिनमा पर्यटन क्षेत्रमा लगानी पनि बढ्ने देखिन्छ र सगरमाथाको सरसफाईको कुरा होस्, रेस्क्यू व्यवस्थापनको कुरा होस्, सबै कुराले अहिलेको सरकारले चाहिँ रिजल्ट देख्ने गरी काम गर्छ भन्ने म पूर्ण विश्वासको छु।
0: उहाँ हुनुहुन्थ्यो सगरमाथा आरोही तथा नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्ष मिङमा ग्याबु शेर्पा। फेरि पनि खबरकै सिलसिला, सरकारले देशभरबाट 14 उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। आज राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनै 2,00,000 रूपियाँ पुरस्कार सहित उत्कृष्ट 14 किसानलाई सम्मान गर्नुभएको हो। सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनौट गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेशामा थप ऊर्जा, उत्साह र मनोबल बढ़ाएको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ।
6: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
9: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
10: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
10: हाम्रा सेवाहरू
9: ओपीडी सेवा,
10: विशेषज्ञ ओपीडी सेवा,
9: निशुल्क औषधि वितरण,
10: सशुल्क फार्मेसी सेवा,
9: फिजियोथेरापी सेवा,
10: अकुपंचर सेवा,
9: योग परामर्श सेवा,
10: क्रियाकल्प सेवा,
9: पूर्व कर्म पञ्चकर्म सेवा,
10: छार सूत्र सेवा,
9: जलौका सेवा,
10: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
9: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
10: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
17: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। आज दिउँसो कोशी र बागमती प्रदेशको तराई भागमा थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित पानी परेको छ। सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भागको एक दुई ठाउँमा ठूलो पानी परेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको तराई र पहाड़ी भागमा थोरै ठाउँमा हावाहुरी पनि चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविदका अनुसार आज राति कुनै कुनै ठाउँमा ठूलो वर्षा तथा असिनासहित पानी पर्ने सम्भावना छ। साथै राति तराई र पहाड़ी क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना पनि छ। हिजो बेलुका र गइराती पनि काठमाडौँ उपत्यकासहित केही ठाउँमा ठूलो पानी परेको थियो, थोरै ठाउँमा हावाहुरी पनि चलेको थियो। भोलि देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, सुदूरपश्चिम, मधेश प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। देशका तराई र पहाड़ी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। पर्सि आइतबार बेलुकादेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदको अनुमान छ।
6: कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बस्दै आएका 602 नेपाली नागरिकको जरिवाना शुल्क मिना गरेको छ। थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको

0: नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ, जरिवाना र कैद सजाय समेत हुन सक्ने दूतावास जनाएको छ।
1: उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच पार्टी समायोजन भएको छ। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री नदीराम परियारले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा सहमतिका सात बुदा उल्लेख छन्। दुवै पक्षबीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढ़ाउने सहमति भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाण्डुमा आज भएको कार्यक्रममा दुई पार्टीबीच एकताको सहमति भएको घोषणा समेत गर्नुभएको छ।
0: मानव अधिकार तथा शान्ति समाजले गणतन्त्र दिवसको अवसरमा सरकार, संसद र न्यायालयको ध्यान आकर्षण गराउँदै आज काठमाण्डुमा प्रदर्शन गरेको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढ़ीकरणका लागि समाजले राज्यका तीनवटै प्रमुख अंगलाई खबरदारी गरेको हो। समाजकी सभापति रेणुका पौडेलले विगतका सरकार असफल हुनुका कारणबाट पाठ सिक्दै वर्तमान सरकारलाई सजग रहन आग्रह गर्नुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको छ। यद्यपि उपराष्ट्रपति भान्सले युद्धबारे सम्झौता हुनु अघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको बताउनु भएको बीबीसीले जनाएको छ। सम्झौतामा युद्ध विरामलाई 60 दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यका बारेमा वार्ता शुरू गर्ने उल्लेख छ। यसअघि हिजो अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एक खाले ढाँचामा सहमति भएको बताएका बीबीसीले जनाएको छ। तर यसबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले स्वीकृति दिइसकेका छैनन्। इरानी अधिकारी समाचार संस्था तस्मिनले यो सम्झौतालाई अन्तिम रूप नदिएको वा पुष्टि नभएको भनेर लेखेको छ। अमेरिकी राष्ट्रपति भान्सले अहिलेसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो। गएको अप्रेल महिनाको शुरूमा युद्ध विराम सहमति भएको थियो र त्यसबेलादेखि अमेरिका र इरानले दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसैबीच अमेरिका र इरानले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई प्रभावित गरेको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्य पूर्वमा तनाव कायमै छ।
0: अब खेल खबर। सरकारले आउँदो आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि 4.3 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आज बजेट प्रस्तुत गर्दै खेलकुद क्षेत्रका लागि 4.3 अर्ब रूपियाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।
1: काभा महिला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानको लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आज भएको खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-23 र चौथो सेट 25-22 जित्यो। नेपालले तेस्रो सेट 25-15 जित्यो। यो सँगै भारतले तेस्रो स्थानमा रहेर काँस्य पदक जितेको छ। नेपाल चौथो स्थानमा रह्यो। घरेलु मैदानमा आयोजना भएका पछिल्ला 3 प्रतियोगितामा नेपाल पहिलो पटक पदकविहीन भएको हो। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल न्यू चण्डीगढमा बेलुका 8:15 शुरू हुनेछ। इलिमिनेटर खेलमा राजस्थानले सनराइजर्स हैदराबादलाई 47 रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। त्यस्तै पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीले गुजरातलाई 92 रनले हराउँदै फाइनलमा पुगिसकेको छ। पहिलो क्वालिफायरमा पराजित गुजरातले आज दोस्रो क्वालिफायर खेल्न लागेको हो। आजको विजेताले उपाधिका लागि साबिक विजेता आरसीबीसँग खेल्नेछ। फाइनल खेल पर्सि आइतबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हुनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आउँदो आर्थिक वर्षका लागि 21.24 अर्ब बराबरको बजेट सार्वजनिक। 10 लाख रूपियाँसम्मको व्यक्तिगत आयमा कर छूट। 31 सरकारी निकाय खारेज र 18 पुनर्संरचना गरिने।
0: बजेट मार्फत 360 वस्तुको अन्तशुल्क खारेज। औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घट्यो। कर्मचारीको तलब बढ़्यो। सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रेलिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने घोषणा।
1: गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम। सगरमाथामा सफल आरोहणको 73 वर्ष। आकर्षण बढ़ेसँगै व्यवस्थापन चुनौतीपूर्ण।
0: इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी। पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई।
1: र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल चौथो। आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान र गुजरात खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास चापागाई र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Sonia.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
5: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठिक अगाडि।
6: सूर्य काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
7: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
6: धन्यवाद काका।
7: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
6: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
7: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
6: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
7: हजुर हजुर,
6: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
8: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: नमस्कार, रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org मा साँझ 6:35 बजेको मर्स्याङ्दी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज गणतन्त्र दिवस। गणतन्त्रका लागि आवेदन आन्दोलन गरेका राजनैतिक दलहरूमै देखिएन उत्साह। लमजुङमा सार्वजनिक तथा सरकारी जग्गामाथिको अतिक्रमण हटाउने अभियान प्रभावकारी कार्यान्वयन हुन सकेन। बेसेसर स्थित रेडियो चौतारी 15 वर्षमा प्रवेश। स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा खाद्यान्न सहयोग र निर्माण

गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगको रूपमा स्थापित भएको थियो। जिल्ला स्तरका कुनै कार्यक्रम नभए पनि हाल प्रदेश र केन्द्रीय रूपमा भने गणतन्त्र दिवसको अवसरमा औपचारिक कार्यक्रम भएका छन्। एकीकृत सेवा कार्यालय लमजुङले गणतन्त्र दिवसको अवसर पारेर भक्ति नमूना माध्यमिक विद्यालयका फरक क्षमता भएका विद्यार्थीहरूलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेको छ। शुक्रबार आयोजित एक कार्यक्रमका बीच कार्यालयले करिब 20,000 रूपियाँ बराबरको सामग्री हस्तान्तरण गरेको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनाल प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रज्ञा अधिकारीले फरक क्षमता भएको विद्यार्थीहरूको शिक्षा आत्मविश्वास र प्रतिभा विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता सहयोगले विद्यार्थीहरूका लागि थप उत्साहित बनाउने विश्वास व्यक्त गर्नुभयो। त्यसै गरी विद्यालयका प्रधानाध्यापक ओम भुजेलले फरक क्षमता भएका विद्यार्थीहरूको सिकाई तथा अतिरिक्त क्रियाकलापमा सहयोग पुग्ने गरी सामग्री प्रदान गरेकोमा एकीकृत सेवा कार्यालयप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल उच्च बनाउनुका साथै विद्यालयको शैक्षिक वातावरणलाई समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो। एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख मीता कुमारी थापाले फरक क्षमता भएका विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राख्दै सामग्री वितरण गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। कार्यालय प्रमुख मीता कुमारी थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख जितेन्द्र कुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो। यसैबीच गणतन्त्र दिवसकै अवसरमा लमजुङका राइनसमा खुल्ला रक्तदान कार्यक्रम पनि भएको छ। प्रदेश अस्पताल लमजुङको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी चक्रतीर्थ उपशाखा र स्थानीय चक्रतीर्थ युवा क्लबको आयोजनामा राइनस 4-7 BC कार्यक्रम भएको हो। कार्यक्रममा 16 जनाले रक्तदान गरेका थिए। संकलन गरिएको रगत प्रदेश अस्पतालमा ल्याइएको छ। गणतन्त्र दिवसको अवसर पारी प्रदेश अस्पताल लमजुङले महिलाहरूको पाठीघरको मुखको क्यान्सर सम्बन्धी निशुल्क परीक्षण पनि गरेको छ। बेसीसर स्थित अस्पतालमा शुक्रबार एक दिनका लागि निशुल्क परीक्षण सेवा दिएको हो। शिविरमा 53 जनाले सेवा लिएको अस्पतालले जनाएको छ। त्यसै गरी गणतन्त्र दिवसकै अवसरमा बेसीसर स्थित युवाहरूको संयोजनामा भीमसेन स्थानमा दीप प्रज्वलन कार्यक्रम पनि भएको छ। स्थानीय युवाहरूले गणतन्त्र दिवस मनाउने सन्दर्भमा स्वस्फूर्त रूपमा दीप प्रज्वलन गरेका हुन्। लमजुङ जिल्लामा सार्वजनिक तथा सरकारी जग्गामाथिको अतिक्रमण हटाउने अभियान शुरू गर्ने विषयमा प्रशासन र स्थानीय तह सक्रिय देखिए पनि प्रभावकारी कार्यान्वयन अझै हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालय लमजुङले स्थानीय तहहरूलाई पत्र लेख्ने र पालिकाले सूचना जारी गर्ने बाहेक अन्य काम हुन नसकेको हो। गत वैशाख महिनामा प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरूको बैठकले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण डिजिटल अभिलेख तयार गर्दै अवैध कब्जा हटाउने तथा नयाँ अतिक्रमण कडाईका साथ रोक्ने निर्णय गरेको थियो। बैठकको निर्णय नम्बर 4 अवैध कब्जा हटाउने अभियान तत्काल प्रारम्भ गर्ने उल्लेख भए पनि हालसम्म प्रशासनले स्थानीय तहलाई पत्रचार गर्ने बाहेक ठोस कदम चाल्न सकेको छैन। यद्यपि जिल्लाका स्थानीय तहहरूले भने पछिल्लो समय सार्वजनिक सम्पत्ति संरक्षण अभियानलाई सहयोग गर्न सूचना जारी गरेका छन्। बेसीसहर नगरपालिका, सुन्दर बजार नगरपालिका र राइनस नगरपालिका छुट्टा छुट्टै सूचना जारी गर्दै सार्वजनिक तथा सरकारी जग्गामा बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएका छन्। बेसीसहर नगरपालिकाले बाटो, कुलो, पोखरी, मसानघाट, गोसनन लगायतका सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको घर, टहरा तथा अन्य संरचना 35 दिनभित्र हटाउन आग्रह गरेको छ। नगरपालिकाले अटेर गरे कानून अनुसार डोजर लगाएर हटाइने र त्यसको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असूल गर्ने चेतावनी दिएको छ। साथै सार्वजनिक जग्गा मिचिएको जानकारी प्रमाणसहित वडा कार्यालय वा नगरपालिकामा उपलब्ध गराउन नगरवासीलाई आह्वान गरिएको छ। सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने नगरपालिकाले जनाएको छ। त्यसै गरी
माइनस नगरपालिकाले पनि सार्वजनिक जग्गामा बनाइएको अनाधिकृत घर टहर हटाउन चेतावनी दिएको छ। समयमै संरचना नहटाए कानून बमोजिम हटाइने र खर्च अतिक्रमणकर्ताबाटै असूल गरिने जनाएको छ। साथै मुख्य तथा शाखा सड़कमा निर्माण सामग्री वा पसलका सामान राखेर

0: आवागमन अवरूद्ध नगर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ। अटेर गरी सामग्री नियन्त्रणमा लिएर कार्यवाही गर्ने चेतावनी समेत दिएको छ। पछिल्लो समय लमजुङका स्थानीय तहहरूले सार्वजनिक सम्पत्तिको संरक्षण, सड़क अतिक्रमण नियन्त्रण तथा अव्यवस्थित बस्ती व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिरहेका छन्। मध्य नेपाल नगरपालिकाले पनि यस्तै सूचना छिट्टै जारी गर्ने तयारी गरेको जनाएको छ। यसअघि मर्सेङ्गी गाउँपालिकाले समिति गठन गरी सार्वजनिक जग्गामा बनेका संरचना खोजी तथा हटाउने अभियान शुरू गरिसकेको छ। त्यस्तै कोलसुथार, दोर्दी र दूधपोखरी गाउँपालिकाले पनि अनौपचारिक रूपमा अतिक्रमण हटाउन निर्देशन दिँदै आएका छन्। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
0: बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
0: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
1: बेसीसहर नगरपालिका, लमजुङ।
2: स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद। लमजुङ एजुकेशन सेन्टर र सुबारू कन्सल्टेन्सीको संयुक्त आयोजनामा लमजुङ जिल्ला स्तरीय मावि एकल छात्र छात्रा ब्याडमिन्टन प्रतियोगिता 2083
3: मावि तह कक्षा 9 देखि 12 सम्म हाल यसै परीक्षा दिएको तथा कक्षा 12 को परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि सहभागी हुन पाउनेछन्। तर विद्यालयको सिफारिश अनिवार्य आवश्यक हुनेछ।
2: पुरस्कारहरू छात्र छात्रा दुवै तर्फ। प्रथम पुरस्कार नगद रु 6,000 मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार नगद रु 4,000 मेडल र प्रमाण पत्र। तृतीय पुरस्कार नगद रु 2,000 मेडल र प्रमाण पत्र।
3: कार्यक्रम हुने मिति 2083 जेठ 15 र 16 गते। स्थान बेसीसहर 8 फिटनेस कम्प्लेक्स कबाड हल। टीम दर्ता अन्तिम मिति 2083 जेठ 13 गते बेलुका 5 बजेसम्म। टीम दर्ता निशुल्क रहेको छ।
2: थप जानकारीका लागि कर्ण गुरुङ 9560602900, राजकुमार धिताल 9461052091, विनोद तामाङ 9560303366।
4: गुड मर्निङ मिस।
5: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
6: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
5: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
7: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
8: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं। मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय पुछो।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको गाउँ शहर स्थित लमजुङ दरबारको पुननिर्माण कार्य 15 महिनापछि पुनः शुरू भएको छ। लामो समयदेखि अल्पत्र अवस्थामा रहेका दरबारमा गत वैशाख 20 गतेदेखि पुननिर्माण गतिविधि अघि बढ़ाइएको हो। 2081 माघ महिनादेखि निर्माण कार्य ठप्प बनेको दरबारमा बजेट अभाव, नयाँ टेण्डर प्रक्रिया र प्रशासनिक ढिलाइका कारण काम रोकिएको थियो। अहिले पुरातत्व विभाग मार्फत नयाँ ठेक्का प्रक्रिया सम्पन्न भएपछि पुननिर्माणले गति लिन थालेको हो। पुरातत्व विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार चालू आर्थिक वर्षमा विनियोजित बजेट अनुसारको काम सम्पन्न गर्न निर्माण कम्पनीले जरिवाना तिरेर समेत काम गर्न पाउने व्यवस्था गरिएको छ। वहाँले काठमाडौँ स्थित A1 कम्पनीले करिब 42 लाख रूपियाँ ठेक्कामा लिएर निर्माण कार्य अघि बढ़ाएको जानकारी दिनुभयो। हाल दरबार क्षेत्रमा पुराना र नयाँ काठ छुट्याउने, केही पर्खाल पुननिर्माण गर्ने तथा संरचनाको संरक्षणसँग सम्बन्धित काम भइरहेको विभागले जनाएको छ। गाउँ शहर कालिका मन्दिर संरक्षण तथा विभाग व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहराले लामो समयपछि पुनः काम शुरू हुँदा स्थानीयमा आशा पलाएको बताउनुभयो। धेरै समयदेखि काम नै रोकिएको थियो, अहिले फेरि शुरू भएपछि दरबार बन्ने अपेक्षा बढ़ेको छ। वहाँले भन्नुभयो, दरबार पुननिर्माण 2 वर्षमै सक्ने लक्ष्य राखिएको भए पनि बजेटको अस्थिरता र निर्माण प्रक्रियाको ढिलाइका कारण कामले अपेक्षित गति लिन सकिएको छैन। बेसीसह नगरपालिका प्रमुख गुमान सिंह अर्यलले केन्द्रीय सरकारको ढिलासुस्तीका कारण आयोजना प्रभावित भएको टिप्पणी गर्नुभयो। वहाँले नगरपालिका र गण्डकी प्रदेश सरकारले यसअघि गेट निर्माण, पर्खाल तथा ढुंगे सिंडी निर्माणमा सहयोग गरेको जानकारी दिनुभयो। इन्जिनियर अधिकारीका अनुसार दरबारमा अझै धेरै काम बाँकी छ। कालिका मन्दिरको निर्माण, पर्खाल निर्माण, छाना हाल्ने, गजुर राख्ने, झ्याल ढोकाका खापा तयार गर्ने, प्लास्टर, रंग रोगन तथा भूमि व्यवस्थापनका काम अझै सम्पन्न हुन बाँकी रहेका छन्। पुरातत्व विभागका अनुसार चालू आर्थिक वर्षको बजेटले सम्पूर्ण पुननिर्माण सम्पन्न नहुने भएकोले अहिले मुख्य संरचनाको माथिल्लो भागमा पर्खाल लगाउने, छानाका लागि काठ राख्ने तथा पुराना काठ परीक्षण गर्ने काम मात्रै गरिनेछ। विभागले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष 2081-82 भ्याटसहित 60 लाख रूपियाँ बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये 35,17,866 रूपियाँमा भक्तपुर स्थित शिल्पकार निर्माण सेवासँग सम्झौता गरी केही काम सम्पन्न गरिएको थियो। यसअघि आर्थिक वर्ष 2079-80मा 1,33,00,000 रूपियाँबाट पुननिर्माण शुरू गरिएको भए पनि त्यसपछिका वर्षमा बजेट घट्दै जाँदा आयोजना प्रभावित बनेको हो। तमु समुदायको भाषा, संस्कृति, परम्परा तथा पहिचान संरक्षण गर्ने उद्देश्यसहित तमु पेलु संघ जिल्ला कार्य समिति लमजुङको 11 वार्षिक उत्सव सम्पन्न भएको छ। कार्यक्रम तमु पेलु संघ जिल्ला कार्य समिति लमजुङका अध्यक्ष क्याप्टेन मिलबहादुर गुरूङको अध्यक्षता तथा तमु पेलु संघ केन्द्रीय कार्य समिति सदस्य लालजित गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लालजित गुरूङले तमु समुदायको मौलिक संस्कार, भाषा तथा संस्कृति संरक्षणका लागि युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। वहाँले तमु समुदायको पहिचान जोगाउन संघ संस्थाहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै परम्परागत संस्कृतिलाई पुस्तान्तरण गर्न सबै एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा तमु पेलु संघ जिल्ला कार्य समिति सल्लाहकार समितिका सदस्य सुबेदार पूर्ण सिंह गुरूङ, खोलसुथार गाउँपालिका 2 वडा अध्यक्ष खुशीमान गुरूङ, घ्याप्रे गुरू दूधबहादुर गुरूङ लगायत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। हरूले तमु समुदायको कला, संस्कृति तथा भाषाको संरक्षण गर्दै सामाजिक एकता र सद्भाव कायम राख्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने धारणा राखेका थिए। समितिका उपाध्यक्ष आश बहादुर गुरूङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा घ्याप्रे गुरू लाल बहादुर गुरूङले आशी माला प्रदान गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव सुख बहादुर गुरूङले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न आमा समूहले मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। स्थानीय कलाकारहरूको प्रस्तुतिले कार्यक्रममा थप रौनक त ल्याएको थियो। साथै कार्यक्रममा तमु संस्कृतिसँग सम्बन्धित वेशभूषा, रीतिरिवाज तथा सांस्कृतिक परम्पराको संरक्षणमा संघले खेलेको भूमिकाको समेत चर्चा गरिएको थियो। वार्षिक उत्सवमा जिल्लाका विभिन्न स्थानबाट तमु समुदायका अगुवा, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। लमजुङ सदरमुकाम बेसी शहरबाट प्रसारण हुने रेडियो चौतरी 91.1 91.4 मेगाहर्जले 14 वर्ष पूरा गरी 15 वर्षमा प्रवेश गरेसँगै स्थापना दिवस मनाएको छ। आफ्नो स्थापना दिवसको अवसरमा रेडियोले विशेषहर स्थित मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरेको हो। रेडियो संचालक संस्थाका अध्यक्ष किसान संगीत नेपालीको अध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रम सहित आश्रममा खाद्यान्न हस्तान्तरण गरेको हो। आश्रममा आश्रितहरूका लागि आवश्यक चामल, दाल, मसला लगायतको खाद्यान्न सहयोग गरेको हो। स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लमझुङका अध्यक्ष सन्देश पौडेलले दशक अघि आम नागरिकको आकर्षण रहेको रेडियो प्रविधिको विकाससँगै पछिल्लो समय चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो। प्रविधिको विकाससँगै रेडियो संचालन र व्यवस्थापनमा चुनौती थपिए पनि सत्य तथ्य र विश्वसनीय सूचना तथा समाचारका लागि नागरिकहरू अझै पनि रेडियोमा भर पर्ने गरेको अध्यक्ष पौडेलको भनाई थियो। सोही कार्यक्रममा बोल्दै रेडियोका निवर्तमान अध्यक्ष ईश्वर पाण्डेले सामुदायिक रेडियो संचालन र व्यवस्थापनमा चुनौती थपिँदै गए पनि त्यसको सामना गर्दै रेडियोले आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्न छोड्न नहुने बताउनुभयो। संस्थाको सचिव सावित्री तामाङले सहजीकरण गर्नुभएको सो कार्यक्रममा आश्रमका उपाध्यक्ष बलराम खत्रीले आश्रमको तर्फबाट स्वागत सहित आश्रममा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो। रेडियोको तर्फबाट रेडियो संचालक संस्थाका उपाध्यक्ष विवश बुढा थोकीले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा रेडियो संचालक समितिका पदाधिकारीहरू, शेयर सदस्य एवं रेडियो कर्मचारीहरूको सहभागिता रहेको थियो। शान्ति र विकासको नारासहित रेडियो चौतारी 2069 जेठ 15 गते गणतन्त्र दिवसको दिन स्थापना भएको थियो। लमझुङका संचारकर्मी, सामाजिक व्यक्तित्व र नागरिक समुदायका 250 जना बढ़ी सदस्यहरू मिलेर लमझुङ हिमाल सूचना तथा संचार सहकारी संस्था लिमिटेड स्थापना गरी सोही संस्था मार्फत सामुदायिक रेडियो चौतारी स्थापना गरेका थिए। आफ्नो स्थापना दिवसको अवसरमा रेडियोले अन्नपूर्ण श्रोता, सम्पूर्ण श्रोता, विज्ञापनदाता, शेयर धनी, शुभेच्छुक एवं शुभचिन्तकहरू सबैमा आभार सहित शुभकामना समेत व्यक्त गरेको छ। लमझुङ बेसीशहरमा सञ्चालन भएको उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रम बेसीशहर नगरपालिकाकी उपप्रमुख पद्मा गुरूङको अध्यक्षतामा भएको हो। समापन कार्यक्रममा बोल्दै उपप्रमुख गुरूङले तालिमले सहभागीहरूमा उद्यमशीलता विकास, आत्मनिर्भरता तथा व्यावसायिक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। वहाँले सीप र ज्ञानलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न सहभागीहरूलाई आग्रह गर्दै आगामी दिनमा पनि नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। समापन अघि सञ्चालन भएको पहिलो सत्रमा प्रशिक्षक अञ्जु राणाले आयमूलक स्रोत, व्यवसायका प्रकार, डिजिटल प्रवर्धन तथा बजारीकरण सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो। सहभागीहरूलाई व्यवसाय सञ्चालन तथा बजार व्यवस्थापन सम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रमकै क्रममा आर्थिक पारदर्शितालाई आत्मसात गर्दै तालिम सञ्चालनका लागि विनियोजित बजेट शीर्षकको रकम तथा खर्च विवरण सहभागीहरूकै उपस्थितिमा सार्वजनिक गरी प्रमाणित गरिएको थियो। त्यसै गरी समापन सत्रमा बोल्दै उद्योग वाणिज्य संघ लमझुङका अध्यक्ष भरत कुमार श्रेष्ठले यस्ता तालिमले स्थानीय स्तरमा उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो। सहभागीहरूको तर्फबाट राजेन्द्र केसीले मन्तव्य राख्दै अपेक्षा भन्दा धेरै ज्ञान हासिल गर्न पाएको बताउनुभयो। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरी प्रथम समूहलाई उपप्रमुख गुरूङले पुरस्कार वितरण गर्नुभएको थियो। साथै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने उत्कृष्ट दुई सहभागी राजेन्द्र केसी र नारायण खड्कालाई प्रशंसा पत्र प्रदान गरिएको नगरपालिकाका रोजगार संयोजक ईश्वर लोहनीले जानकारी दिनुभयो। आगामी आर्थिक वर्षको बजेट 21 खर्ब 24 अर्ब 34 करोड़ बराबर घोषणा गरिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएको हुन्। पूँजीगततर्फ 4 खर्ब 31 अर्ब रहने र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब विनियोजन गरिने उनले बताउनुभयो। त्यस्तै राजस्व 14 खर्ब 4 अर्ब रहने उहाँले बताउनु भएको छ। अनुदानतर्फ 61 अर्ब 74 करोड़, वैदेशिक ऋणतर्फ 2 खर्ब 47 अर्ब रहने उहाँले बताउनु भएको छ। जसमा आन्तरिक ऋणतर्फबाट 4 खर्ब 10 अर्ब र चालुतर्फ 12 खर्ब 70 अर्ब रहनेछ। वर्षङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
10: मुख्य समाचारका प्रायोजक
11: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज गणतन्त्र दिवस, गणतन्त्रका लागि आन्दोलन गरेका राजनीतिक दलहरूमै देखिएन उत्साह। लमजुङमा सार्वजनिक तथा सरकारी जग्गामाथिको अतिक्रमण हटाउने अभियान प्रभावकारी कार्यान्वयन हुन सकेन। बेसी सहर स्थित रेडियो चौतारी 15 वर्षमा प्रवेश, स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा खाद्यान्न सहयोग र निर्माण कार्य रोकिएको 15 महिनापछि लमजुङ दरबारको पुननिर्माण कार्य पुनः शुरू। साझा 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी बिदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 36 महिनाको इएमआईमा र साथै फ्री एक्सेसोरिजहरू पनि उपलब्ध छ।
1: मेला हुने मिति यही जेठ 17 गतेदेखि 22 गतेसम्म। स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडी बजार चोक भोटे उडार।
2: आयोजक स्मार्ट अटो ट्रेड बजार फोरम बेसी सहर लमजुङ। विस्तृत जानकारीको लागि सम्पर्क 98167852 98664531331 र 98460969956।
3: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
4: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
5: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: हिमालयन ब्रदर ग्रुप प्राली विशेषण नगरपालिका 7 युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California. Extreme energy drink.
1: स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, लमजुङ एजुकेशन सेन्टर र सुबारू कन्सल्टेन्सीको संयुक्त आयोजनामा लमजुङ जिल्ला स्तरीय मावि एकल छात्र छात्रा ब्याडमिन्टन प्रतियोगिता 2083
2: मावि तह कक्षा 9 देखि 12 सम्म हाल यसै परीक्षा दिएको तथा कक्षा 12 को परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि सहभागी हुन पाउनेछन्। तर विद्यालयको सिफारिश अनिवार्य आवश्यक हुनेछ।
1: पुरस्कारहरू छात्र छात्रा दुवै तर्फ प्रथम पुरस्कार नगद रू 6,000 मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार नगद रू 4,000 मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार नगद रू 2,000 मेडल र प्रमाण पत्र।
2: कार्यक्रम हुने मिति 2083 जेठ 15 र 16 गते, स्थान बेसी सहर 8 फिटनेस कम्प्लेक्स कबाड हल, टीम दर्ता अन्तिम मिति 2083 जेठ 13 गते बेलुका 5 बजेसम्म, टीम दर्ता निशुल्क रहेको छ।
1: थप जानकारीका लागि कर्ण गुरुङ 9560602990, राजकुमार धिताल 9841552091, विनोद तामाङ 9560633366।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: Mania Extreme Energy Drink.
1: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको वासस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने व्यवहार समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ। सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेटार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
5: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।
6: होइन हो दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
7: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
6: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
7: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
6: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
7: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
8: नेपाली माटोले रोजेको किसानले खोजेको संकरधान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: कान्छी गर्भनुने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकोस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9855646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुसी
4: हेर न।

0: मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98130-09-4932। हाम्रो शाखा भेसिसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
0: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषणको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मर्मत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँस नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनुहुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सभ्य नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिउ। लमजुङ कालिका यातायात सञ्चालक प्रणाली बेसिसर लमजुङ।
2: स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, लमजुङ एजुकेशन सेन्टर र सुबारू कन्सल्टेन्सीको संयुक्त आयोजनामा लमजुङ जिल्ला स्तरीय मावि एकल छात्र छात्रा ब्याडमिन्टन प्रतियोगिता 2083
3: मावि तह कक्षा 9-12 हाल यसै परीक्षा दिएको तथा कक्षा 12 परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि सहभागी हुन पाउनेछन्। तर विद्यालयको सिफारिश अनिवार्य आवश्यक हुनेछ।
2: पुरस्कारहरू छात्र छात्रा दुवै तर्फ। प्रथम पुरस्कार नगद रु 6,000 मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार नगद रु 4,000 मेडल र प्रमाण पत्र। तृतीय पुरस्कार नगद रु 2,000 मेडल र प्रमाण पत्र।
3: कार्यक्रम हुने मिति 2083 जेठ 15-16 स्थान बेसीसहर 8 फिटनेस कम्प्लेक्स कबाड हल। टीम दर्ता अन्तिम मिति 2083 जेठ 13 बेलुका 5 बजेसम्म। टीम दर्ता निशुल्क रहेको छ।
2: थप जानकारीका लागि कर्ण गुरुङ 9560602, राजकुमार धिताल 9461052091, विनोद तामाङ 9560833।

0: साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारद्वारा 21 खर्ब 24 अर्ब 34 करोड़को बजेट प्रस्तुत। सड़क मरमत गर्न 28 अर्ब 42 करोड़ बजेट विनियोजन। कर्मचारीको तलब 21 प्रतिशतले बढ़्यो। न्यूनतम पारिश्रमिक 40,000 कायम। मूल्य वृद्धि पनि हुने।
1: उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु।
0: नेपाललाई एआई युगमा प्रवेश गराउने सरकारको घोषणा। सिउचाटारमा देशकै पहिलो एआई कम्प्युट स्थापना हुने। विकास र शहरी क्षेत्रमा ठूलो लगानी। बजेट महत्वाकांक्षी भएको प्रतिपक्षीको भनाई। आज गणतन्त्र दिवस र सीआईएन दिवस। राजनैतिक अधिकारको ग्यारेन्टी दिएको राष्ट्रपति पौडेलको भनाई। आज राति 21 जिल्लामा हावाहुरीको खतरा। सतर्क रहन मौसम विज्ञान विभागको आग्रह।
2: केही स्थानहरूमा मेघगर्जन चट्टान सहित नै मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ भने अन्य बाटी भूभागको थोरै स्थानहरूमा मेघगर्जन चट्टान सहित नै वर्षा हुने सम्भावना देखिएको छ।
0: र इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जित्यो।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: जग्गा प्रशासन सम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गर्ने योजना सरकारले ल्याएको छ। अब जग्गा रोक्का फुकुवा खरिद बिक्री र राजस्व संकलन प्रक्रिया व्यवस्थित हुने अपेक्षा गरिएको छ। तर त्यसका लागि पालिकामा निष्पक्ष काम गर्न सक्ने भ्रष्टाचार रहित जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा सञ्चालन गर्न सक्नुपर्दछ। त्यसको लागि जनशक्ति पनि व्यवस्थित हुनुपर्दछ।
4: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा आज बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट घोषणा गर्नुभएको हो। कुल बजेट मध्ये सबैभन्दा बढ़ी हिस्सा चालू खर्चमा छुट्याइएको छ। चालू खर्चतर्फ 12,70,58,00,00,000 रूपियाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको करिब 59.8% हो। विकास निर्माणका लागि आवश्यक पूँजीगत खर्चतर्फ भने 4,31,10,00,00,000 रूपियाँ छुट्याइएको छ। त्यस्तै ऋण भुक्तानी तथा वित्तीय व्यवस्थापनका लागि 4,22,24,00,00,000 रूपियाँ विनियोजन गरिएको छ। तर बजेट कार्यान्वयनका लागि करिब 6,57,00,00,000 रूपियाँ बजेट अपुग देखिएको छ। उक्त रकम वैदेशिक तथा आन्तरिक ऋण मार्फत पूर्ति गर्ने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। सरकारले आगामी वर्षका लागि 2,47,28,00,00,000 रूपियाँ वैदेशिक ऋण परिचालन गर्ने जनाएको छ। त्यस्तै करिब 4,10,00,00,000 रूपियाँ आन्तरिक ऋण उठाउने योजना भए पनि पुरानो ऋणको सावा भुक्तानीपछि वास्तविक आन्तरिक ऋण करिब 1,64,11,00,000,000 रूपियाँ मात्र हुने बताइएको छ। सरकारले आगामी आर्थिक वर्ष विकास, शहरी पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कुल 21,24,34,00,00,000 रूपियाँको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा शहरी विकास तथा पूर्वाधार क्षेत्रमा छुट्याइएको छ। शहरी विकासतर्फ मात्रै 2,86,48,00,00,000 रूपियाँ विनियोजन गरिएको छ, जसमा सड़क विस्तार, आवास विकास र शहरी पूर्वाधार सुधारमा खर्च गरिने उल्लेख रहेको छ। खानेपानी तथा स्वच्छता क्षेत्रमा 37,17,00,00,000 रूपियाँ छुट्याइएको छ। कृषि तथा पशुपालन क्षेत्रका लागि 32,46,00,00,000 रूपियाँ, श्रम तथा रोजगार क्षेत्रमा 3,63,00,00,000 रूपियाँ छुट्याइएको छ। यस्तै खेलकुद क्षेत्रलाई विस्तार र आधुनिकीकरण गर्ने लक्ष्यसहित बजेटमा 4,03,00,00,000 रूपियाँ विनियोजन गरिएको छ। सरकारले कर्मचारीको तलब करिब 21 प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले तलब संरचना पुनरावलोकन गर्दै कर्मचारीलाई राहत दिने निर्णय सार्वजनिक गर्नुभएको हो। बजेट अनुसार आधारभूत तलबमा 10% वृद्धि गरिएको छ भने थप 10% मासिक प्रोत्साहन भत्ता पनि उपलब्ध गराइनेछ। महँगी भत्ता पनि यथावत राखिएको छ। यसै गरी सबै सुविधा जोड्दा कुल तलब वृद्धि गरी करिब 21% पुग्ने सरकारले जनाएको छ। नयाँ व्यवस्था अनुसार सरकारी कर्मचारीको न्यूनतम पारिश्रमिक अब 40,000 रूपियाँ कायम गरिएको छ भने अधिकतम तलब 1,00,000 रूपियाँ भन्दा माथि पुगेको छ। अर्थमन्त्री वाग्लेले पछिल्ला 4 वर्षदेखि तलब वृद्धि नभएको र यस अवधिमा महँगी उल्लेख्य रूपमा बढ़ेकाले कर्मचारीको जीवनयापन सहज बनाउन यो निर्णय गरिएको बताउनुभयो।
1: पछिल्लो 4 वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु।
4: यसअघि आर्थिक वर्ष 2079-80 15% तलब वृद्धि गरिएको थियो भने त्यसपछि महँगी भत्ता मात्रै समायोजन गरिएको थियो। यस्तै सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बर बनाएको छ। महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च पनि 50% वृद्धि गरिएको छ। सरकारले नेपाललाई आर्टिफिशियल इन्टेलिजेन्स एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा गरेको छ। सरकारले काठमाण्डुको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट स्थापना गर्ने घोषणा गरेको छ। यसका लागि हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरिनेछ र स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको डिजिटल सेवा उत्पादनमा रूपान्तरण गरिने सरकारको योजना छ। एआई कम्प्युट केन्द्र मार्फत स्टार्टअप, अनुसन्धानकर्ता र प्रविधि कम्पनीहरूलाई सहुलियतपूर्ण कम्प्युटिङ क्षमता उपलब्ध गराइने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। सरकारले एआई क्षेत्रलाई सुदृढ बनाउन अन्तर्राष्ट्रिय स्तरका कम्तीमा 15 जना प्रतिष्ठित शोधकर्तालाई फेलोसी प्रदान गरी नेपाल फर्काएर अनुसन्धान र विकासमा संलग्न गराउने योजना पनि अघि सारेको छ। यसले आईटी क्षेत्रमा क्रियाशील युवाहरूमा आशा जगाएको भए पनि कार्यान्वयनको विषय चुनौतीपूर्ण रहेको उनीहरूले बताएका छन्। सीआईएनसँग कुरा गर्दै आईटी विज्ञ विजय लिम्बुले भन्नुभयो,
5: मेरो ओपिनियनमा चाहिँ जबसम्म एकाउन्टेबिलिटी हुँदैन र त्यो रेस्पोन्सिबिलिटीलाई चाहिँ कसैले त्यसलाई ल अगाडि बढाएर लान सक्दैन भने चाहिँ त्यो भाषणको भाषणमै हुन्छ कि। किन भन्दाखेरि एउटा
4: के भयो भने चाहिँ कार्यान्वयन हुन सक्ला त
5: यो अब डेडिकेटेड एउटा युनिटै बनाउनु पर्यो होइन, मन्त्रालय एउटा मन्त्रालय नभए पनि एउटा आयोग जस्तो हुनु पर्यो कि जसले चाहिँ त्यसलाई कार्यान्वयन गरोस् कि। तर अब गर्ने नै निकाय व्यक्ति कोही पनि छैन नि त तोकिएको, त त्यो हो मेन प्रब्लम चाहिँ अब भन्नुलाई त होइन।
4: यदि यो कार्यान्वयनमा गयो भनेदेखि नेपालको आईटी क्षेत्रमा चाहिँ कस्तो खालको प्रभाव पार्न सक्ला?
5: कार्यान्वयनमा गयो भने चाहिँ नेपालमा भएन, यो चाहिँ इन्टरनेसनल म्यासेज चाहिँ राम्रो जान्छ कार्यान्वयन भयो भने चाहिँ, किनभने नेपालको मा त म मार्केट होइन भन्छु, यसले के खासै नेपालको मार्केटलाई खासै असर गर्दैन, तर भनौँ न इन्टरनेसनल मार्केटमा चाहिँ इन्भेस्टरहरूले हेर्ने एउटा नजरिया हुन्छ नि त। नजरिया भनेको चाहिँ नेपालमा इन्भेस्ट गर्न खोजिरहेको छ तर नेपाल गभर्मेन्टले त्यो एउटा एस्युरेन्स नदिएको कारणले गर्दाखेरि त्यो इन्भेस्टमेन्ट आएको छैन। तर यो कार्यान्वयन भयो भने चाहिँ ठुलो एस्युरेन्स हुन्छ र त्यो भयो भने चाहिँ भनौँ न बाहिरकै कम्पनीहरू यहाँ आएर आफ्नो कम्पनी खडा गर्न सक्छ, इन्भेस्टमेन्टहरू आउन थाल्छ कि। जसरी तपाईँले इन्डियामा बेङ्गलोरमा होइन ठुल्ठुलो कम्पनीहरूको त्यहाँनिर अफिसहरू खोलेको छ नि, माइक्रोसफ्टको छ, मिटाको छ, सो त्यो चाहिँ एउटा पोसिबिलिटी चाहिँ हुन्छ यदि यो कार्यान्वयनमा गयो भने चाहिँ।
4: यस्तै सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले तिर्नुपर्ने सेवा शुल्कलाई श्रमिक मैत्री बनाउने घोषणा गरेको छ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था मिलाउने गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउने सरकारको भनाई छ। तर प्रतिपक्षी दलहरूले भने बजेट महत्वाकांक्षी भएको टिप्पणी गरेका छन्। बजेट सार्वजनिकपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै विपक्षी दलका नेता नेकपाका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले भन्नुभयो,
6: स्रोत चाहिँ आन्तरिक ऋण यति धेरै कि 4 खर्ब भन्दा बढी आन्तरिक ऋण भन्दा विगतमा 6 खर्ब 6 खर्ब ऋण उठाउने, विगतमा स्थापित दलहरूले ऋण बढी उठाए, देश लुटे खाए भन्दा अहिले कस्तो भनेपछि ऋण लिएर घिउ खाने जस्तो, ऋण निकाल्ने अनि कहाँ गर्ने भन्दा वितरण गर्ने, ऋण निकाल्ने अनि त्यसो ऋण काटेर सबै खर्च धान्ने जस्तो जो गर्नुभयो, यो चाहिँ उहाँहरूको प्रतिबद्धता विपरीत आएको छ।
4: राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको बताउनु भएको छ। आज काठमाडौँको टोडीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको उल्लेख गर्नुभयो। जनता आफैले बनाएको संविधान मार्फत देशलाई संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादका मान्यताले सिंचित बनाएर थप व्यवस्थित गरिएको उहाँको भनाई छ। आज राति तराई र भित्री मधेशका 21 जिल्लामा धेरै ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापामा आज राति ठूलो वेगले हावाहुरी चल्न सक्ने सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार हावाहुरीसँगै केही ठाउँमा असिना र पानी पर्न सक्ने सम्भावना रहेको छ। त्यसैले नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। महाशाखाले विशेष गरी तराई क्षेत्रमा राति हावाहुरीको असर धेरै हुन सक्ने जनाएको छ। सीआईएनसँग कुरा गर्दै मौसमविद हरिप्रसाद दहाल,
2: भोलिकै मौसमको कुरा गर्नुपर्दाखेरि कोशी मधेश बागमती प्रदेश लगायत पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागिरहेको अवस्था छ। र साथसाथै अब यति बेलाको जुन पानी पर्ने कुरा गर्नुपर्दाखेरि अहिले पानी पर्नेको अवस्थाको कुरा गर्नुपर्दाखेरि पछिल्लो एक घण्टाको विवरण अनुसार कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको अवस्था छ। साथसाथै अब आज रातिको मौसमबारे कुरा गर्नुपर्दाखेरि आज रातिको लागि चाहिँ कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश अनि लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग र साथसाथै सुदूरपश्चिम र कर्णाली प्रदेशको स्थानहरूमै मेघगर्जन चट्टाइन सहित नै मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ भने अन्य बाटो भूभागको थोरै स्थानहरूमा मेघगर्जन चट्टाइन सहित नै वर्षा हुने सम्भावना देखिएको छ।
4: साझा खबरमा अब खेल खबर। सरकारले आगामी 3 वर्षभित्र 8,000 दर्शक क्षमता भएका 10 वटा फुटबल रंगशालालाई फ्लड लाइट जडान गरी रात्रिकालीन खेल सञ्चालन गर्न सकिने गरी स्तरोन्नति गर्ने घोषणा गरेको छ। त्यस्तै प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ। विराटनगर, लाहान, काठमाण्ड, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीको फाफला क्षेत्रमा कम्तीमा 2,000 क्षमताका इन्डोर मल्टीप्रपोज स्टेडियम निर्माण गरिने बजेटमा उल्लेख रहेको छ।
0: पाल्पाको निस्तीबाट रैथाने सेतोसिमी यस वर्ष पनि करिब 36,500 किलो युरोप निर्यात।
7: पहिला मूल्य पाइन्नथ्यो भने अहिले मूल्य पाइएछ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइएछ।
0: रैथाने सेतो सिमीबाट राम्रो आमदानी लिन सकिने रिपोर्टसँगै अर्थविद र कृषिविदको आँखाबाट बजेटको समीक्षा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
11: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। CIN ले आज आफ्नो 18 स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ। समुदायलाई सूचना दिने कार्यमा विभिन्न गैर सरकारी संस्था, विभिन्न सरकारवाला निकायहरूसँग सहकार्य गर्दै नयाँ प्रविधिको विकास सँगसँगै सीआईएनलाई रूपान्तरण गरेर लैजाने योजना रहेको सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले बताउनु भएको छ। 10 महिनामा मात्र नेपालले 5 अर्ब रूपियाँ भन्दा बढ़ीको सिमी आयात गरेको छ। तर पाल्पाको निस्ती गाउँपालिका 5 मा भने सिमी निर्यातले आमदानीको नयाँ आयाम कोरेको छ। त्यहाँ रैथाने सेतो सिमी यस वर्ष पनि करिब 36,000 किलो भन्दा बढ़ी यूरोप मात्र निर्यात भएको छ। यसले किसानमा नयाँ आशा जगाएको छ।
13: निस्ती 5 की गीता गाहले यस वर्ष मात्रै करिब 1 लाख रूपियाँ बराबरको सिमी बेच्नुभयो। घरमा आमदानीको अर्को भरपर्दो स्रोत नभएको अवस्थामा सिमी खेती नै परिवारको मुख्य सहारा बनेको उहाँ बताउनुहुन्छ।
14: घर खर्च अब खाने पर्यो होइन, धन खर्च गर्न पर्यो, त्यही सिमी रोपेर मलाई पैसा कमाउने सजिलो छ, अनि फेरि सबै ठिकै छ, बेच्नलाई गाह्रो छैन।
13: सेतो सिमी साउन भदौमा छरेर कार्तिक मंगिरमा भित्रिन्छ। मकै सँगै सिमी खेती गर्न सकिने भएकाले कम लागतमा राम्रो आमदानी हुने किसानहरूको अनुभव छ। किसान विष्णुमाया सिंहजाली सिमी बेचेर आएको पैसाले बालबालिकाको पढाइदेखि घर खर्चसम्म सहज भएको बताउनुहुन्छ।
14: मैले सिमी लाछु, सिमी लाएपछि मेरो छोरा छोरीलाई पढाउन पछि यसलाई यही सस्तामा बचत गरिन्छ, अनि त्यो बचत गरेर छोरा छोरीलाई पढाउनलाई उस गर्नलाई निकाल।
13: निस्ती 5 कै ढुङ्गाना बेसीकी नारायणी ढुङ्गानाले 2 वर्ष अघि मात्रै सिमी खेती शुरू गर्नुभएको हो। 3 रोपनी बारीमा लगाएको सिमीबाट पहिलो वर्ष 45,000 रूपियाँ आमदानी गर्नुभएकी उहाँले यस वर्ष 55,000 रूपियाँमा सिमी बिक्री गर्नुभयो। सहकारी मार्फत आफ्नै गाउँमा उत्पादन भएको सिमी विदेश पुग्दा आफूलाई गर्व लागेको उहाँको भनाइ छ।
7: यो सहकारी मार्फत बेच्न पाएको छु र एकदमै धेरै खुसी पनि छु। पहिला मूल्य पाइन्नथ्यो भने अहिले मूल्य पाइएछ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइएछ।
13: गल्दा सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत किसानले उत्पादन गरेको सिमी संकलन गरिन्छ। सहकारीकी अध्यक्ष अम्माया मसरांगीका अनुसार यस वर्ष नेदरल्याण्डबाट 40,000 किलो सिमीको माग आएकोमा करिब 80 लाख रूपियाँ बराबरको 36,330 किलो निर्यात गरिएको छ। विषादी प्रयोग नगरी उत्पादन गरिएको गल्दाको सेतो सिमी वातावरण मैत्री मात्रै होइन दिगो कृषि प्रणालीको उदाहरण पनि बनेको छ। यही कारण यहाँको सिमीले अर्ग्यानिक प्रमाणीकरण समेत पाएको उहाँ बताउनुहुन्छ।
14: हाम्रो एउटा सिरियस कम्पनीले यो अर्ग्यानिक हो भनेर प्रुफ गरेपछि विदेश पनि पठाउने गरेका छौँ र हामीले यो काम विगत 2 वर्षदेखि गरिराखेका छौँ।
13: अहिले गल्दाका किसानले सेतो सिमी बेचेर वार्षिक 20,000 देखि 2 लाख रूपियाँसम्म आमदानी गरिरहेका छन्। उचित मूल्य र सुनिश्चित बजार पाएपछि गाउँका महिलाहरू झन बढ़ी सिमी खेतीतर्फ आकर्षित हुन थालेका छन्। रिमा सोमय, सीआईएन रेडियो मदन पोखरा, पाल्पा।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको कृषि क्षेत्रलाई प्राथमिकता भन्ने बजेट आए पनि बजेट आधाले घट्यो।
15: किनभने कृषि हाम्रो एकदमै ठूलो प्राथमिकतामा छ भनेर, तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो।
0: बजेट समय सापेक्ष भए पनि कार्यान्वयनमा चुनौतीपूर्ण, विश्लेषण बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
16: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जनाइएको बजेट आए पनि करिब करिब कृषिको बजेट आधाले घटेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा करिब 32.46 अर्ब रूपियाँ विनियोजन गरेको छ। चालू आर्थिक वर्ष 2082-83 करिब 57.48 अर्ब रूपियाँ छुट्याइएको थियो। उल्लेखित रूपमा यो बजेट घटेको हो, तर सरकारले भने कृषि क्षेत्रलाई यसपटक प्राथमिकता दिएको बताएको छ।
17: संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोडिम वागले कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणलाई जोड्दै सम्पूर्ण इकोसिस्टम सुधार गरिने घोषणा गर्नुभएको छ।
1: कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौ।
17: सरकारले कृषिलाई परम्परागत निर्वाहमुखी पेसाबाट व्यावसायिक र लाभमुखी क्षेत्रतर्फ रूपान्तरण गर्ने लक्ष्य लिएको छ। त्यसका लागि व्यावसायिक कृषि र पशुपालनलाई प्रोत्साहन गर्न न्यूनतम 2 करोड़ रूपैयाँ लगानी गर्ने कृषकलाई 40% प्रोत्साहन अनुदान दिने पायलट कार्यक्रम सञ्चालन गरिने भएको छ। त्यस्तै उत्पादन शुरू भएको मितिबाट लगातार 4 वर्षसम्म वार्षिक 10% दरले शोध भर्ना अनुदान दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। वास्तविक किसानलाई लक्षित गर्दै उन्नत बिउ मल सिंचाई विद्युत दलहन खेती र कृषि बीमामा सहुलियत उपलब्ध गराइने सरकारले जनाएको छ। कृषि अनुदान दुरूपयोग रोक्न विशेष निगरानी प्रणाली लागू गरिने उल्लेख गरिएको छ।
1: कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु।
17: कृषि तथा पशु बीमामा 80% प्रिमियम अनुदान दिने नीति निरन्तर रहनेछ भने रासायनिक मल खरिदका लागि बजेट बढ़ाएर 32.46 अर्ब रूपैयाँ पुर्याइएको छ। मल अभाव नहोस् भन्नका लागि आपूर्ति क्यालेण्डर बनाएर मुख्य बालीको समयमा वितरण गरिने सरकारको योजना छ।
1: चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी 32.46 अर्ब पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौ।
17: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि 2.07 अर्ब रूपैयाँ विनियोजन गरिएको छ। साथै किसानको पहिचान पूरा गरी परिचय पत्र वितरण शुरू गर्ने तयारी छ। बाँझो तथा उपयोग विहीन सरकारी जमीनलाई उपयोगमा ल्याउन स्थानीय तहमा भूमि बैंक स्थापना गरिने र निजी क्षेत्रलाई एग्रो पुलिङमा प्रोत्साहन गरिने घोषणा पनि बजेटमा समेटिएको छ।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि 2.07 अर्ब विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौ। कृषि योग्य नदी उकास लगायत उपयोग विहीन सरकारी जग्गा र बाँझो जमीनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौ।
17: बजेट आकार घटे पनि सरकारले कृषिलाई संरचनात्मक सुधार र व्यावसायिक रूपान्तरणको दिशामा अघि बढ़ाउने दावी गरेको छ। सरकारको यो दावी पूरा हुने सम्भावना कति होला? कृषि अर्थविज्ञ कृष्ण पौडेलले भन्नुहुन्छ,
15: प्रदेशलाई र स्थानीय तहलाई कृषिको ठूलो जिम्मेवारी थमाइएछ संवैधानिक हिसाबले भने। अब उनीहरूलाई यस्तो सहयोग बजेटहरू कसरी दिइन्छ भन्ने कुराले फरक पार्छ। त्यसले गर्दा घटेकै कारणले कार्यान्वयनमा के प्रभाव पर्छ भनेर अहिले भन्न अलिक कठिन हो, तर नियत चाहिँ सिधा छ। किनभने कृषि हाम्रो एकदमै ठूलो प्राथमिकतामा छ भनेर, तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो। अब त्यसो भएपछि अब यो त खालि ओठे भक्ति मात्रै हो भन्ने लाग्छ है मलाई।
17: नीति कार्यान्वयन किसानसम्म पुग्ने कि नपुग्ने भन्ने चुनौती भने यथावत देखिने उहाँको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
0: यस वर्षको बजेटले केही पक्ष राम्रो उठाए पनि अझै यथार्थपरक बजेट नआएको कृषि विज्ञहरूले बताएका छन् र यो कार्यान्वयन पक्ष पनि विश्वास गर्नलाई निकै कठिन भएको अर्थविद डाक्टर चन्द्रमणि अधिकारी बताउनुहुन्छ। साथी सुशीला श्रेष्ठले उहाँसँग कुराकानी गर्नुभएको छ।
18: सुशासनका जुन कुराहरू गरेको छ, ऐन कानूनमा भएका झन्झटहरू हटाउने, त्यसलाई सरलीकरण गर्ने कुरा गरेका छ, त्यो कुरा त्यस्तै कुरा मध्ये 60% गर्न सक्यो भने पनि आर्थिक वृद्धि दरको लक्ष्य पुग्न सक्ने सम्भावना छ।
19: आज सार्वजनिक भएको बजेटले नेपालको जुन अर्थतन्त्र छ, यो अर्थतन्त्रलाई सुधार्नको लागि चाहिँ कतिको भूमिका खेल्छ अथवा सकारात्मक छ भन्ने लाग्छ यहाँलाई?
18: अब अर्थतन्त्र सुधार गर्ने भनेको चाहिँ मूल कुरा चाहिँ के हो भन्दा लगानी नै बढ्नुपर्छ, मान्छेको हातमा काम नै आउनुपर्छ। त्यस कारणले गर्दा काम आउनको लागि सरकारको लगानी बढ्नुपर्छ, निजी क्षेत्रको लगानी पनि बढ्नुपर्छ। तर सरकारको लगानी धेरै बढ्ने अवस्था देखिएन। गत साल 407 अर्बको पुँजीगत खर्च छुट्याइएको थियो चालु आवको लागि, तर अहिले पनि 422 अर्ब मात्रै छुट्याइएको छ। उता बजेट भने निकै झन्नै 2 खर्बले वृद्धि भएको छ, 21 खर्ब 24 अर्ब अहिले 1964 21-24 गराइएको छ। अब तर त्यो पैसा कहाँ जाने भएको छ भन्दा पुँजीगत चालु खर्चमा र वित्त व्यवस्थापनमा बढी जाने हुनाले यसबाट धेरै जुन ढंगले शब्दमा भनिएको छ त्यो ढंगको आर्थिक वृद्धि चाहिँ हुँदैन।
19: यसअघि अब धेरै अर्थविदहरूले भन्ने गरेको कुरा चाहिँ हाम्रो बजेटहरू चाहिँ महत्वाकांक्षी हुन्छ, यथार्थ परको हुँदैन, वास्तविक आधारमा टेकेर चाहिँ ल्याइँदैन, जसको कारणले कार्यान्वयन गर्न सकिँदैन र लक्ष्य चाहिँ प्राप्त गर्न सकिँदैन भनिरहँदाखेरि यो पालिको बजेट कतिको यथार्थ परक छ?
18: अब अलि यथार्थ परक चाहिँ जति सोचेको थियो त्यो अलि छैन, किनभने हामीले बजेट चाहिँ ठूलो घोषणा गर्ने तर कार्यान्वयन नगर्ने अवस्था हाम्रो हिजोको पनि हो अहिले पनि। अब त्यो कार्यान्वयन गर्ने क्षमता वृद्धि गर्ने मापदण्डहरू चाहिँ धेरै देखिएको छैन।
19: तपाईँ अब यो बजेटलाई लिएर के चाहिँ सम्भावना देख्नुहुन्छ? जस्तो यो चाहिँ एकदमै राम्रो पक्ष छ, यो कार्यान्वयन भयो भनेदेखि साँच्चै नै देशमा चाहिँ एउटा हुन्छ नि युवाले सोचेको जस्तै रोजगारी सिर्जना भएको देश, लगानी गर्न इच्छुक हुने त्यो वातावरण बन्ने देश, त्यसपछि वैदेशिक रोजगारीमा जानु नपर्ने जुन हामीले परिकल्पना गरिरहेका छौं नि, त्यस्तै खालको देश चाहिँ बन्न सक्ने देख्नुहुन्छ?
18: यही बजेटबाट ती सबै कुरा एकैचोटि हासिल त हुँदै हुँदैनन्। तर मूल कुरा के हो भने केही कुराहरू राम्रा कुरा पनि आएका छन्। कर सुधारको विषयमा मैले भनिराखेका कुराहरू पनि आए यसपालि, तर मान्छेको जीवन कठिन हुँदै गएको छ, मूल्य बढेर गएको छ, मुद्रास्फीति उच्च भएको छ, अथवा त्यो करमा दिएको छुटले पुग्दैन, त्यस कारणले करमा छुटलाई बढाइदिउँ, कमसेकम 10 लाख र 12 लाख बनाऊ भनेको त्यो कुरा आएको छ, त्यो राम्रो कुरा हो, त्यसले मान्छेको क्रय शक्ति अलिकति बढाइदिन्छ। अर्को कुरा यो अन्तशुल्कमा लामो सूचीमा अन्तशुल्क लाग्ने व्यवस्था थियो त्यो त्यसमा सूची घटाइएको छ, त्यो पनि राम्रो छ। र आयकरको दर माथिल्लो दरलाई अलि तल झारिएको छ, त्यो पनि राम्रो कुरा हो। त्यसले गर्दा करको सहभागिता बढ्ने र मान्छेमा कर धेरै तिर्नु परेको कारणले गर्दा कमाउनलाई अल्छी नगर्ने अवस्था हुन्छ। र मूल्य अलिकति करमा पनि 2 दर गरौं भनेर मैले भनिराखेको, तर त्यससम्म नि अध्ययन गर्ने कुरा भएको छ, त्यो पनि राम्रो कुरा हो।
0: सरकारले आगामी आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षमा विकास, शहरी पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। सरकारले सरकारी कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्ट एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा बजेटमा गरिएको छ। प्रतिपक्षी दलहरूले भने बजेट महत्वाकांक्षी भएको र कार्यान्वयनमा समस्या हुने टिप्पणी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले टुँडीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनैतिक व्यवस्था रहेको दावी गर्नुभएको छ। आज राति तराई र भित्री मधेसका 21 जिल्लामा ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ र इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: धरहर भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि लो अब दुलाले दुलाले सिन्दुर हाल्ने
6: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
7: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो खुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
8: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
9: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
8: जुनसुकै पसलमा बनेका गहना साटमेट तथा खरिद बिक्री गरिन्छ
9: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
8: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
9: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
10: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका 7 त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै
11: प्रोप्राइटर प्रकाश विश्वकर्मा मोबाइल 98465256233 र 98016177246
12: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
13: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
14: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
13: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
14: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
13: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 06640213240124 मोबाइल 98415448

0: स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, लमजुङ एजुकेशन सेन्टर र सुबारू कन्सल्टेन्सीको संयुक्त आयोजनामा लमजुङ जिल्ला स्तरीय मावि एकल छात्र छात्रा ब्याडमिन्टन प्रतियोगिता 2083
1: मावि तह कक्षा 9 देखि 12 सम्म हाल यसै परीक्षा दिएको तथा कक्षा 12 को परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि सहभागी हुन पाउनेछन्। तर विद्यालयको सिफारिश अनिवार्य आवश्यक हुनेछ।
0: पुरस्कारहरू छात्र छात्रा दुवै तर्फ। प्रथम पुरस्कार नगद रु 6,000 मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार नगद रु 4,000 मेडल र प्रमाण पत्र। तृतीय पुरस्कार नगद रु 2,000 मेडल र प्रमाण पत्र।
1: कार्यक्रम हुने मिति 2083 जेठ 15 र 16 गते। स्थान बेसी सहर 8 फिटनेस कम्प्लेक्स कबाड हल। टीम दर्ता अन्तिम मिति 2083 जेठ 13 गते बेलुका 5 बजेसम्म। टीम दर्ता निशुल्क रहेको छ।
0: थप जानकारीका लागि कर्ण गुरुङ 9560602900, राजकुमार धिताल 9461052091, विनोद तामाङ 9560633366।
2: ए साइली, घर बनाएर त लगभग सक्न आँटिसौ त।
3: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
2: हाम्रै बेसी सरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
4: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 9864651901।
6: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने। उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सभ्य नागरिक, चालक परिचालक, सवारी साधनको परिचय दिउ। लमसुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी सर लमसुङ।

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
5: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
5: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
4: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
5: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
7: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर,
3: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा,
7: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू, दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
3: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
7: जाँच हुने दिन

0: Mania.
1: Extreme energy drink.
2: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
3: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिशहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-5220-209
4: मर्सङ्गे 95 मेगाहर्ज।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9856-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: यो मोबाइलले पनि तनावै दियो भने?
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845-94-0046 9813-09-4932।
4: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा कर्मचारीको तलब वृद्धि र आयकरमा छूट लगायत ठूलो आकार र महत्वाकांक्षा सहित रासोपा सरकारको पहिलो बजेट संसदमा पेश।
1: कुल खर्च रु 2124,34,00,00,000 विनियोजन गरेको छु।
0: विपक्षीलाई कस्तो लाग्यो त नयाँ सरकारको बजेट?
2: आकारमा धेरै नै ठूलो भयो। जानकार अर्थमन्त्रीले यति धेरै सुन्निएको बजेट बनाउनु हुन्थेन।
0: अनि रुमेनियामा रूसी ड्रोन खसेपछि नेटो र युद्वारा मस्कोलाई चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। रूसी ड्रोन खसेर रूमेनियाको एउटा अपार्टमेन्टमा क्षति पुगेपछि उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुख मार्क रूटले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको प्रतिक्रिया दिएका छन्। युक्रेनसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा दुईजना घाइते भएका थिए। युक्रेन युद्ध शुरू भएता नेटोको सदस्य राष्ट्र रूमेनियामा आक्रमण भएको यो पहिलो घटना हो। रूसी विदेश मन्त्रालयकी प्रवक्ताले उक्त ड्रोन रूसी भए या नभएको बारे प्रतिक्रिया दिन अस्वीकार गरिन्। उनले रूमेनियाले रूसी वाणिज्य दूतावास बन्द गरेर महावाणिज्य दूतलाई निष्कासन गरेको विषयमा छिटै प्रतिक्रिया दिइने बताएकी छन्। बीबीसी संवाददाता निर थोर भन्छन्, यो स्पष्ट रूपमा डेन्युप नदीको छेउमा रहेको रेनी बन्दरगाहमाथिको आक्रमणको एउटा हिस्सा थियो। डेन्युप नदी रूमेनिया र युक्रेन बीचको सिमाना हो र विगतमा युक्रेनतिरको सिमानामा धेरै आक्रमण भएका थिए। बीबीसी संवाददाताको भनाई। भारतीय अधिकारीहरूले यो वर्षको मनसूनमा 11 वर्ष यताकै कम वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेका छन्। खेतीको समयमा खडेरीको पूर्वानुमानले खाद्यान्नको उत्पादन र खानेकुराको मूल्यबारे चिन्ता जन्माएको छ। विश्वभरि मौसमी प्रणालीमा हेरफेर ल्याउने एल निनोका कारण यो पटकको वर्खामा भारतमा कम वर्षा हुने आकलन गरिएको छ। साधारणतया जूनको शुरूआतबाट दक्षिणी राज्य केरला हुँदै भारतमा प्रवेश गर्ने मनसूनलाई देशको अर्थतन्त्रको ठूलो आधारका रूपमा लिइने गरिएको छ। घुस लिएको र अपचलनमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका एउटा चिनिया मन्दिरका प्रमुखलाई 24 वर्षको जेल सजाय सुनाइएको छ। जैन बौद्ध धर्म र कुङफूको जन्म भएको साओलिन मन्दिरका प्रमुख सी योन्जिनलाई सम्पत्ति हिनामिना गरेको आरोपमा गत वर्ष बर्खास्त गरी पक्राउ गरिएको थियो। हेनान प्रान्तको केन्द्रमा सन् 495 स्थापित भएको उक्त मन्दिरका प्रमुखसँग कैयौं विलासी गाड़ीहरू रहेको र कैयौं महिलाहरूबाट उनले बच्चा जन्माएको अन्य भिक्षुहरूले दावी गरेका थिए। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले कंगो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि थप आर्थिक सहयोगका लागि अपील गरेका छन्। किन्सासा पुगेका टेड्रोस एडहानम घेब्रेयेससले हालसम्म आवश्यकताको एक तिहाई सहयोग मात्रै जुटेको बताए। इबोला संक्रमण देखिएका कंगो र युगाण्डामा इबोला नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघले थप 8 करोड़ अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको छ। डब्ल्यूएचओले इबोलाबाट निको भएका पहिलो व्यक्ति अस्पतालबाट घर फर्किएको बताएको छ। र 16 जना बालबालिकाको ज्यान लिएको विद्यालय छात्रावासको आगलागीको घटना अनुसन्धानका क्रममा केन्याको प्रहरीले आगो लगाएको आशंकामा 8 जना विद्यार्थीलाई पक्राउ गरिएको जनाएको छ। नियन्त्रणमा लिएका व्यक्तिहरूको बयान लिने काम भइरहेको अपराध अनुसन्धान निर्देशनालयले उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो। साझ पखमा यहाँलाई स्वागत छ। झण्डै दुई तिहाई बहुमत सहित सत्ता सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकारले आफ्नो पहिलो बजेटले मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्य राखेको अर्थमन्त्रीले बताएका छन्। यसले संरचनागत सुधारको नयाँ चरणको शुरूआत गर्ने उनले बताए। अघिल्लो वर्षको भन्दा करिब 2 खर्ब बढ़ी करिब 21.25 खर्ब रूपियाँको बजेटले आउने वर्ष 7% वृद्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। बजेटले कर्मचारीको तलबमा वृद्धि तथा आयकरमा केही छूट प्रस्ताव गरेको छ। एक रिपोर्ट। जेएनजी आन्दोलनले अघिल्लो सरकारलाई विस्थापित गरेपछि भएको आम चुनावमा सहज बहुमत ल्याएको स्थिर सरकारको पहिलो बजेटलाई धेरैले चासोका साथ हेरेका छन्। अर्थतन्त्रका जानकार भनेर परिचित मन्त्री स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेटमा आकार र महत्वाकांक्षा दुवै ठूलो प्रस्तावित गरेका छन्। अघिल्लो बजेट 19.5 खर्ब रूपियाँको रहेकोमा पछि त्यति खर्च नहुने भन्दै 3 खर्ब जति घटाइएको थियो। अर्थमन्त्री वाग्लेले सो वास्तविकतालाई व्यवस्था गर्दै 21 खर्ब भन्दा धेरैको बजेट प्रस्ताव गरेका छन्।
1: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ रु 1270 अर्ब 58 करोड अर्थात कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ रु 431 अर्ब 10 करोड अर्थात 20.3%, वित्तीय व्यवस्था तर्फ रु 422 अर्ब 64 करोड अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढी हो।
3: उनले प्रस्ताव गरेको विशाल आकारको बजेटका निम्ति आन्तरिक र बाह्य ऋण पनि धेरै आवश्यक पर्ने देखिएको छ।
1: आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड बेहोर्दा रु 657 अर्ब 29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ।
3: गत तीनवटा बजेटमा पुनरावलोकन हुन नसकेको आयकरका दर हेरफेर गरेर मध्यमवर्गीय परिवारलाई सघाउ पुर्याउने मन्त्री बाग्लेले वाचा गरेका छन् भने कर्मचारीहरूलाई पनि उनले खाइपाई आएको तलबमा 21% वृद्धि गर्ने गरी खुशीको खबर दिएका छन्।
1: करको बोझ घटाउन आयकरको छूटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रूपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु।
3: बजेटले क्षेत्रगत रूपमा 2.86 खर्ब रूपियाँ सड़क तथा शहरी पूर्वाधार विकासमा विनियोजन गरेको छ भने शिक्षामा 2.18 खर्ब विनियोजन गरेको छ। तर जारी मध्यपूर्व युद्धका कारण भत्तै बढ़न आँटेको मुद्रास्फीति तथा आपूर्ति श्रृंखलामा देखा परेको गड़बड़ीले सरकारको लक्ष्यलाई थप चुनौतीपूर्ण बनाएको जानकारहरूले बताएका छन्। यसै सिलसिलामा हामीले पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई सम्पर्क गरी सरकारले आज प्रस्तुत गरेको बजेट कस्तो लाग्यो भनेर सोधेका छौं।
2: समग्रमा हेर्दा यो मिश्रित खालकै देख्छु मैले। आकारमा अलि धेरै नै ठुलो भयो। 1860 अर्बको सिलिङ योजना आयोगले दिएकोमा यो चाहिँ 2.5-3 खर्ब नै ठूलो हुनु भनेको यो अस्वाभाविक रूपले वृद्धि देखिन्छ। विज्ञ अर्थमन्त्री जानकार अर्थमन्त्रीले यति धेरै शून्यको बजेट बनाउनु हुन्थेन। अर्कोतिर चाहिँ विगतमा म आफै अर्थमन्त्री हुँदा नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार हुँदा शुरू गरेका कैयौं कार्यक्रमहरू अगाडि बढाउनु भएको छ, त्यो चाहिँ मलाई खुसी नै लागेको छ। हामीले गण्डकी त्रिभुज भन्थ्यो, उहाँले गण्डकी चतुर्भुज भन्नुभयो। कर्णाली क्षेत्र एउटा विशेष हर्बलको हब बनाउने भनेको उहाँले चाहिँ कर्णाली चतुर्भुज भन्नुभएको छ। सुदूरपश्चिममा पर्यटन गन्तव्य बनाउने प्राथमिकता, त्यो प्रदेशको पहिचान बनाउने भनेको उहाँले केही क्षेत्रहरू जोडेर त्यो चतुर्भुज भन्नुभएको छ। यस्ता कुराहरू छन्। मधेसमा चाहिँ कृषिजन्य उत्पादनका एउटा हब बनाउने कुराहरूलाई उहाँले अलिकति निरन्तरता दिनुभयो, अलि नयाँ ढंगले प्याकेजिङ गर्न खोज्नुभयो। त्यो कार्यक्रमहरू खुसी लागेको छ। एउटा
3: सरकारको नयाँ छनक चाहिँ के पाइन्छ यसमा?
2: अब नयाँ छनक भनेको अलिकति मध्यम वर्गलाई हामी वृद्धि गर्छौं भन्नुभएको छ। अलि मध्यम वर्गलाई खुसी पार्ने खालको करका दरहरूमा हेरफेर, छुट दिनेहरू, व्यक्तिगत आयकरमा झन्डै दोब्बर नै 5 लाखसम्मकोलाई छुट थियो भने अहिले 10 लाख पुर्याएर मध्यम वर्गलाई अलिकति प्रोत्साहन अथवा खुसी पार्न खोजेको देखिन्छ। अर्कोतिर कहीँ न कहीँ उहाँहरूको दिमागमा कामले भन्दा पनि अलिअलि वितरण गरेर स्थानीय तहको चुनाव प्रभाव पार्ने भनेर, अबको यो बजेट त स्थानीय चुनाव गराउँछ, स्थानीय चुनावलाई दिमागमा राखेर अलिअलि वितरणमुखी अलिअलि छर्ने खालको गर्नुभएको छ। र खुसी कुरा यसमा के भने, विगतमा स्वयं अर्थमन्त्रीजी र यो पार्टीले वामपन्थी कम्युनिष्ट अर्थमन्त्रीहरू सरकारहरूलाई आरोप लाउनुहुन्थ्यो, त्यो कुरा उहाँले स्वीकार्नुभयो। पुनर्वितरणलाई अथवा चाहिँ अलिकति सामाजिक शिक्षा क्षेत्रमा वितरण गर्ने कुरालाई वितरणमुखी, यो अनुत्पादक भन्नुहुन्थ्यो, अहिले उहाँहरू पनि त्यसैमा जानुभयो, त्यो कुरा चाहिँ नराम्रो होइन। अर्कोतिर यो त ठूलो जनमत पाएको पार्टी हो, त्यो अनुसारको रूपान्तरणकारी खालको देखिएन, खास गरी रोजगारी सिर्जना गर्ने खालको। ठूलो रोजगारी सिर्जना हुने क्षेत्र कृषि क्षेत्र हो, अरू केही उत्पादनमूलक क्षेत्रहरू, त्यो ठाउँलाई प्रोत्साहन गर्ने देखिने गरी देखिएन।
3: अर्थमन्त्रीले यसलाई एउटा संरचनात्मक सुधारको नयाँ चरण पनि भन्नुभएको छ, तपाईँलाई त्यस्तै लाग्छ यो यसले नयाँ चरण ल्याउँछ सुधारको?
2: नयाँ चरणको सुधार भनेको उत्पादन वृद्धि गर्ने, लगानीको वातावरण बनाउने कुरा हो, अनि त्यसरी प्राप्त भएको समृद्धिलाई न्यायचित ढंगले पुनर्वितरण गर्ने भन्ने कुरा हो। हाम्रो संविधानले पनि समाजवाद उन्मुख अर्थतन्त्रको कुरा गर्छ, त्यसो उहाँले त्यसो भनेको पनि त ठिकै हो, तर त्यतातिर भन्दा पनि अलि सार संग्रहतिरबाट अलिअलि बजारलाई जोड दिन खोजे, अलिअलि निजी क्षेत्रलाई जोड दिन खोजे, अलिअलि वितरण पुनर्वितरणलाई सामाजिक सुरक्षालाई जोड दिन खोजे हुनाले अलि मिसमास देखिन्छ। तैपनि अब जसरी भए पनि यो सामाजिक सुरक्षा क्षेत्रहरूका कार्यक्रमहरू स्वागतै गर्नुपर्ने हुन्छ।
3: यो कार्यान्वयन गर्न चाहिँ कतिको सक्ने क्षमता देख्नुहुन्छ यो सरकारमा? नयाँ ऊर्जा सहित आएको नयाँ सरकार छ।
2: एउटा कुरा त के भने आकार ठूलो भइसकेपछि, स्वेलिङ भइसकेपछि, सुन्निसकेपछि त्यो अनुसारको स्रोत जुट्दैन, स्रोत नजुटेपछि कार्यान्वयन हुन सक्दैन। त्यसो गर्दा स्रोतका कारणले केही केही कुरा चाहिँ कार्यान्वयन क्षमताका कारणले कार्यान्वयन हुनेमा शंका छ।
3: अब बजेट भाषणको शुरूमै अर्थमन्त्रीले आयकरदेखि लिएर अन्य करहरूको फेरबदलको घोषणा गर्नुभयो, अनि सरकारको चाहिँ मनमा के देखिन्छ भने नागरिकसँग खर्च गर्न सक्ने रकम थप प्राप्त हुन्छ र यसले शिथिल भइरहेको अर्थतन्त्रमा माग बढ्छ भन्ने एउटा आश होला। तपाईँलाई चाहिँ कस्तो लाग्छ, यो हेरफेर गर्दाखेरि उसले राखेको आश पूरा होला?
2: त्यति सजिलै पूरा हुने देखिँदैन। उहाँले अपेक्षा त गर्नुभएको छ तर त्यो अनुसारको विगतका अनुभवहरू हेर्दा पनि देखिँदैन। अहिले पनि जसरी विभिन्न क्षेत्रहरूमा कर छुटका कुरा गर्नुभएको छ, नागरिकले अलिकति खर्च गर्ने अलिकति चाहिँ उत्साह बढाउने खालको कुरा गर्नुभएको छ, अर्कोतिर फेरि के भने आकार एकदम बढाउनु भएको छ, हुन त अलिक विरोधाभासी कि स्रोत कहाँबाट ल्याउने त नि त्यो खालको ऋणका कुरा पनि, ऋण चाहिँ असाध्य आन्तरिक ऋण ठूलो आकारमा लिने कुरा गर्नुभएको छ, त्यसले चाहिँ फेरि लगानी योग्य कुनै जम्मा नहुने रकम पनि नहुने प्राइभेट क्षेत्रलाई, यस्ता विरोधाभासी छन्। अब उहाँको आश हेरौँ, पहिलो पटक अर्थमन्त्रीजीले पेश गर्नुभएको छ, कति कुराहरू त शंकाको लाभ पनि दिनुपर्ने हुन्छ। हामीले सरसर्ती विगतका अनुभवबाट हेर्दा चाहिँ यो स्रोत जुट्दैन एकातिर, अर्कोतिर कार्यान्वयन गाह्रो छ, अर्कोतिर उहाँले जुन स्तरको चाहिँ महत्वाकांक्षा राख्नुभएको थियो त्यो खालको चाहिँ अहिले परिस्थिति छैन, निजी क्षेत्र त्यस्तो चाहिँ मनोबल कमजोर छ, यो सबै हेर्दा उहाँको यो चाहिँ बजेट कार्यान्वयन हुने सम्भावना म देख्दैन।
3: अन्त्यमा तपाईँको आफ्नो दृष्टिकोणमा राजनीतिक रूपमा हेर्दा र अर्थतन्त्र रूपमा हेर्दाखेरि चाहिँ यसलाई 10 पूर्णाङ्कमा कति दिनुहुन्छ?
2: यो अप्ठ्यारो प्रश्न हो, अहिले त शंकाको लाभ दिनुपर्ने हुन्छ, त्यसो गर्दा अहिले मिश्रित खालकै मेरो प्रतिक्रिया हुन्छ, अहिले चाहिँ अङ्क दिनेतिर नलागौ। हामीले के आशा गरौं भने हामीले आलोचनात्मक रूपले जसरी राखेका छौं यो कुरा चाहिँ राम्रो ढंगले कार्यान्वयन होस्, हामी त एउटा आर्थिक समृद्धि होस्, रोजगारी सिर्जना होस्, नागरिकको जीवन स्तर माथि उठोस् भनेर कामना हो। पहिले नै यति अङ्क भनेर चाहिँ भन्ने भन्दा पनि शंकाको लाभ दिउँ।
3: उनी थिए पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्य समेत रहेको युरोपेली राष्ट्र रूमेनियाको एउटा आवासीय भवनमा रूसी ड्रोन खसेपछि नेटो र युरोपेली युनियन ईयूले रूसलाई चेतावनी दिएका छन्। रूमेनियाका अधिकारीहरूले उक्त ड्रोन रूसी भएको आफूहरूले पुष्टि गरेको बताए पनि रूसले उक्त आरोपबारे प्रतिक्रिया दिएको छैन। घटनामा 2 जना घाइते भएका थिए। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
0: रूमेनियाको आपतकालीन सेवाका अनुसार अपार्टमेन्ट भवनको 10औं तलामा ड्रोन खसेर आगलागी भएपछि 70 जनाको उद्धार गरिएको थियो। रूमेनियाका विदेश मन्त्रीले उक्त ड्रोन रूसकै भएको र त्यो विस्फोटक पदार्थले भरिएको बताएका छन्। राष्ट्रपति निकुसर डानले रूमेनियाको दक्षिण पूर्वी शहर कुन्स्तान्टामा रहेका रूसी महावाणिज्य दूतलाई निकाला गरिएको बताएका छन्। रूसले त्यसबारे प्रतिक्रिया जनाउने तयारी भइरहेको बताएको छ। यसअघि नेटोका प्रमुख मार्क रुटाले रूसको व्यवहारलाई लापरवाह भन्दै त्यो सबैका लागि खतरा भएको बताएका थिए। उनले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको चेतावनी रूसलाई दिएका छन्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लाइनले ईयूले मस्कोमाथि दबाव कायम राख्ने बताएकी छन्। युके, जर्मनी र फ्रान्सले पनि रूसी ड्रोनले रूमेनियामा पुर्याएको क्षतिको निन्दा गरेका छन्।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखै यहीं समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9131994332।
11: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
12: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा,
11: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाघले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू: दाँत, चाया, पोतो, झुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
12: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
11: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।

0: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
1: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
2: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।

विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ, सम्पर्क 0665200004, 98400506063।

0: अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 36 महिनाको ईएमआई मा र साथै फ्री एक्सेसरीजहरु पनि उपलब्ध छ।
1: मेला हुने मिति यही जेड 17 गते देखि 22 गते सम्म। स्थान सुन्दर बजार नगरपालिका उडान नम्बर 9 सिउडी बजार चोक भोटे उडार।
2: आयोजक स्मार्ट अटो ट्रेड बजार शोरूम बेसीसार लमजुङ। विस्तृत जानकारीको लागि सम्पर्क 9816627852 9664551331 र 9460969956।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: लगाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
6: सम्पर्क मोबाइल नम्बर 9856133775,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
1: महको सेवन स्वस्थ र दीर्घ जीवन
3: होइन दिदी बहिनी आजको किसान मिटिङमा के गन्थन हुँदैछ
4: के हुनु नि साइला दाई धानको बिउ राख्ने समय भयो कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि
3: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ खानामा मिठो पाक्नलाई छिटो हल्का बाँच्नदार हावाले नडल्ने उत्पादन पनि धेरै भएको गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी
4: ओहो यो धान त असाध्यै राम्रो पो रहेछ
3: हो त नि नानी त्यसैले त यसपालि हामी सबैले शंकर धान US 312 नै लगाउने निर्णय गर्यौं
4: हवस् त दाई धेरै धेरै धन्यवाद तपाईँलाई हामी पनि यसपालि शंकर धान US 312 नै लगाउनेछौ
5: नेपाली माटोले रोजेको किसानले खोजेको शंकर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ खोजी खोजी लगाऊ
6: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
1: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट
6: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 066-590-999 मोबाइल 98477-69229
0: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
8: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
0: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खानुहोस् है सँगै जाने नि
8: ल भइहाल्छ नि नानी
9: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
10: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
9: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वास सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 066-520-120 मोबाइल 98460-77745
11: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर

0: यो नागी केटो पनि कस्तो हो नि हाम्रो पाला गीत बज्न लाटो रेडियो बटार्या बटारै गर्छ बा
1: ल सुन्नुस बुढी आमै

0: मलाई मन पर्ने गीत पो बजा छ कुन्जेडी हो बाबु भन त
1: बढिया होइ त यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: सुवर्णावसर सुवर्णावसर।
1: बौद्ध दर्शन तथा बौद्ध धर्म को भगवान गौतम बुद्ध को चार धाम दर्शन को सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जन समुदायहरूले एक पटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेना फिल्म हल चोक, लमजुङ।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्रि।

0: ख्याजालो
1: झोरले
0: लसो फ्याफुल्ला
2: जो
0: जोजो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईको दिन शुभ रहनेछ।